0: कारण अवरूद्ध बनेको भैरहवा नाकाको आयात प्रक्रिया भन्सार विभागको सहजीकरणपछि पुनः सहज हुन थालेको छ। भन्सार विन्दुमै एमआरपी ब्राण्ड तथा उपभोग्य मिति उल्लेख भएको लेबल अनिवार्य हुनुपर्ने नियम कार्यान्वयन गरिएपछि 10 दिनदेखि आयात प्रक्रिया प्रभावित भएको थियो।
1: अब शेयर बजार शेयर कारोबार मापक नेप्से परिसूचक 27.49 अंकले वृद्धि भएको छ। 1.0% वृद्धि भएपछि समग्र नेप्से परिसूचक 2745.65 बिन्दुमा उक्लिएको छ। बिहिबार नेप्से 6.94 अंकले बढ़े पनि कारोबार 2.93 अर्ब रूपियाँमै सीमित भएको थियो।
2: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: विदेश गए परी चिन्ता किन गर्ने

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाईँ जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 029575741 47।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: नेपाली खबरमा अब विदेशका खबर। पछिल्ला 15 वर्ष ममता ब्यानर्जी र उनको क्षेत्रीय दल तृणमूल कंग्रेस टीएनसी पश्चिम बंगालको राजनीतिमा एउटा अटल सत्य जस्तै देखिन्थ्यो। यस अवधिमा टीएमसीले कुनै पनि तरिकाले सधैँ निर्वाचनमा आफ्नै अस्तित्व जगाउँदै आउँथ्यो, तर गत सोमबार त्यस क्रममा क्रमभंगता आयो। आक्रामक जनवादी नेत्रीको पहिचान बनाए पनि यस पटकको निर्वाचनमा हारका कारण लगातार चौथो पटक मुख्यमन्त्री बन्ने अवसरबाट उनी वञ्चित भएकी छिन्। यो घटनाले ज्योति बसु, नवीन पटनायक जस्ता लामो समय शासन गरेका क्षेत्रीय दिग्गजहरूकै पंक्तिमा ब्यानर्जीलाई उभ्याइएको छ।
5: अब खेल र खेलाड़ीका खबर। आईसीसी विश्वकप लीग 2 अन्तर्गत त्रिदेशीय श्रृंखलाको अभ्यास स्वरूप खेलिएको खेलमा नेपाल एले अमेरिकालाई 3 विकेटले पराजित गरेको छ। माथिल्लो मूलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित 50 ओभरमा 8 विकेटको क्षतिमा 262 रन बनाएको थियो।
4: अब विचार विश्लेषण। भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद फुयालसँग नागरिक दैनिकले गरेको अन्तर्वार्ताका केही मुख्य बुदाहरू आजको नागरिक दैनिकमा छापिएका छन्। सरकारले मीडियामा आयोग खारेज भएको प्रचार त गर्यो, तर कानूनले अझै हामीलाई हटाएको छैन। सुकुम्बासी समस्या व्यक्तिको होइन, राज्य प्रणालीको असफलताको परिणाम हो। डोजर लगाएर समस्या हट्दैन, पीड़ा मात्रै गहिरिन्छ। सरकारको पछिल्लो कदम कानूनी क्रियाभन्दा एक्सन सिनेमा जस्तो देखिन्छ। सेना जनताको घर नाप्न होइन, देशको सीमा जोगाउन बनेको संस्था हो। अर्काको घरमा डोजर चल्दा मौन बस्ने समाज भोलि आफ्नै पीड़ामा एक्लिन्छ। भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजालसँग नागरिक दैनिकले गरेको अन्तर्वार्ताका केही मुख्य मुद्दाहरू हुन्।
5: हस्त, अहिलेलाई नेपाली खबर यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
6: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
7: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।

0: ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदरी नगरपालिका एक प्रगति टोल
1: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपद मूल्यमा गरिन्छ। साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
0: प्रोप्राइटर प्रतीक्षा दाहाल,
1: सम्पर्क नम्बर 9813655553
0: र 9843218049।
2: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
1: यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
2: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
1: आज 2083 साल वैशाख 26 गते शनिबार मे 9 तारीक सन् 2026 नेपाल सम्मत 1146 ज्येष्ठ कृष्ण सप्तमी तिथि कानून दिवस।
2: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: यो वर्ष धान बाली लगाउने समयमा खडेरी हुने सम्भावना। खडेरी सहन सक्ने धानको बिउ लगाउन विज्ञको सुझाव। गहुँको उत्पादन 2.5% बढ्यो।
2: सरकारले भूमिहीन र अव्यवस्थित बसोबासीको पुनः तथ्याङ्क संकलन गर्दै मध्यपूर्व युद्धका कारण वैदेशिक रोजगारीमा संकट। हिमाल आरोहणमा विदेशी पर्यटकको संख्या बढ्दै
1: पर्यटनको सम्भावनाका लागि ऐन संशोधन भए पनि सामुदायिक वनले अभ्यास गर्न सकेनन्। त्रिशुलीमा पाइने असला माछा संरक्षणका लागि अनुदान सहायता स्वीकृत। रायोको सागमा अत्यधिक विषादी जैविक विषादी मात्रै प्रयोग गर्न विज्ञको आग्रह।
2: अमेरिकी र इरानी सेनाबीच हर्मुज नाह क्षेत्रमा पुनः तनाव। आफ्नो जहाजमाथि भएको विस्फोट बारे दक्षिण कोरियाले अनुसन्धान गर्ने। रूसमा तेल र ग्यासबाट हुने राजस्वमा कमी।
1: बेल्जियममा हुने ईयू टी20 लीगमा नेपालका 9 खेलाड़ी छनौट। अभ्यास खेलमा नेपाल एद्वारा अमेरिका तीन विकेटले पराजित। बागमती गोल्ड कपको उपाधिका लागि आज चितलाङ र बागमती भिड्ने।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरको सबैभन्दा शुरूमा यो वर्ष धान बाली लगाउने समयमा खडेरी हुने सम्भावनाको प्रसंग।
2: यस वर्ष धान बाली लगाउने बेलादेखि नै देशभर खडेरीको आकलन गरिएको छ। पोहोर वर्खाको डेढ़ महिना तराईमा खडेरी लागे पनि देशभर मनसून सिजनमा भने सरदर पानी परेको थियो। तर यसपटक भने प्री मनसूनमा हरेक दिन जसो पानी पर्दा धेरै गर्मी बढ़न नपाए पनि वर्खाको शुरूआतबाटै गर्मी झेल्नुपर्ने र खडेरी खेप्नुपर्ने देखिएको छ। मौसम विभागले 18 जेठ देखि 14 असोजसम्मका 4 महिना देशका अधिकांश स्थानमा कम पानी पर्ने सम्भावना, अधिकतम न्यूनतम तापक्रम समेत सरदर भन्दा बढ़ी रहने प्रक्षेपण गरेको छ। विभागका मौसमविद सुदर्शन हुमागाईले कर्णाली, बागमती र कोशीका उत्तरी भूभाग बाहेक त्यसका अधिकांश क्षेत्रमा कम पानी पर्ने सम्भावना रहेको बताउनुभयो।
4: उत्तरी भूभागहरू कर्णाली प्रदेशका अनि बागमती प्रदेशका केही र कोशी प्रदेशका माथिल्लो भूभागहरूमा सरदर वर्षा हुने सम्भावना हामीले अनुमान गरे। बाँकी भूभागहरूमा सरदर भन्दा कम वर्षा हुने देखिन्छ र जति गाढा रंग भयो त्यसले चाहिँ सम्भावना बढी छ भन्ने देखाउँछ। हामीले यो सबै पहेँलो र रातो लागेको भागमा सरदर भन्दा कम वर्षा आकलन गरेका हौ। सास्कफले दिएको फोरकास्ट अनुसार पनि यो चाहिँ दुवै तापक्रम अधिकतम र न्यूनतम सरदर भन्दा बढी हुन्छ भन्ने चाहिँ आकलन छ।
2: यसैबीच कर्णालीका दक्षिण भूभाग, लुम्बिनीका अधिकांश भूभाग, मधेसका पूर्वी भूभाग र कोशीका दक्षिण भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 55-65% रहेको विभागले जनाएको छ। यसबाहेक सुदूरपश्चिमका अधिकांश भूभाग, मधेसका पश्चिम र कोशीको मध्य भूभागमा पनि सरदर भन्दा कम पानी पर्ने सम्भावना रहेको छ। बागमती गण्डकी क्षेत्रमा पनि सरदर भन्दा केही कम पानी पर्ने देखिएको छ। नेपालमा जेठ अन्तिम साता मनसून भित्रिने पनि विभागले जनाएको छ। यता नेपाल कृषि अनुसन्धान परिषदले यस वर्ष धान खेती गर्दा कम पानीमा पनि राम्रो उत्पादन दिन सक्ने र खडेरी सहन सक्ने जात लगाउन विज्ञहरूले सुझाव दिएका छन्। नार्कले कृषि मौसमको सल्लाह बुलेटिन जारी गर्दै सुक्खा तथा हिले छौवा धान खेती प्रविधि अपनाउन समेत भनेको छ।
1: भक्तपुरको मध्यपुर ठिमीबाट ल्याइएको रायोको सागमा अत्यधिक विषादी भेटिएपछि त्यसलाई नष्ट गर्न निर्देशन दिइएको छ। विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाईले मंगलबार गरेको परीक्षणमा 13 नमूना मध्ये एउटा नमूनामा विषादीको मात्रा खतरनाक स्तरमा पुगेको पाइएको हो। प्रयोगशालाका सहायक सूचना अधिकारी महेश तिमुल सिन्हाका अनुसार उक्त सागमा अर्गानोफोस्फेट समूहको विषादी 55.72% पाइएको छ। सरकारले तय गरेको मापदण्ड आँकड़ा अनुसार 45% भन्दा बढ़ी विषादी भएको तरकारी वा फलफूल खानका लागि अयोग्य मानिन्छ। त्यसैले उक्त रायोको साग तत्काल नष्ट गर्न निर्देशन दिइएको उहाँले सीआईएनसँग बताउनुभयो।
5: हाम्रो अब आरईपीआर टेस्ट हुन्छ के कालीमाटीमा, त्यसमा चाहिँ अब हामीले बजारमा आएको आएको सागको स्याम्पल लियौँ र त्यो चाहिँ इनिभिसन पर्सेन्ट 45% भन्दा बढी भएको भएर नष्ट गर्ने भनेर हाम्रो टेस्टले देखायो। स्याम्पल मिलामा त्यहाँको ओरिजिन कता हो भनेर सोध्छौ क्रपको, उहाँहरूले भक्तपुरकै भन्नुभयो, त्यो हिसाबले भक्तपुरकै मात्रै भन्ने छ।
1: यस घटनाले बजारमा पाइने तरकारीको सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ। उपभोक्तालाई तरकारी राम्रोसँग पखालेर मात्रै प्रयोग गर्न र सम्भव भएसम्म सुरक्षित स्रोतबाट किनमेल गर्न विज्ञहरूले सुझाव दिएका छन्। सीआईएनसँग कुरा गर्दै प्लान्ट क्वारेन्टीन तथा विषादी व्यवस्थापन केन्द्रका विषादी विज्ञ मनोज पोखरेलले किसानहरूलाई रासायनिक विषादीको साटो जैविक विषादीको प्रयोग गर्न समेत अनुरोध गर्नुभयो।
6: जैविक विषादीहरू चाहिँ रासायनिक विषादीको तुलनामा धेरै हिसाबले मानव स्वास्थ्य वातावरणको लागि सुरक्षित छन्। त्यस्ता विषादीहरू चाहिँ को प्रमोशन गर्ने, त्यस्तो विषादीहरू प्रयोग गर्न लगाउने, र अर्को कुरा रासायनिक विषादी प्रयोग गरिसकेपछि पर्खनुपर्ने समय अवधि छ, प्रत्येक विषादीलाई चाहिँ तोकिएको छ, त्यो तोकिएको समयको पालना गर्न लगाउने, र विषादीलाई विष हो भन्ने व्यवहार चाहिँ किसानहरूले पनि चिन्नु पर्यो। उहाँहरू आफू पनि सुरक्षित भएर प्रयोग गर्ने र उत्पादनलाई सुरक्षित बनाउनको लागि पर्खनुपर्ने समय अवधि पर्खेर र सिफारिस मात्रामा मात्र विषादीको प्रयोग गर्ने, विषादी छनौट गर्दाखेरि प्राविधिकहरूको चाहिँ सल्लाहहरू लिने, त्यो चाहिँ अत्यन्त जरूरी हुन्छ।
2: सरकारले मध्य त्रिशुली नदी बेसिनमा पाइने लोप उन्मुख रैथानी माछा संरक्षणका लागि अन्तर्राष्ट्रिय अनुदान सहायता स्वीकार गरेको छ। वैशाख 22 गते बसेको मन्त्रीपरिषद बैठकले असला, कत्ली र शहर जातका माछा संरक्षणका लागि प्रस्तावित कार्यक्रम स्वीकृत गरेको हो। यी माछा प्रजाति चिसो पानीमा पाइने रैथानी प्रजाति हुन् जसको संख्या पछिल्लो समय घट्दो अवस्थामा छ। अनुदान विश्व वातावरण सुविधा अन्तर्गतको विश्व जैविक विविधता संरक्षण कोषबाट प्राप्त हुने भएको छ। कुल 1.45 मिलियन अमेरिकी डलर प्रस्तावित रकम मध्ये प्रस्तावित खर्च कटाएर करिब 1.27 मिलियन डलर नेपाल सरकारले खर्च गर्नेछ। उक्त रकम संघीय संचिति कोष मार्फत परिचालन हुने भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संचालन गर्ने मध्य त्रिशुली नदी बेसिनमा चिसो पानीमा पाइने लोकमुख प्रजातिका माछाको संरक्षण र माछा मार्ने समुदायको दिगो जीविकोपार्जनका लागि परियोजना अन्तर्गत यो कार्यक्रम कार्यान्वयन हुने यस कार्यक्रमले रैथानी माछा प्रजातिको पुनर्संरचना, रैथानी माछा प्रजातिको संरक्षण र पुनर्स्थापनासँगै स्थानीय माछा मार्ने समुदायको आय आर्जन सुधार गर्न सहयोग पुग्ने लक्ष्य पनि मन्त्रालयले लिएको छ।
1: यस वर्ष गहुँको उत्पादन 2.5% बढ़ेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष 2082-83 6,85,000 हेक्टर क्षेत्रफलमा 21,07,000 मेट्रिक टन गहुँको उत्पादन भएको छ। गत आर्थिक वर्षमा भने 6,83,000 हेक्टर क्षेत्रफलमा 20,56,000 मेट्रिक टन गहुँ उत्पादन भएको थियो। यस वर्ष गहुँको उत्पादकत्व समेत बढ़ेको छ। गत वर्ष प्रति हेक्टर 3.01% गहुँको उत्पादकत्व रहेकोमा यस वर्ष बढ़ेर प्रति हेक्टर 3.07% पुगेको मन्त्रालयले जनाएको छ। गहुँ हिउँदे बाली भएकाले हिउँदमा वर्षा नभए उत्पादन घट्छ, वर्षा भए उत्पादन बढ़छ। उन्नत जातको गहुँको बिउको प्रयोगले पनि गहुँ उत्पादन वृद्धि भएको मन्त्रालयले जनाएको छ। यसैबीच बाजुराका किसानलाई भने हिउँदे बाली गहुँ भित्र्याउन समस्या भएको छ। वैशाखको पहिलो सातादेखि लगातार भारी वर्षासँगै कहिले असिना पानी परेकाले यहाँका किसानलाई हिउँदे बाली गहुँ भित्र्याउन समस्या भएको हो।
2: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको नेतृत्वमा काठमाडौँ उपत्यका विकास प्राधिकरणले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको एकीकृत डिजिटल लगत संकलन गर्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह किप्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार डिजिटल लगत संकलनको तयारी अन्तिम चरणमा पुगेको छ। सरकारले पछिल्लो समयमा काठमाडौँ होल्डिङ सेन्टरमा रहेका र बाहिर रहेका सुकुम्बासीको विवरण संकलन गर्ने गरेको छ भने त्यसपछि क्रमशः यो प्रक्रियालाई अन्य जिल्लामा पनि विस्तार गर्ने योजना योजना अघि सारेको छ। होल्डिङ सेन्टर बाहिर रहेका व्यक्तिका लागि सरकारले चाँडै सार्वजनिक सूचना जारी गरी तोकिएको समयभित्र आवश्यक कागजात सहित उपस्थित हुन आग्रह गर्ने पनि तयारी गरेको छ। नगद संकलन कार्यलाई व्यवस्थित बनाउन सरकारले आवेदनलाई तीन श्रेणीमा वर्गीकरण गरेको छ। राष्ट्रिय परिचय पत्र भएका नागरिक तथा भएका र कुनै पनि परिचय पत्र नभएका व्यक्तिलाई छुट्टा छुट्टै समूहमा राखेर समेत नगद संकलन गरिने बताइएको छ। यता सर्वोच्च अदालतले आधारभूत आवश्यकता पूरा नगरी सुकुम्बासी बस्ती नहटाउन अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतले सुकुम्बासी बस्ती हटाउने सरकारी निर्णय विरूद्ध परेको रिटमा हिजो न्यायाधीश द्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासको सुनाई गर्दै सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा सामुदायिक वनमा पर्यापर्यटनको सम्भावना, वन ऐन संशोधन र अवसर।
7: वन ऐन 49 थिएन, नियमावली 51 पनि थिएन, तर पछिल्लो बेला समूहहरूले त्यो कामको चाहिँ विस्तारै अभ्यास गर्दै गए। समूहले अभ्यास गर्दै जाँदा यो राम्रै हुने रहेछ भनेर अब हामीले पछिल्लो ऐन नियमावलीमा ती कुराहरू राख्यौं।
2: मध्य पूर्व युद्धका कारण वैदेशिक रोजगारीमा संकट, हिमाल आरोहणमा विदेशी पर्यटकको संख्या बढ़दै लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
8: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: कान्तिपुरको भित्रपृष्ठमा निम्न वर्गीय ग्राहकलाई मोबाइल ब्यालेन्स म्याथको शास्त्री शीर्षकमा सजना बरालले खबर लेख्नु भएको छ भने दैनिक शेयर कारोबार 5 अर्ब ननागेको साता शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा भत्काइएको स्थानमा पार्क बनाउने तयारी शीर्षकमा खबर प्रकाशित छ। काठमाडौँ सुकुम्बासी बस्ती हटाएर खाली गरिएको ठाउँमा पार्क बनाउन सरकारले तयारी गरेको छ। नदी किनारलाई खाली गरेर करिडोर, सड़क विस्तार र बाँकी ठाउँमा पार्क बनाउने योजना रहेको शहरी विकास मन्त्रालयले जनाएको हो। त्यस्तै आजको नागरिक दैनिक को पहिलो पृष्ठमा हिमाल आरोहणमा विदेशी मोह शीर्षकमा खबर प्रकाशित छ। यसपटक 7 समिट ट्रेक्सबाट 85 जनाले सगरमाथा आरोहण गर्दैछन्। सगरमाथा आरोहणका लागि 464 जनाले अनुमति लिएको 7 समिटबाट आरोहण गर्ने 85 जना रहेको 7 समिट ट्रेक्सका संचालक मिङमा शेर्पाले बताउनु भएको छ। उहाँका अनुसार सगरमाथा आरोहण गर्नलाई विदेशी विभिन्न देशबाट आएका नागरिकहरू रहेका छन्। यसबाहेक अन्य देशबाट पनि नागरिकहरू रहेको सगरमाथा आरोहणमा संख्या बढ़ेको 7 समिटले जनाएको छ। यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहण गर्न 1072 आरोहीले अनुमति लिएको पनि बताइएको छ। पर्यटन विभागका अनुसार यस वर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि सन् 2026 मार्च 1 देखि मे 8 सम्म 79 देशका 1072 आरोहीले अनुमति प्राप्त गरेका छनृ।
1: गोर्खापत्र दैनिकमा उपकुलपतिका लागि एकीकृत कार्यविधि शीर्षकमा ईश्वर चन्द्र झाले काठमाडौँबाट लेख्नु भएको खबर छापिएको छ। सरकारले विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि स्वीकृत गरेको छ। सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 व्यवस्था बमोजिम आठवटा विश्वविद्यालयका उपकुलपति पदमुक्त भएपछि सरकारले नयाँ कार्यविधि बनाएर उपकुलपति छनौट प्रक्रिया अगाडि बढ़ाएको खबरमा उल्लेख रहेको छ। यस्तै भित्री पृष्ठमा सेवा प्रवाहका लागि दुई स्थानीय तह छनौट शीर्षकमा सिन्धुलीबाट खबर पठाउनु भएको छ। सिन्धुलीमा जग्गा प्रशासन सम्बन्धी सेवा प्रभागका लागि दुईवटा स्थानीय तह छनौट भएको खबरमा उल्लेख रहेको छ। जिल्लाका नौवटा स्थानीय तह मध्ये सातवटाले उक्त सेवा प्रभागका लागि भूमि व्यवस्था तथा अभिलेख विभागमा आशय पत्र पेश गरेकोमा पहिलो चरणमा दुधौली नगरपालिका र मरेन गाउँपालिका छनौटमा परेका हुन्। यस्तै मन्त्रालय गाभेकोमा आपत्ति शीर्षकमा अर्को खबर छापिएको छ भनेदेखि डेंगु र स्क्रब टाइफसका संक्रमित बढ़े शीर्षकमा चितवनबाट खबर प्रकाशित छ। चितवनमा डेंगू र स्क्रब टाइफसका संक्रमितको बिरामीको संख्या 1000 नागेको छ। स्वास्थ्य कार्यालय चितवनका भेक्ट कन्ट्रोलर राम केसीले चालू आर्थिक वर्षको साउनेता जिल्लामा दुई रोगबाट संक्रमित हुनेको संख्या 1027 पुगेको जानकारी दिनुभएको हो। जिल्लाभर हालसम्म डेंगू संक्रमितको संख्या 258 पुगेको छ, जसमध्ये चितवनका स्थानीय तहका 206 जना र अन्य जिल्लाबाट उपचारका लागि आएका 52 जना रहेका छन्। डेंगूका लागि हालसम्म 10123 जनाको परीक्षण गरिएको कार्यालयले जनाएको छ। बिहे भोज खाएपछि बिरामी शीर्षकमा खबर छापिएको छ। यो पनि चितवनकै खबर हो। चितवनमा विवाह भोज खाँदा 30 जना बिरामी परेको खबरमा उल्लेख रहेको छ। यसै गरी मनहरीमा दूध उत्पादन बढ़ेको खबर पनि रहेको छ भने फरार प्रतिवादी पक्राउ रहेको खबर छ। यो हेटौडाको समाचार हो। कर्तव्य ज्यान मुद्दापछि फरार रहेका दुईजना प्रतिवादीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको खबरमा उल्लेख रहेको छ।
2: साझा खबरमा अब हेलो सीआईएन सन्तोषी रावलबाट।
10: म नवीन तन। शिक्षक सेवा आयोग अन्तर्गतको प्रावी तहको विज्ञापन दरबन्दी मिलान भएपछि खुल्छ कोही खुल्दैन भन्छन्।
11: तपाईँको जिज्ञासालाई मेटाउँदै हुनुहुन्छ शिक्षक सेवा आयोगका सूचना अधिकारी शिव प्रसाद रेग्मी।
12: शिक्षक सेवा आयोगले 82 साल श्रावण 1 गते नै शिक्षक सेवा आयोगको वार्षिक कार्यतालिका प्रकाशन गरिसकेको छ। विज्ञापन गर्नुभन्दा अगाडि त्यो मार्ग पद उपलब्ध हुनुपर्छ। जबसम्म हामीलाई मार्ग पद उपलब्ध हुँदैन तबसम्म शिक्षक सेवा आयोगले यो विज्ञापन सम्बन्धी काम अघि बढाउन सक्दैन। त्यसमाथि अहिले मौजुदा वर्तमान अवस्थामा शिक्षक सेवा आयोगमा आयोगका पदाधिकारीहरू पनि नरहेको अवस्था हुँदा यो वर्ष प्राथमिक तहको विज्ञापन हुने सम्भावना न्यून रहेको व्यवहारा म सबैमा व्यक्त गर्न चाहन्छु।
13: रामछाप जिल्लाबाट आफ्नो बच्चाले इच्छाएको आमाको नामबाट चाहिँ आफ्नो जन्मदाता पनि बनाउन मिल्छ कि मिल्दैन।
11: तपाईँको जिज्ञासालाई मेटाउँदै हुनुहुन्छ रामेछाप जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी राम बहादुर केसी।
14: त्यो आमाको नामबाट जनदर्ता गर्ने कुरामा चाहिँ ओडाले गर्ने हो होइन, स्थानीय पालिकाले। ओडाले गरिसकेपछि हामीले यहाँ नागरिकता गर्नमा हामीले हुँदैन, उहाँ जनदर्ता भएर आइसकेपछि।
11: तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गर्न सक्नुहुनेछ। हामी सरोकारवाला निकायबाट जवाफ लिनेछौ।
1: साझा खबरमा अब विदेशको खबर। अमेरिका र इरानी सेनाबीच हर्मुज क्षेत्रमा पुनः तनाव बढ़ेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम जारी रहेको बताइरहँदा कसले आक्रमण गर्यो भन्ने विषयमा आरोप प्रत्यारोप शुरू भएको छ। पछिल्लो घटनाले मध्य पूर्वमा पुनः युद्धको संकेत गरेको विश्लेषण भइरहेका छन्। यता अमेरिकी प्रस्तावबारे तेहरानले छलफल अघि बढ़ाएको छ। यसैबीच दक्षिण कोरियाले हर्मुजमा आफ्नो देशको जहाजमा भएको विस्फोटको कारणबारे अनुसन्धान शुरू गरेको छ। यहाँको समुद्री मन्त्रालयले बताए अनुसार सरकारले सो घटनाको छानबिन थालेको हो। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार यूएई नजिक रहँदा सोमबार उक्त जहाजको इन्जिन कक्ष क्षेत्रमा विस्फोट र आगलागी भएको थियो। जहाज संचालन कम्पनी तथा दक्षिण कोरियाली अधिकारीहरूले घटनाको पुष्टि गरेका छन्। संयुक्त राष्ट्रसंघले विश्वका देशहरूको विकासलाई अझ समावेशी संतुलित र दिगो रूपमा मूल्यांकन गर्न नयाँ विश्वव्यापी सूचक पटल प्रस्ताव गरेको छ। उक्त प्रस्तावले कुल गाह्रस्थी उत्पादनसँगै नागरिकको जीवनस्तर, सामाजिक अवस्था, समानता र वातावरणीय संरक्षणलाई पनि विकासका महत्वपूर्ण आधारका रूपमा समेट्ने उद्देश्य राखेको छ। प्रतिवेदनमा आर्थिक वृद्धिसँगै मानव कल्याण, सामाजिक न्याय र वातावरणीय दिगोपनालाई समान महत्व दिइएको छ। र रूसको तेल र ग्यासबाट हुने राजस्वमा कमी आएको छ। सन् 2026 पहिलो चार महिनामा गत वर्षको सोही अवधिको तुलनामा तेल र ग्यासबाट हुने आमदानी 38.3% घटेर करिब 30.95 अर्ब अमेरिकी डलरमा झरेको रूसी अर्थ मन्त्रालयले जनाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्।
2: साझा खबरमा अब खेल खबर। नेपाली राष्ट्रिय टोलीका आक्रमक ब्याट्सम्यान लोकेश बमले बेल्जियममा हुने U20 लीग क्रिकेट खेल्ने हुनुभएको छ। यू टीमले लोकेशलाई अनुबन्ध गरेको सामाजिक सञ्जाल मार्फत जानकारी गराएको हो। त्यस्तै सो लीगमा नेपालका 9 खेलाड़ीहरू पनि अनुबन्धित भएका छन्। नेपालको राष्ट्रिय ए टोलीले लगातार दोस्रो अभ्यास खेलमा शानदार जीत निकालेको छ। मुलपानी क्रिकेट मैदानमा नेपाल ए टोलीले आईसीसी विश्वकप लीग 2 प्रतिस्पर्धा गर्न आएको अमेरिकाको सिनियर टोलीलाई 3 पाखा लगाएको हो। नेपालले पहिलो अभ्यास खेलमा स्कटल्याण्डलाई 45 हराएको थियो। अभ्यास खेलमा शुक्रबार पछि पहिलो ब्याटिङ गरेको अमेरिकाले निर्धारित 50 ओभरमा 8 गुमाउँदै 262 बनाएको थियो। र चितलाङ एफसी र बागमती युवा क्लबले आज 8 बागमती गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। दुवै टोलीका कप्तान र प्रशिक्षकले उपाधिका लागि आफ्नो दावेदारी प्रस्तुत गरेका छन्। उनीहरूले उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने भएका हुन्।
1: वन ऐन पूर्ण कार्यान्वयनमा सामाजिक वनको अभ्यास, चुनौती र अवसर, कुराकानी, कार्टुन लगायतका सामग्री पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: गर्मी तथा सुक्खा याममा वन डढेलो लाग्न सक्ने हुनाले आगोको प्रयोग सचेत र विवेकपूर्ण रूपमा गरौं।
16: सलाई, लाइटर, बिडी, चुरोटका ठुटा राम्ररी निभाएर मात्र विसर्जन गरौं।
15: तपाई हाम्रो सानो लापरवाही तथा हेलचेक्राईले गर्दा अमूल्य वन सम्पदा डढेलोको चपेटामा परि क्षणभरमै सखाप हुन्छ।
16: वन डढेलोले जनधन, जैविक विविधता, माटोको उर्वरा शक्ति, स्वच्छ वायु र पानीको मूलमा ठूलो क्षति पुर्याउँछ।
15: वनमा आगो लगाउँदा वा डढेलो लाग्ने कार्य गरे गराएमा वन ऐन अनुसार फौजदारी कसुर ठहरी दण्ड सजाय समेत हुन्छ।
16: त्यसैले वन डढेलो हुन सक्ने कार्य रोकौ, डढेलो नियन्त्रण तथा रोकथाममा सचेत र सभ्य नागरिकको भूमिका निर्वाह गरौ।
15: वन तथा भू संरक्षण विभागद्वारा जनहितमा जारी सन्देश।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: साझा खबरमा अब मध्यवर्तीसँग जोड़िएका पर्यटनका राम्रा अभ्यासका कुरा। निकुञ्ज क्षेत्र नजिक मध्यवर्तीसँगै जोड़िएका पर्यटनका राम्रा अभ्यास भए पनि सामुदायिक वनमा पर्यटनको सम्भावना देखेर वन ऐनमा संशोधन गरी केही खुकुलो बनाइएको छ। तर उक्त व्यवस्था पूर्ण कार्यान्वयनमा सामुदायिक वनले किन अभ्यास गर्न सकिरहेका छैनन्? सामुदायिक वन उपभोक्ता महासंघ फिकोफनका महासचिव पार्वता गौतमसँग साथी लील प्रकाश सनले सोध्नु भएको छ।
7: वन ऐन 49 थिएन, नियमावली 51 पनि थिएन, तर पछिल्लो बेला समूहहरूले त्यो कामको चाहिँ बिस्तारै अभ्यास गर्दै गए। समूहले अभ्यास गर्दै जाँदा यो राम्रै हुने रहेछ भनेर अब हामीले पछिल्लो ऐन नियमावलीमा ती कुराहरू राख्यौं। वनमा पर्यटन गर्न सक्ने, कृषि वनको कुरा गर्न सक्ने, साना उद्यमहरू गर्न सक्ने, अब वन्यजन्तुको पालन गर्न सक्ने, यी कुराहरू पछिल्लो वन ऐनमा राखेको छ। तर राखेका भए पनि कतिपय कुराहरू अझै पनि व्यवहारमा काम गर्न अप्ठ्यारो छन्। तर यता पर्यटनको हिसाबले हेर्ने भने चाहिँ उहाँहरूले काम गर्दै गरेको विषयलाई हुने रहेछ यो भनेर त्यो व्यावहारिक रूपमा ऐनमा ल्याएको हुँदाखेरि धेरै यो हाइवेका आसपासका बजार क्षेत्रका आसपासका सामुदायिक वनहरूमा पर्यापर्यटनको कामहरू शुरूआत गर्नुभएको छ।
2: त्यो भनेको कस्तो कस्तो कामहरू त्यहाँ भइरहेका छन्?
7: उहाँहरूले चाहिँ हरिचास पोखरीहरू, त्यहाँ माछा पोखरीहरू पनि बनाउनु भएको छ। काहीँ चाहिँ वन्यजन्तुलाई चाहिँ उद्धार गरेर त्यसलाई चाहिँ राख्नु भएको छ, त्यो उद्धार केन्द्र भए पनि सामान्य रूपमा कसैले गएर काहीँ हरिण मृगहरू राख्नु भएको छ, काहीँ चाहिँ अजिङ्गरहरू राख्नु भएको छ, ती कुराहरू हेर्ने अवसर छ, काहीँ सानातिना चिल्ड्रेन पार्कहरू छन्, काहीँ चाहिँ अब बर्ड वाचिङ सेन्टरहरू पनि छन्, काहीँ ट्री हाउसहरू छन्, होइन फरक फरक छ आफ्नो, काहीँ चाहिँ जैविक मार्गहरू तयार गरेर त्यहाँ चाहिँ नजिकै भएका वन्यजन्तुहरू यसो आफ्नै समूहले हेर्न मिल्ने पनि त्यो खालको पनि गर्नु भएको छ।
6: आमदानी पनि सामुदायिक वनले लिइराखेका छन्, राम्रो भइरहेका छन् भन्ने तपाईँहरूको निष्कर्ष।
7: नानीहरूको वातावरण पनि त्यहाँ एउटा पर्यटनको हिसाबले, आन्तरिक पर्यटनको हिसाबले राम्रै देखिन्छ होइन, अर्को चाहिँ त्योबाट केही आमदानी पनि लिएको छ समूहले। आमदामी भन्ने कुरा त्यो ठूलो आमदामी धेरै आमदामी भएर फेरि कहाँ लगानी गर्ने त्यो हिसाबको भन्दा पनि रोजगारी सिर्जना भएको छ सानो सानो।
6: राष्ट्रिय निकुञ्जको मध्यवर्तीले चाहिँ राम्रो गर्ने, त्यहाँ अलि पर्यटनको राम्रो सम्भावना हुने, साँच्चै कि सामुदायिक वनमा त्यो हामीले अभ्यास गर्न
7: यस्तो हो नि। राष्ट्रिय निकुञ्जमा गर्ने भन्दाखेरि त राष्ट्रिय निकुञ्जमा त सरकारले कति लगानी गरेका छ, त्यसको प्रतिफल कसले लिन्छ होइन, त्योमा भर पर्छ नि त। सामुदायिक वनले नितान्त आफै आफ्नो लगानीमा आफू खटेर सानो काम गर्नुभएको छ होइन, सानो लगानीमा धेरैजनालाई सानोतिनो रोजगार दिनुभएको छ त्यहाँ, चाहे चाहिँ चिल्ड्रेन पार्कमा एउटा मान्छे बसोस्, चाहे चाहिँ रिचार्ज पोखरीमा अलिकति माछा राखेर अर्को मान्छे बसोस्, अथवा त्यहाँ टिकट घरमा एउटा टिकट काट्ने नै बसोस् होइन, कम्तीमा नै त्यही सामुदायिक भनेका चार पाँचजनाले रोजगारी पाएका हुन्छन्, एक दुईजनाले रोजगारी पाएका हुन्छन्, त्यो कुरा ठूलो हो र त्योबाट आएको थोरै पैसाले फेरि विपन्नमा लगानी गरेर अरू काम गर्नुभएको छ
6: सामुदायिक वनले अथवा फेको फन्डले सहयोग गरेर। साँच्चीकै सामुदायिक वनले पनि पर्यापर्यटनमा राम्रो गर्न सक्छ भनेर हामीले स्थापित गर्न सक्छौँ।
7: उदाहरण छन् उदाहरणकै रूपमा छन् त्यो त, उदाहरणको रूपमा झापाको जामुनगाडी सामुदायिक वन, बुटवलको फुलबारी सामुदायिक वन, अथवा अरू सामुदायिक वनहरू धेरै छन्।
6: त्यहाँ के छ त्यस्तो उदाहरणीय बताउन लागेको आमदानीको कुरा हो कि अथवा कस्तो खालको?
7: होइन, त्यो त आमदानीको कुरा पनि भयो, रमणीय स्थल तयार गर्ने कुरा पनि भयो, त्यो त धेरै कुराहरू छन् त्यहाँभित्र छिरेपछि त। काहीँ कुनै सामुदायिक वनले अब सानोतिनो अब त्यो भित्र जाँदाखेरि धेरै कुराहरू त्यहाँ, मैले भने नि अघि रमणीय कुरा भन्दा नि मिनी त्यो अब वन्यजन्तु उद्धारै गर्दा वन्यजन्तु हेर्न पनि पायो, सानो पिकनिक स्पोटहरू तयार गरेका छ त्यहाँ जाँदाखेरि पिकनिक खान पनि पायो, वातावरण हिसाबले रमाउन नि पायो, कुनै जंगली जनावरको उहाँहरूलाई डर पनि छैन, कुनै गाइड लिएर जानु पनि पर्दैन, त्यो हिसाबले पनि यसै राम्रो छ भन्छौँ हामीले त गरिरहेका कामलाई।
1: सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनका महासचिव पार्वता गौतमसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: यो वर्ष धान बाली लगाउने समयमा खडेरी हुने सम्भावना, खडेरी सहन सक्ने धानको बिउ लगाउन विज्ञको सुझाव, गहुँको उत्पादन 2.5% बढ़्यो।
1: सरकारले भूमिहीन र अव्यवस्थित बसोबासीको पुनः तथ्याङ्क संकलन गर्दै, मध्यपूर्व युद्धका कारण वैदेशिक रोजगारीमा संकट, हिमाल आरोहणमा विदेशी पर्यटकको संख्या बढ़दै,
2: पर्यापर्यटनको सम्भावनाका लागि ऐन संशोधन भए पनि सामुदायिक वनले अभ्यास गर्न सकेनन्, त्रिशुलीमा पाइने असला माछा संरक्षणका लागि अनुदान सहायता स्वीकृत, रायको सागमा अत्यधिक विषादी जैविक विषादी मात्रै प्रयोग गर्न विज्ञको आग्रह।
1: अमेरिकी र इरानी सेनाबीच हर्मुज क्षेत्रमा पुनः तनाव, आफ्नो जहाजमाथि भएको विस्फोट बारे दक्षिण कोरियाले अनुसन्धान गर्ने, रूसमा तेल र ग्यासबाट हुने राजस्वमा कमी,
2: र बेल्जियममा हुने यु T20 लीगमा नेपालका 9 खेलाड़ी छनौट, अभ्यास खेलमा नेपाल ए द्वारा अमेरिका 3 विकेटले पराजित, बागमती गोल्ड कपको उपाधिका लागि आज चितलाङ र बागमती भिड्ने। अब अन्त्यमा कार्टुन हामीले कान्तिपुरमा रविनले प्रकाशित गर्नु लेख्नु बनाउनु भएको कार्टुन लिएका छौं। गजब छ बा शीर्षकमा माथि राजनैतिक नियुक्ति खारेज लेखिएको छ, एउटा कार्यालय देखाइएको छ, त्यहाँ सबै कुर्सीहरू खाली छन्। राजनैतिक नियुक्ति खारेज भएको प्रसंगलाई, अध्यादेश मार्फत राजनैतिक नियुक्ति खारेज भएको प्रसंगलाई लिएको छ। यहाँ सबै कुर्सीहरू यत्रतत्र छन् र सबै खाली छन् र बाहिर कोही व्यक्तिहरूले कसैलाई बोलाइरहेको जस्तो देखाइएको छ। तल यस्तो लेखिएको छ, अफिसमा कोही हुनुहुन्छ?
1: हवस् त, प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 MHz
1: Coming up next, Kantipur Diary.

मालपोत्र नापी सेवा अब पालिकाबाटै दिने तयारी। काठमाडौँका सुकुङवासी हटाएर खाली भएका स्थानमा पार्क बनाउने योजना। अव्यवस्थित बसोबासी र सुकुमवासीलाई जबरजस्ती नहटाउन सर्वोच्च अदालतको अन्तरिम आदेश। आधारभूत आवश्यकता व्यवस्थापन गर्न सरकारलाई निर्देशन। चौथो वरियताका न्यायाधीशलाई प्रधान न्यायाधीश सिफारिश गरिएपछि न्यायिक वृत्तमा तरंग। विवाद भए पनि प्रस्तावित प्रधान न्यायाधीश शर्माका लागि संसदीय सुनवाई सहज हुने निश्चित। भारतीय विदेश सचिव मिश्रीले गर्ने भनिएको नेपाल भ्रमण अन्तिम समयमा आएर स्थगन। सीमा सम्बन्धी विवाद कूटनीतिक संवादबाट समाधान गर्न तयार रहेको परराष्ट्र मन्त्रालयको भनाई। इण्डोनेसियामा ज्वालामुखी विस्फोट, 20 पर्वतारोही बेपत्ता। र नेपालका बाटो लोकेश बमले बेल्जियममा लिग खेल्ने।

हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क।

0: यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी लाइफ गुड
1: लाइ छुट लाइ छुट
0: दस छैन, 20 छैन, पुरै 100% सम्म छुट छ है। नेपाल लाइफको रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% सम्म छुट। छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछ।
2: नमस्कार, कान्तिपुर जनहरिका साथमा नवीन र म श्रीकृष्ण। शुरू गरौं अहिलेसम्मका प्रमुख प्रसंगबाट।
3: मालपोत र नापी कार्यालयले दिँदै आएको भूमि प्रशासन सम्बन्धी सेवाहरू नगरपालिका तथा गाउँपालिकाबाट दिने गरी तयारी थालिएको छ। सरकारले त्यसका लागि मालपोत ऐन 2034 संशोधन गरेको छ। केही नेपाल ऐन संशोधन गर्न भनेको अध्यादेश अन्तर्गत मालपोत ऐन समेत संशोधन गरिएको हो। ऐनमा रजिस्ट्रेशन सम्बन्धी काम स्थानीय तहले समेत गर्न सक्ने व्यवस्था थप गरिएको छ। तोकिए बमोजिमको लिखित रजिस्ट्रेशन, नामसारी, दाखिल, खारेज, लागत कट्टा, रोका तथा रोका फुकुवा गर्ने काम सम्बन्धित स्थानीय तहको भूमि व्यवस्थापन शाखाले गर्न सक्ने व्यवस्था मालपोत ऐनको दफा 8 गमा थप गरिएको हो। भूमि व्यवस्था, सहकार तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता सहसचिव गणेश प्रसाद भट्टले भूमि प्रशासन सम्बन्धी काम स्थानीय तहलाई हस्तान्तरण गर्न मिल्ने उद्देश्यले कानूनी प्रबन्ध गर्न ऐनमा संशोधन गरी सो प्रावधान थपिएको बताउनुभयो। मालपोत्र नापी कार्यालयबाट हुँदै आएका कार्यहरू स्थानीय तहमै पुर्याउने प्रयास थालिएको उहाँको भनाइ छ। त्यसैका लागि कानूनमा संशोधनदेखि पहिलो चरणमा काम थाल्न पालिकाहरूको छनौट भइरहेको हो। मन्त्रालयले 10 वैशाखमा एक सूचना जारी गरी भूमि सुधार, मालपोत र नापी कार्यालयहरूबाट प्रवाह हुँदै आएका सेवा स्थानीय तहबाट प्रवाह गर्न चाहिने गाउँपालिका र नगरपालिकालाई सम्पर्कमा आउन भनेको थियो। त्यो सूचनामा सेवा प्रवाहका लागि आवश्यक पर्ने जनशक्ति तथा पूर्वाधारको व्यवस्था स्थानीय तह आफैले गर्नुपर्ने भनिएको छ। सो सूचना पछाडि 214 स्थानीय तहले भूमि प्रशासनको काम गर्न इच्छा देखाएर मन्त्रालयको सम्पर्कमा आएको प्रवक्ता भट्टले जानकारी दिनुभयो। त्यसरी कामको जिम्मेवारी लिन चाहनेमा महानगर, उपमहानगर, नगरपालिका तथा गाउँपालिका सबै देखिएका छन्।
2: काठमाडौँमा सुकुम्बासी बस्ती हटाएर खाली गरिएका ठाउँमा पार्क बनाउन सरकारले तयारी गरेको छ। नदी किनारलाई खाली गरेर करिडोर, सड़क विस्तार र बाँकी ठाउँमा पार्क बनाउने योजना रहेको शहरी विकास मन्त्रालयले जनाएको छ। नदी किनारमा करिडोर, सड़क विस्तार र बाँकी स्थानमा पार्क बनाउन काठमाडौँ उपत्यका विकास प्राधिकरण मार्फत विस्तृत योजना बन्ने शहरी विकास मन्त्रालयका सहसचिव दिलीप भण्डारीले बताउनुभयो। उहाँले कान्तिपुरसँग भन्नुभयो, सुकुम्बासी बस्ती भएका कारण कतिपय ठाउँमा करिडोर, सड़क विस्तार हुन सकेको थिएन। त्यहाँ भग्नावशेष हटाएर करिडोर खुल्ला गर्ने तयारी छ। उपत्यकाको नदी किनारको 20 मिटर क्षेत्र व्यवस्थापनको जिम्मा पाएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक माछाकाची महर्जन विगतमा पनि उपत्यकाका नदी किनारलाई खाली गर्ने प्रयास पटक पटक गरिएको बताउनुहुन्छ। पूर्व सचिव समेत रहेका शहरी विकासविद किशोर थापा उपत्यका आसपासको जग्गालाई खाली नै राख्नुपर्ने बताउनुहुन्छ। प्रधानमन्त्री बालेन्द्र शाहले समेत विगतमा बाढ़ीका कारण पुगेको क्षतिको उदाहरण दिँदै सुकुम्बासी बस्ती खाली गराउने निर्णयको बचाउ गर्नुभएको थियो। बागमतीमा डोजर चलेपछि सामाजिक सञ्जालमा एआईबाट निर्मित भिडियो समेत भाइरल हुन थालेका छन्, जसमा कंक्रीट संरचनादेखि सुविधा सम्पन्न पार्कसम्म रहेका छन्। शहरमा खुल्ला स्थान, हरित र वातावरण मैत्री शहरी योजनाबारे वकालत गर्दै आएका अभियन्ता मिलन राई नदी किनारको इतिहासलाई भूल्न नहुने तर्क गर्नुहुन्छ।
3: सर्वोच्च अदालतले थप सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई बस्तीबाट जबरजस्ती नहटाउन सरकारका नाममा अन्तरिम आदेश गरेको छ। यसअघि विस्थापित सुकुम्बासी वा अव्यवस्थित बसोबासीका लागि आवास, शिक्षा, स्वास्थ्य, खाद्यान्न जस्ता आधारभूत आवश्यकताको व्यवस्थापन प्रभावकारी रूपमा गर्न पनि सर्वोच्चले आदेश गरेको छ। सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकारको कदम विरूद्ध परेको रिटमा शुक्रबार सुनवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश द्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो। सुकुम्बासी बस्ती भत्काउने कार्य रोक्ने आदेश माग गर्दै गोपाल रन पहिली सहित 11 गोपाल रनपेहेली सहितले 11 वैशाख, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले 14 वैशाख र माजिद अन्सारी समेत 17 वैशाखमा रिट दायर गरेका थिए। काठमाडौँ उपत्यकाका सुकुम्बासी बस्तीमा सरकारले डोजर लगाइसकेपछि सर्वोच्चबाट अन्तरिम आदेश आएको छ। सम्पन्न भइसकेका कार्यका हकमा तत्काल अन्तरिम आदेश जारी गर्न नपर्ने सर्वोच्चले भनेको छ। सरकारले मुलुकका अन्य क्षेत्रका सुकुम्बासी र अव्यवस्थित बसोबासी हटाउने प्रक्रिया पनि अघि बढ़ाएका कारण त्यसका लागि अन्तरिम आदेश जारी भएको हो। सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई कानूनको उचित प्रक्रिया अवलम्बन नगरी वासस्थानबाट हटाउँदा शिक्षा, स्वास्थ्य, आवास लगायतका हकमा हुन जाने अपूरणीय क्षति एवं उत्पन्न हुन सक्ने मानवीय संकटलाई समेत दृष्टिगत गर्नुपर्नेमा सर्वोच्च अदालतले जोड़ दिएको छ। बस्तीबाट उठाइएका सुकुम्बासीलाई आधारभूत आवश्यकता परिपूर्ति नभएको निवेदकको भनाई तथा राष्ट्रिय मानवाधिकार आयोगका तर्फबाट समेत समस्या औलाइएको सन्दर्भमा अन्तरिम आदेश आएको हो।
2: संवैधानिक परिषदले सर्वोच्च अदालतमा नयाँ प्रधान न्यायाधीशका लागि डाक्टर मनोज कुमार शर्मालाई सिफारिश गरेपछि तरंग सृजना भएको छ। परिषदका दुई सदस्यको विमतिका बीच परिषदले शर्मालाई प्रधान न्यायाधीशका लागि सिफारिश गरेपछि विभिन्न कोणबाट व्याख्या र विश्लेषण भइरहेका छन्। प्रस्तुत छ प्रधान न्यायाधीश सिफारिशले उत्पन्न विवाद लगायत विषयबारे तयार पारिएको एक सामग्री।
4: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतमा चौथो वरियतामा रहेका डाक्टर मनोज कुमार शर्मालाई सिफारिश गरेपछि तरंग पैदा भएको छ। शर्मा भन्दा माथि वरियतामा सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद भुइयाल थिए। तत्कालीन प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले अवकाश पाएपछि वरिष्ठताका आधारमा मल्लले कायम मुकायम प्रधान न्यायाधीशको रूपमा सर्वोच्चको नेतृत्व गर्दै आएकी छन्। तर परम्परा तोड्दै वरिष्ठतम न्यायाधीशलाई सिफारिश नगरिएको भन्दै आलोचना भएका छन्। सरकारले भने प्रधान न्यायाधीश सिफारिशमा मुद्दा फर्स्योर दरका आधारमा र इतिहासमै पहिलो पटक कार्यक्षमता तथा सूचकका आधारमा प्रधान न्यायाधीशको सिफारिश गरेको दावी गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले भने
5: पहिलो पटक नै प्रधान न्यायाधीशको सिफारिश चाहिँ मुद्दाको फर्स्योरको हिसाबमा हामीले एउटा इन्डिकेटरको हिसाबमा चाहिँ सिफारिश गरेर पठाएका छौं। यो पनि एउटा एकदमै पर्फेक्ट यही पद्धति हो भनेर पनि भन्न खोजेको होइन, तर अहिलेसम्मको हामीले इतिहास हेर्दाखेरि इन्डिकेटरका हिसाबमा उहाँहरूको कार्यक्षमताको हिसाबमा सिफारिश भएको चाहिँ पहिलो पटक हो। यसलाई पनि क्रमबद्ध रूपमा चाहिँ यसलाई सुधार गर्दै अझै राम्रो प्रोसेस बनाउँदै जानुपर्छ, तर यो अहिलेसम्मको सबैभन्दा राम्रो प्रोसेस चाहिँ अहिले नै भएको भन्ने हामीलाई लाग्छ।
4: प्रधान न्यायाधीशमा शर्मालाई सिफारिश गरिएको प्रति संवैधानिक परिषदका सदस्यद्वय राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल र प्रमुख प्रतिपक्षी कंग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले लिखित असहमति नै राखेको विवरण सार्वजनिक भएका छन्। परिषदले वरिष्ठताको परम्परा तोड्दै चौथो वरियताका शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेपछि विभिन्न कोणमा व्याख्या विश्लेषण भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना 2076 2081 अवधिमा भएको कार्य सम्पादनको वस्तुगत मूल्याङ्कनमा शर्मा अन्य समकालीन न्यायाधीशहरूको तुलनामा निकै अगाडि थिए। शर्माले 7388 मुद्दा र निवेदनको अन्तिम टुङ्गो लगाएका छन्। पछिल्लो आर्थिक वर्ष 2080-81 मात्रै उनले 2181 मुद्दा किनारा लगाएको पनि सचिवालयले जनाएको छ। भने मुद्दा फर्सदको आधार मान्दै प्रधान न्यायाधीशमा सिफारिश गरिएको आधार मान्नु उचित नभएको प्रतिक्रिया दिएका छन्। अधिवक्ता सुभाष रिसाल भन्छन्,
6: योग्यता र दक्षताकै कुरा गर्दै गर्दाखेरि उहाँहरूले एउटा आधार निकाल्नु भएको छ मुद्दा फर्सद। मुद्दा फर्सदका आधारमा जाने हो भने एकदमै सामान्य निवेदनहरू हुन सक्छन्, रिट निवेदन हुन सक्छन्, सामान्य प्रकृतिका दिवानी र फौजदारी मुद्दाहरू हुन सक्छन्, र अर्को हुन्छ विशेष गरी नजिर स्थापित गर्ने मुद्दाहरू। उहाँलाई यदि कार्य सम्पादन हेर्नु थियो भने मुद्दा फर्सद गर्दा कतिवटा नजिर स्थापित भएको छ भनेर हेर्नु भएको छ, को को न्यायाधीशहरूले कस्तो कस्तो खालको नजिरहरू प्रतिपादन गर्नु भएको छ उहाँहरूको विवेक लगाएर, त्यो भएर यो मुद्दा फर्सद एकदमै केटाकेटी रिजन हो। यो यसरी जुडिसियरीमाथि एक्जिक्युटिभ ओभररिचले चाहिँ नेपालको इतिहासमा सेपरेसन अफ पावर इन्डिपेन्डेन्स अफ जुडिसियरीमा एउटा ठूलो कालो धब्बाका रूपमा रहन्छ।
4: संविधानको धारा 129 उपधारा 3 सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा 3 वर्ष काम गरेको व्यक्ति प्रधान न्यायाधीशमा नियुक्ति हुन योग्य हुनेछ भनिएको छ। त्यसर्थ संविधानले वरिष्ठतम न्यायाधीश नै प्रधान न्यायाधीश हुनुपर्ने स्पष्ट व्यवस्था नगरे पनि न्यायालयभित्र विकसित संस्थागत अभ्यास र परम्परालाई व्यवस्था गरिएको भन्दै कानूनविदहरूले समेत सो सिफारिशको निर्णयको विरोध जनाएका छन्। वरिष्ठतम न्यायाधीश बाहेक अन्यलाई प्रधान न्यायाधीशमा नियुक्ति गर्न संविधान वा कानूनले रोक नलगाएको भए पनि योग्य व्यक्तिलाई पन्छैनीको आधार सार्वजनिक गर्नुपर्ने कानूनका जानकार बताउँछन्। सरकारले नरुचाउने फैसला गरिएमा वरिष्ठ भए पनि प्रधान न्यायाधीश हुन नसकिने संशय समेत पैदा हुने स्थिति बनेको संविधानविद विपिन अधिकारीको भनाइ छ। उनले भने
7: जन निमित्त प्रधान न्यायाधीश हुनुहुन्छ, उहाँले गरेका फैसलाहरू राम्रा नजिरहरू पनि छन् र उहाँलाई एउटा विज्ञ न्यायाधीशका रूपमा पनि लिन सकिन्छ। उहाँको सिफारिश नहुँदाखेरि कुन कारणले उहाँको सिफारिश भएन भन्ने कुरो स्पष्ट हुनु पर्थ्यो र सार्वजनिक जानकारीमा आउनु पर्थ्यो। कुनै व्यक्तिका बारेमा कुरा गर्छ त बहिष्करण गर्नुपर्ने या तह लाउनु पर्ने पन्छाउनु पर्ने आधारहरू केही छ भने त्यसलाई सार्वजनिक गरिदिनु पर्ने हुन्छ। त्यस्तो नहुँदाखेरि अब यसबाट एउटा टिप्पणी के हुन्छ भने कि के यो नै अब हाम्रो स्थापित मान्यता हो त? यदि त्यसो हो भने त सर्वोच्च अदालतका सबै न्यायाधीशहरूले डराउनु पर्ने बेला भयो कि सरकारले नरुचाउने किसिमको यदि निर्णय गरियो फैसला गरियो भने अब सिनियर भएर पनि प्रधान न्यायाधीश हुन नसकिने अवस्था आउने रहेछ भन्ने एउटा संशय पैदा गर्दछ। यद्यपि त्यस्तो नहोला,
4: संवैधानिक परिषदको सिफारिश पछि संसदीय सुनवाई समितिले प्रस्तावित प्रधान न्यायाधीश शर्माको सुनवाई गर्नेछ। 15 सदस्यीय समितिमा सत्तारूढ रासोपाकै बहुमत भएकाले शर्मालाई संसदीय सुनवाई सहज हुने प्रष्ट छ। समितिको सम्पूर्ण सदस्यीय संख्याको दुई तिहाई बहुमतबाट अस्वीकृत नभएमा अन्य संवैधानिक पदाधिकारी जस्तै प्रस्तावित प्रधान न्यायाधीशको नाम अनुमोदन हुने व्यवस्था छ। संसदीय सुनवाईबाट अनुमोदित भएपछि शर्मा नेपालको 33 प्रधान न्यायाधीश बन्नेछन् र आगामी 6 वर्ष न्यायपालिकाको नेतृत्व गर्नेछन्। 56 वर्षीय शर्मा भने नियुक्तिपछि पूरा कार्यकाल 2089 प्रधान न्यायाधीश हुन पाउनेछन्। शर्माको जन्म 2027 साल असार 4 गते पर्साको बीरगंजमा भएको हो। शर्माले काठमाडौँ स्थित नेपाल ल क्याम्पसबाट बीएल तथा भारतको पुणे विश्वविद्यालयबाट एलएलएम उपाधि प्राप्त गरेका छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट श्रम कानून विषयमा विद्यावारिधि प्राप्त गरेका छन्। शर्मा 2052 अधिवक्ताका रूपमा दर्ता भई वकालतमा सक्रिय छन्। उनले विभिन्न कम्पनी तथा संस्थाहरूलाई कानूनी परामर्श पनि प्रदान गरेका छन्। 2070 जेठ 27 2072 मंगिर 26 बुटवल र पाटन स्थित पुनरावेदन अदालतमा अतिरिक्त न्यायाधीशका रूपमा कार्य गरेको अनुभव उनीसँग छ। रेडियो कान्तिपुरका लागि तारा ढकाल।
8: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
9: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
8: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
9: हाम्रा सेवाहरू
8: दाँत नदुखाई खोल्ने,
9: दाँत भर्ने, दाँतको आकृति गर्ने,
8: दाँतको एक्सरे सुविधा,
9: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
8: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
9: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
8: ध्यान दिनै पर्ने कुरा।
9: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
8: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
10: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295 62320 र 98420 50541।

0: नम्बर वन नेपाली पेन्ट्स कम्पनी जस्मिन पेन्ट तीन दशक देखि नेपाली मनको रंग
1: रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% छुट। छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्।
2: ब्रेकपछि कान्तिपुर ओडाहारीमा अब बाँकी प्रसंग। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधान न्यायाधीश नियुक्ति सिफारिशमा उपसभामुख रूबी कुमार ठाकुरले हस्ताक्षर गरेको प्रति असन्तुष्टि जनाउनु भएको छ। सरकारले विधि र पद्धति मिचेर गरेको नियुक्तिमा पार्टीबाट गएकी उपसभामुखले समेत हस्ताक्षर गरेको प्रति उहाँले आपत्ति जनाउनु भएको हो। साम्पाङले चौथो वरियतामा रहेका व्यक्तिलाई प्रधान न्यायाधीश सिफारिश गरेर सरकारले ठूलो गल्ती गरेको दावी गर्नुभएको छ।
3: सरकारले विभिन्न 8 विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति नियुक्ति प्रक्रिया अघि बढ़ाएको छ। शिक्षा मन्त्रालयले सूचना जारी गर्दै उच्च शिक्षाको क्षेत्रमा अनुभव भएका योग्य व्यक्ति खुल्ला प्रतिस्पर्धाको माध्यमबाट छनौट गरी नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो। उपकुलपति छनौट तथा सिफारिश गर्न गठित सिफारिश समितिले एकीकृत कार्यविधि तयार गरी दरखास्त आह्वानका लागि परिपत्र गरेपछि शिक्षा मन्त्रालयले सो पदका लागि नियुक्ति प्रक्रिया अघि बढ़ाएको छ।
2: केही दिन अघि सरकारको सिफारिशमा जारी भएको सार्वजनिक पदाधिकारीको पदपूर्ति सम्बन्धी अध्यादेशपछि रिक्त भएका उपकुलपति पदमा नयाँ नियुक्ति गर्न लागि हो। त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयका उपकुलपति रिक्त छन्। जारी सूचना अनुसार सो पदका लागि योग्य व्यक्तिले 10 दिनभित्र दरखास्त दिन सकिने व्यवस्था गरिएको छ। क्षेत्रमा सुधार गर्नका लागि एकैपटक विश्वविद्यालयहरूमा उपकुलपति नियुक्त गर्न लागि सरकारले जनाएको छ। त्यसबारे सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेल भन्छन्,
4: नेपालको इतिहासमै पहिलो पटक हामीले नेपालका सम्पूर्ण विश्वविद्यालयको पदपूर्ति एकैपटक हामीले शुरू गरेका छौं। यो नेपालको शिक्षा क्षेत्र सुधार गर्ने एउटा महाअभियानको रूपमा पनि हामीले यसलाई लिन सक्छौ, किनभने सम्भवतः कहिले पनि नेपालको इतिहासमै यसरी ओपन कल भएर नेपालको सम्पूर्ण विश्वविद्यालयमा एकैपटक उपकुलपतिहरू पदपूर्ति गर्ने प्रक्रिया कहिले पनि भएको थिएन। यो एउटा इतिहासमा शैक्षिक क्षेत्रलाई सुधार गर्ने एउटा मौका हो।
2: विश्वविद्यालयको रिक्त रहेको उपकुलपतिका लागि आवश्यक पर्ने योग्यता समेत तयार पारी सूचना प्रकाशित गरिएको छ। 6 विश्वविद्यालयका लागि एकै प्रकारको प्रावधान राखिए पनि 2 भने फरक प्रावधान राखिएको छ। विश्वविद्यालयहरूले तयार पारेको कार्यविधि अनुसार उपकुलपतिका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा विद्यावारिधि उपाधि प्राप्त गरेको, अनुसन्धान र प्राज्ञिक क्षेत्रमा कम्तीमा 10 वर्षको अनुभव हासिल गरेको तथा शैक्षिक वा प्राज्ञिक उन्नयनको क्षेत्रमा उत्कृष्ट व्यवस्थापन सम्बन्धी सिप र कौशल प्रदर्शन गरेको र 40 वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था गरिएको छ। यस्तै उच्च नैतिक चरित्र भएको, प्रचलित कानून बमोजिम सार्वजनिक पदमा नियुक्तिको लागि अयोग्य नरहेको, सम्बन्धित विश्वविद्यालयसँग कुनै स्वार्थ नबाजिएको तथा कुनै राजनैतिक दलको सदस्य नरहेको व्यक्ति उपकुलपतिका लागि योग्य हुने कार्यविधिमा उल्लेख छ। यसैबीच लुम्बिनी बौद्ध विश्वविद्यालयको हकमा मान्यता प्राप्त विश्वविद्यालयबाट बौद्ध दर्शन सम्बन्धी विषयमा कम्तीमा विद्यावारिधि उपाधि हासिल गरेको हुनुपर्ने र कृषि तथा वन विज्ञान विश्वविद्यालयको हकमा मान्यता प्राप्त विश्वविद्यालयबाट कृषि, भेटेरिनरी वा वन विज्ञान विषयमा कम्तीमा विद्यावारिधि उपाधि हासिल गरेको व्यक्तिले उपकुलपतिका लागि दरखास्त दिन सक्ने भनिएको छ। विश्वविद्यालयहरूले तयार पारेको एकीकृत कार्यविधि अनुसार एकजना उम्मेद्वारले बढ़ीमा 2 विश्वविद्यालयको उपकुलपतिको पदमा आवेदन दिन सक्ने जनाइएको छ। यस्तै न्यूनतम योग्यता पूरा नगरेको वा गलत तथा झूठा कागजात पेश गरेको पाइएमा छनौट समितिले जुनसुकै समयमा त्यस्तो उम्मेद्वारको दरखास्त रद्द गर्न सक्ने कार्यविधिमा उल्लेख छ। उपकुलपति छनौट समितिले उम्मेद्वारबाट दरखास्त साथ पेश हुन आएका योग्यता, अनुभव, आफैले लेखी सोमा आईएसबीएन प्राप्त गरी प्रकाशित पुस्तक, अनुसन्धानात्मक परियोजना तथा लेख कृति, विश्वविद्यालय सम्बन्धी सोच पत्र तथा विश्वविद्यालयको रणनीतिक कार्ययोजना सहितको मूल्यांकन, उम्मेद्वारले गरेको प्रस्तुतिकरण तथा अन्तर्वार्ताको आधारमा सम्बन्धित अंक प्राप्त गर्ने 3 उम्मेद्वार छनौट गरी वर्णानुक्रमका आधारमा उपकुलपति नियुक्तिको लागि कुलपति समक्ष सिफारिश गर्ने कार्यविधिमा भनिएको छ। कुलपतिका लागि दरखास्त दिने व्यक्ति छनौट समितिका कुनै सदस्य वा समितिबाट गठित उपसमिति वा कुनै निकायका नजिकका नातेदार भएको खण्डमा त्यस्तो सदस्य मूल्याङ्कन प्रक्रियामा सहभागी हुन नपाउने प्रबन्ध गरिएको छ। उपकुलपति नियुक्ति प्रक्रिया निष्पक्ष हुने जनाउँदै योग्यता पुगेका प्राकृतिक व्यक्तित्वहरूलाई सरकारले सार्वजनिक रूपमा सहभागी हुन अपील समेत गरेको छ। शिक्षा मन्त्री पोखरेलले भने,
4: हामी सम्पूर्ण नेपालका प्राज्ञिक अग्रज व्यक्तिहरूलाई आह्वान गर्न चाहन्छौ यो उपकुलपतिको पदपूर्तिको यस प्रक्रियामा सामेल हुनुहोला, यसमा निष्पक्षतामा विश्वास गरिदिनुहोला, नेपालको शैक्षिक क्षेत्र सुधार गर्ने यस मौकामा हामीलाई पनि साथ दिनुहोला र यहाँहरूको यस योगदानलाई इतिहासले पनि सधैँ याद गर्नेछ। नेपालको शैक्षिक क्षेत्र सुधार गर्ने यस महाअभियानमा सम्पूर्ण उपकुलपति पदका लागि योग्य उम्मेद्वारहरूलाई आवेदन पेश गर्नको लागि म हार्दिक निवेदन गर्दछु।
2: विज्ञ उपसमितिले उम्मेद्वारको शैक्षिक योग्यता, अनुसन्धान अनुभव, रणनीतिक दृष्टिपत्र, कार्ययोजना र प्रस्तुतिकरणको अध्ययन गरी प्रारम्भिक मूल्याङ्कन गरी उच्च अङ्क प्राप्त गर्ने 10 जनाको नाम सर्टलिस्ट गरी सार्वजनिक गर्ने व्यवस्था छ। ती उम्मेद्वारबारे सार्वजनिक राय सुझाव संकलन गरिनेछ भने त्यसपछि प्रस्तुतिकरण तथा अन्तर्वार्ता सञ्चालन हुने भएको छ। विश्वविद्यालयहरूको नेतृत्व चयन प्रक्रियालाई व्यवस्थित, पारदर्शी र योग्यता आधारित बनाउने उद्देश्यले कार्यविधि बनाइएको सरकारको दावी छ। राजनैतिक प्रभाव, शक्ति केन्द्रित हस्तक्षेप र भागभण्डाको पुरानो प्रवृत्तिबाट माथि उठेर निष्पक्ष छनौट प्रक्रिया अपनाउन सके विश्वविद्यालयमा सुशासन र शैक्षिक गुणस्तर सुधारको अपेक्षा गरिएको छ। सरकारले बनाएको कार्यविधि अनुसार उपकुलपति चयन हुन्छ या हुँदैन भन्ने चासो समेत व्यक्त भएका छन्। रेडियो कान्तिपुरका लागि नवीन कोइराला।
5: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
6: नमस्कार भाइ, तुमले जिरो पो हिँडेको हौ म त।

0: पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
1: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि।
0: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860946000
0: र 9819320375।
2: पर्यटन विभागको 17 फागुन 2022 देखि 25 वैशाख 2083 रोयल्टी प्रतिवेदन अनुसार सगरमाथा आरोहणका लागि 50 अभियान टोली मार्फत 492 विदेशी आरोहीलाई अनुमति प्रदान गरिएको छ। ती मध्ये 387 जना पुरूष र 105 जना महिला छन्। यो संख्या यस सिजनका सबै हिमाल मध्येको सर्वाधिक हो। यसअघि सगरमाथा आरोहण अनुमतिको कीर्तिमान सन् 2023 कायम भएको थियो। सो वर्ष 478 जनाले अनुमति पाएका थिए। यस वर्षको अनुमति संख्याले 30 समेत उछिन्दै हालसम्मकै उच्च कायम गरेको हो।

0: मसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ प्लान गुड लाइफ डाइजेस्टिभ बिस्किट्स।
1: कार्यक्रम जारीमा अब अन्तर्राष्ट्रिय प्रसंग। इन्डोनेसियाको पूर्वी हलमहेरा टापुको माउन्ट दुकोनामा ज्वालामुखी विस्फोट हुँदा 20 जना पर्वतारोही बेपत्ता भएका छन्। सरकारी अधिकारीहरूका अनुसार बेपत्ता हुनेहरूमा 9 जना सिंगापुरका नागरिक रहेका छन् भने विस्फोट हुँदा करिब 10 किलोमिटर वरपरको क्षेत्रमा हावामा धुवा धुलो फैलिएको छ। उद्धार टोली उद्धारका लागि तैनाथ रहेको उल्लेख गर्दै अधिकारीले घाइते व्यक्तिहरूबारे अझै पुष्टि नभएको बताएका छन्। बेपत्ता भएका 20 जनाको खोजी भइरहेको स्थानीय उद्धार अधिकारी युवान हामदानीले पुष्टि गरेका छन्। वैज्ञानिकहरूले पछिल्लो समयमा इण्डोनेसियामा ज्वालामुखीका गतिविधि वृद्धि भएको चेतावनी दिएपछि 17 अप्रेलदेखि आगन्तुकका लागि बन्द गरिएको भए तापनि बेपत्ताहरू सबै पर्वतारोही रहेको बताइएको छ। इण्डोनेसियाको भूविज्ञान विभागका प्रमुखले विस्फोटले उत्तरी मालुकु प्रान्तको माउन्ट डुकुनोको शिखरबाट झण्डै 10 किलोमिटर टाढाको क्षेत्रसम्म प्रभाव गरेको जनाएका छन्।
2: खेलकुद समाचारको साथमा
3: हेल्दी लाइफ्स गुड।
4: नेपालका ब्याटर लोकेश बमले बेल्जियमको ईयू टी20 लीग खेल्ने भएका छन्। ईयू टी20 लीगको फ्रान्चाइज टोली एन्टवर्प एन्कर्सले शुक्रबार लोकेशलाई अनुबन्ध गरेको घोषणा गरेको हो। लोकेशलाई साद नवाजको स्थानमा ल्याइएको छ। एन्टवर्प एन्कर्सबाट अर्का ब्याटर आशिष शेख पनि खेल्नेछन्। फेब्रुअरीमा भएको टी20 विश्वकपमा आशिष नेपालको प्रमुख विकेटकिपर पनि थिए भने लोकेश दोस्रो रोजाईको विकेटकिपर थिए। लोकेशले मध्यक्रममा खेल्दै इङ्ग्ल्याण्ड विरूद्ध मुम्बईमा 20 बलमा अभिजित 39 रन बनाएका थिए। त्यसका बावजुद नेपाल 4 रनले पराजित भएको थियो।
1: अब मौसम सम्बन्धी जानकारी। कोशी र मध्य प्रदेश लगायत देशका हिमाली र पहाड़ी भूभागमा आज सामान्यतया बादल लाग्ने तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी लगायत बाँकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थान तथा मध्य प्रदेशका केही थोरै स्थानका साथै तराई भूभागका 1-2 स्थानमा मेघ गर्जन सहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम 13 डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम 24 डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ। सूर्यदेव बिहान 5:19 भयो भने सूर्यास्त भरे साँझ 6:41 हुनेछ। यसका साथै कान्तिपुर डायरीको यो बुलेटिन अहिले यहीँ सकिन्छ। नवीन र म श्रीकृष्ण विदा हुन्छौ। नमस्कार।
5: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
6: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
5: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
6: दाँत खोल्ने, दाँत सफा गर्ने,
5: दाँतको एक्सरे गर्ने,
6: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
6: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
5: बाङ्गो टिङ्गो दाँत मिलाइने,
6: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
5: मनकामना डेन्टल क्लिनिक खाद्रे नगरपालिका 1 प्रहरी गेट छेउ शङ्खुवा सभा।

0: हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 029590663 र 98422267।
2: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
1: निशा तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका भित्रैमा रहेको भित्रै स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520165580 र 99421008181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी 1 सङ्खुवा सभा।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्ले,
4: सम्पर्क 98433-47262,
3: 98-10-55-55-85
4: र वाट्सएप नम्बर 98-5-20-28-6।
5: सरप्राइज जेनी, यो गहना कस्तो छ?
6: छ्या, यस्तो पनि गहना लाउँछन्?
5: अनि यो
6: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
5: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
6: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
5: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
6: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
6: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98-420-59-801, जनक पौडेली 98-520-58-344 र 0-29-560-248।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
7: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

मोतियाबिन्द शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योति संघ पेशरत्मा आँखा तथा कान उपचार केन्द्र खादबरी शङ्खुवा सभाको आयोजना तथा झापामेटी आँखा अस्पताल बेतामठको प्राविधिक सहयोगमा यमित 2083 साल जेठ 7 गते शङ्खुवा सभाको खादबारीमा मेटी आँखा अस्पताल बेतामठको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्द शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यमित 2083 साल जेठ 7 गते, स्थान खादबरी नगरपालिका 1 शङ्खुवा सभा। नोट, यमित 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 9852601177, 9852601177। नेपाल नेत्र ज्योति संघ पेशरत्न आँखा तथा कान उपचार केन्द्र खादबरी शङ्खुवा सभा। खुसीको खबर, खुसीको खबर, खुसीको खबर। यही मित्र 2083 साल वैशाख 26 गते शनिबारको दिन काठमाडौँका पाल फिसर फिस्टुला तथा नशा रोग विशेषज्ञ डाक्टर वीरेन्द्र कुमार मण्डल त्रिरत्न होमियो फार्मेसी खादबरीमा आउनुहुने भएकोले सम्बन्धित सबैमा जानकारी गराउँदछौ। हाम्रा सेवाहरू डाक्टरद्वारा विशेष स्वास्थ्य परीक्षण सेवा, आयुर्वेदिक होमियोप्याथिक औषधि सेवा, ल्याब तथा प्याथोलोजी सेवा, पाल फिसर फिस्टुलाको बिना अपरेशन तथा सारसूत्र विधिबाट सफल उपचार सेवा, नसा तथा हार्जोनीका बिरामीहरूलाई आवश्यक अनुसार विभिन्न मेसिनहरूद्वारा थेरापी वा उपचार गराइने सेवा आदि अन्य सेवाहरू पाल फिसर फिस्टुला तथा दिशा गर्दा दुख्ने, पोल्ने, रगत जाने, दिशा गर्नेमा सुन्निएको, मासु फुलाएको, कब्जियत, ग्यास्ट्रिक अल्सर, पेट दुख्ने, पोल्ने, फुल्ने, हार्जोनी तथा नसा ढाड कम्मर हातखुट्टा दुख्ने, पोल्ने, झमझमाउने, नचल्ने, बाथ युरिक एसिड, प्यारालाइसिस, प्रोस्टेट, हाइड्रोसेल, कमजोरी, नपुंसकता, महिनावारी गडबडी, पाटीघरमा सिस्ट ट्युमर, दुख्ने, पोल्ने, गनाउने, सेतो पानी बग्ने, सुनिने, चिलाउने, पुरुष वा स्त्री, दाँत एलर्जी, मासु फुलाएको, गाँठागुठी, मुसा, खिल, सोराइसिस, सुगर, प्रेसर, दम, हेपाटाइटिस, जन्डिस, कोलेस्ट्रोल, माइग्रेन, डिप्रेसन, टाउको, नाक, कान, घाँटी, टन्सिल, पिसाब पोल्ने, पत्थरी आदि सम्पूर्ण समस्याहरूको सफल उपचारको साथै परामर्श दिइन्छ। त्रिरत्न होमियो फार्मेसी तथा थेरापी सेन्टर खादबारी 1 बुद्ध टोल खादबारी गेस्ट हाउस सँगै अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 99649 95507 र 99087578।

0: किरात राई समुदायको महान चाड साकेला उभौली एलेदोङ 5086 को पावन अवसरमा किरात राई समुदाय तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई सुख शान्ति समृद्धि सामाजिक सद्भाव तथा एकताको हार्दिक शुभकामना व्यक्त गर्दछौ। साथै साकेला उभौलीको अवसरमा किरात राई ययुक्खा दिङ्लाले यमित 2083 साल जेठ 2 गतेका दिन दिङ्ला बजारमा साकेला शिलान्यास तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त शिलान्यास कार्यक्रममा उपस्थित तथा सहभागिताको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष यङराज राई र सचिव संगदिम्बा राई किरात राई ययुक्खा दिङ्ला भोजपुर।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारका दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295572067। मोबाइल 97655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना। वन र ढिलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समितिमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 को उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
2: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस सङ्खुवा सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मामोमिटर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629916 सिटी सेन्टर खासबरी नगरपालिका 1 भानुचोक सङ्खुवा सभा।
3: खादबारी नगरपालिका 1 वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खाँदबारी नगर कार्यपालिकाको मिति 2082/12/30 चलानी नम्बर 2748 प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य सञ्चित कोष व्यवस्थापन प्रणाली सूत्रा 1 नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देहाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिइ आउनु हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो घर जग्गा बहाल व्यवसाय आदिको कर तिर्नको लागि 1 जग्गा धनी प्रमाण पूर्जा, 2 जग्गा धनीको नेपाली नागरिकताको प्रमाणपत्र, 3 पक्की आरसीसी घर भए नक्सा पास प्रमाणपत्र, 4 बहाल करका लागि दुवै पक्षबीच भएका सम्झौता पत्र, 5 व्यवसाय दर्ता प्रमाणपत्र, 6 व्यक्तिगत संस्थागत पान नम्बर, 7 राष्ट्रिय परिचय पत्र नम्बर। नोट, सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नु हुन समेत अनुरोध छ। खाँदबारी नगरपालिका 1 वडा कार्यालय।
4: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान, रेडियो सङ्ख्या सभा 95.5 MHz।

0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजू करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
1: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: सबै घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
2: खुसीको खबर खुसीको खबर खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस् शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्कर सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
3: घरको झ्याल ढोकामा आल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
4: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
5: NCSA कम्प्युटर सेन्टर खादबारी 1 शङ्कुवा सभा, अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू: प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967। र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
1: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँत सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू:
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ। र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनोकामना डेन्टल क्लिनिक, खान्द्रे नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 029590667 र 9842226667।
3: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
4: रहनेछ के भन्छ फली ज्योतिष शास्त्रले, तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेष आदि 12 राशिफल र तपाईँसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार र संस्कृति सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। शुरूवाती चरणमा छु। तपाईँ फोन गर्ने र हामीसँग सहभागिताको लागि सम्पर्कमा रहने प्रयास कसरी गर्नुहोला? म भने कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढ़ाउँछु। पञ्चाङ्ग र ग्रह गोचर

0: आज मिति 2083 साल वैशाख 26 गते आज शनिवार तदनुसार ईस्वी सन 2026 मे 9 तारीख नेपाल सम्मत 1146 रहेको छ। वछलागा रुद्र नाम संवत्सर श्री सूर्य उत्तरायण वसन्त ऋतु शुद्ध ज्येष्ठ कृष्ण पक्ष रहेको छ। परम पवित्र पावन दिन आज विशेष गरी सूर्य उदयमा हेर्दा सप्तमी तिथि छ। 11:26 पल्ला बिहानको 9:55 तदुपरान्त भने अष्टमी रहनेछ। श्रवण नक्षत्र 35:53 पल्ला साँझको 7:42 शुभयोग 45:01 पल्ला बालअपकरण 42:20 पल्ला आज आनन्द योगमा स्थिर योग रहेको छ। आजको दिनमानको समय 33:21 पल्ला बिहान सूर्य उदय 5:21 जाँदा भयो। संग सूर्यास्त 6:41 जाँदा रहनेछ। आज अष्टमी व्रत गौरा काली पूजा आज कानून दिवस पनि रहेको छ। यो जानकारी सहित अब भने कार्यक्रममा रहेर तपाईको दिन कसरी व्यतीत हुन्छ ग्रह गोचर सहित तपाईको राशिफल र हामी जानकारी गराउने प्रयास गर्छौं। यतिखेर सूर्य मेष राशिमा छन्, चन्द्रमा यतिखेर मकर राशिमा, मंगल मीन राशिमा, बुध मेष राशिमा, बृहस्पति मिथुन राशिमा, शुक्र वृष राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट संकेत यहाँ देख्न सकिन्छ। यो जानकारी सहित कार्यक्रमलाई यतिखेर अब ढिलो नगरिकन अगाडि बढ़ाउँछु। तपाईको राशिफलबाट सबैभन्दा पहिलो राशि मेष राशि। मेष राशि हुनेको लागि काममा सफलता मिल्नेछ। लामो दूरको यात्रामा सहज हुने, मिष्टान्न भोजनको अवसर प्राप्त छ। नयाँ ठाउँको भ्रमण गर्ने पनि योग जोडिएको छ। वृष राशि हुनेको लागि गर्दै आएका कामबाट सफलता मिल्छ। मान सम्मानमा वृद्धि हुनेछ भने आर्थिक ताकेका कामबाट सफलता मिल्ने योग छ। मिथुन राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट स्वस्थ होला, तर अलिकति चन्द्रमा 8 परिकाले खुट्टा तान्नेको संख्या पनि वृद्धि रहन्छ। आफ्नो गोप्य कुराहरूलाई अरूले भंग गर्न सक्छन्, तपाईँलाई फसाउन सक्छन्। मिथुन राशिको ग्रहहरू अलिकति चरित्रहीन हुन सक्ने योग छ। आजको दिनमा मिथुन राशिले सावधानी भने अपनाउनु। कर्कट राशि हुनेको लागि मान सम्मानमा वृद्धि हुन्छ। आर्थिक ताकेका कामबाट सफलता मिल्ने खालका योगहरू पनि राम्रो देखिन्छन्। मन परेको व्यक्तिहरूसँग भेटघाट हुन्छ। आजको दिन शुभ राशि कर्कट राशिलाई संकेत छ। आजको दिनमा तपाईँको लागि ग्रहहरू सकारात्मक हुँदै जाने योग छ। सामान्य राहु दृष्टि भएको कारणले गर्दा काममा अलि अप्ठ्यारो स्थिति आए पनि काममा अगाडि बढ्दाखेरि सहज हुने खालको योगहरू राशिमा संकेत देख्न सकिन्छ। कन्या राशि हुनेको लागि आजको दिनमा उन्नति र प्रगतिको लागि वातावरणहरू सुन्दर छन्। लामो दूरको यात्राहरू पनि सहज हुन्छ। काममा सफलता मिल्ने खालका योगहरू पनि राम्रो छ भने गर्दै आएका हरेक काममा पनि सफलता मिल्ने योग छ। लामो दूरको यात्राहरूमा तपाईँको लागि धेरै कुरामा सहज हुन्छ। मन परेको व्यक्तिहरूसँग भेटघाट रहनेको साथसाथमा इष्टमित्रहरूले साथ दिने खालका योगहरू पनि राम्रा छन्। मान सम्मानमा वृद्धि हुन्छ। आर्थिक ताकेका कामबाट पनि सफलता राशि तुला राशिलाई संकेत देखिन्छ। मान सम्मानमा वृद्धि हुनेछ। आँटेका ताकेका कामबाट सफलता मिल्ने योग देख्न सकियो। अलिकति वृश्चिक राशिलाई तेस्रो भावको पराक्रमिक योग छ। अरूसँग डटेर काम गर्ने र हिम्मत जोश र जाँगर बढेर आउने खालको राशि वृश्चिक राशिलाई संकेत देखिन्छ। मान सम्मानमा वृद्धि हुनेछ। आँटेका ताकेका कामहरूबाट सफलता प्राप्तिको लागि दिन शुभ छ। मान्यजनको आशीर्वाद पनि राम्रो मिल्ने खालको योग राशिबाट धनु राशिलाई संकेत देख्न सकिन्छ। मकर राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। मान सम्मानमा वृद्धि हुने योगहरू पनि देखिएको छन् भने गर्दै आएका हरेक कामबाट सफलता हात पर्ने खालका योग छन्।
1: कुम्भ
0: राशि हुनेको लागि दैनिकी काममा सफलता मिल्नुका साथ साथमा दाजुभाइहरूसँग मिलेमतमा गरेका कामबाट सहज हुने युग छ। मान सम्मानमा पनि वृद्धि आजको राशि कुम्भलाई संकेत छ। र अन्त्यमा मीन राशि हुनेको लागि आजको दिनमा सुखद युगहरू छन्। तपाईँको लागि स्वादिष्ट मिश्रण भोजनको अवसरहरू पनि प्राप्त रहन्छन्। काममा सफलता मिल्ने युगहरू देख्न सकिन्छ। आजको दिनबाट तपाईँको लागि धेरै कुरामा सहज हुने खालको युगहरू पनि आजको राशिबाट संकेत ग्रहमा देख्न सकिने योग रहेको छ।
2: ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव संग्राल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ। ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
2: नमस्कार संगीतमय पुराण वाचनका लागि पनि सम्झना सक्नुहुन्छ।
4: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

सिधै तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहेर तपाईँलाई हार्दिक स्वागत गर्न चाहन्छु। म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी तपाईँको साथमा र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेको छु। हरेक दिन 8 बजेबाट 9 बजेसम्म हामी तपाईँहरूसँगै रहेर कुराकानी गर्छौ। नेपालभरबाट कार्यक्रम यतिखेर हामी सुनिरहेका छौं र बजिरहेको पनि छ, तपाईँलाई थाहा छ। हामी प्रत्यक्ष रूपमा कुराकानी र तपाईसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान पनि गर्ने प्रयासमा लागिरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा चर्चा र परिचर्चाहरूको लागि यतिखेर फोन गर्न सक्नुहुन्छ तपाईँ। दुईटा नम्बरको ध्वनि तरंगमा हामी रहेका छौ, 98453 97658 र 98142-73601 सीधा सम्पर्कमा रहेर कुराकानी गर्ने प्रयासमा छौ। यतिखेर स्वागत गरिहाल्छु, को हुनुहुन्छ? राधेश्याम हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर? यशोदाजी, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ शङ्खुवा सभाबाट यतिखेर? दैनिक रूपमा सुन्नुहुन्छ कि कहिले काहीँ मात्रै सुन्ने गर्नु भएको छ? दैनिक रूपमा सुन्नुहुन्छ। आज कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ? दाजुको साल महिना गते समय भन्नु त। हजुर हजुर,
1: 2060 साल
0: कार्तिक महिनाको 28 गते
1: शुक्रबार बिहानको 9:30
0: 9 बजेर कति मिनट भन्नुभयो? 30 कि 20? 9:30 बिहान कुन जिल्लामा भयो जन्म? शङ्खुवासभा जिल्लामा भएको जन्म। यहाँबाट हेर्दा राशिको नाम कोबाट कोमल राज नाम आउँछ, लग्न धनु लग्न छ, मान्छे भाग्यमानी साह्रै राम्रो छ, तर पढाइ ठ्याक्कै छोड्नु भएछ है यसैपालि। शनि ग्रह लागेछ, यो 29 वर्षसम्म ग्रह बिग्रेको छ, कामहरू भन्दा बाहिर बाहिर हुने, पढ्न अलिकति मन कम कम लाग्ने हुन्छ हो। अलिकति ग्रहहरूमा दोषहरू परेको छ, ग्रहहरूको लागि शान्तिहरू गर्ने, ग्रहहरूको लागि पूजापाठहरू गर्ने अनि बल्ल राम्रो हुन्छ है। ग्रहहरू बिग्रेका छन्, ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजापाठहरू गर्ने कामहरू गर्नु राम्रो हुन्छ। यतिखेर शनिले एकदम धेरै कुरामा पिरोलिरहेको छ, पेटमा समस्या आउँछ, सूर्य ग्रहण युग र विषयुग परेको छ। यो विषयुग र सूर्य ग्रहण युगको शान्तिहरू गर्दै पूजापाठहरू गर्दै अगाडि बढ्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है त। अरू केही छ? राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी निरन्तर छौं र तपाईँसँग भएका निरन्तर रूपमा कुराकानी गर्ने र तपाईँहरूसँग भएका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। लामो समयदेखि हामी तपाईँसँगै भएका विभिन्न जानकारी र तपाईँसँग भएका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा छौं। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा आउनु भएको छ, स्वागत गर्छु। राधे राधे हजुर।
2: हेलो, राधे गुरु।
0: राधे राधे, कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
2: भोजपुरदेखि।
0: नाम भनिदिनु न।
2: राजकुमारी
0: श्रेष्ठ। कुन जिल्लामा, के अरे भोजपुरको कुन पालिकामा हुनुहुन्छ यतिखेर?
2: गाउँपालिका। हजुर,
0: गाउँपालिका। कुन गाउँपालिकामा?
2: भोजपुर कुलुङ गाउँपालिका।
0: कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ? अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
2: मेरो कान्छो छोरा।
0: हजुर, कति सालमा जन्मिनु भयो कान्छो छोराको?
2: 57 साल मङ्सिर 25 गते आइतबार।
0: 57 सालको मङ्सिरको 25
2: बजेर 5 मिनटमा
0: 2057 सालको मङ्सिरको 25 गते हो
2: हजुर हजुर
0: कति बजे
2: बेलुकाको 10 बजेर 5 मिनटमा
0: 10 बजेर 5 मिनटमा कुन जिल्लामा भयो जन्म
2: ए भोजपुर जिल्लामै हो
0: भोजपुर जिल्लामा तपाईँको कान्छो छोरो प्यारो छोरो होइन
2: हजुर हजुर हजुर
0: अब प्यारो छोराको चिना कस्तो छ राशिको नाम वासुदेव नाम आउने रहेछ के नाम हेर्नुभयो अहिलेसम्म
2: हजुर
0: नाम के हेर्नु भएको छ अहिलेसम्म राशिको नाम
2: बालकृष्ण
0: वासुदेव एउटै भयो राम्रो छ पूर्णिमाको दिनमा जन्म भएको रहेछ राम्रो हो लग्न रहेको छ सिंह लग्नको मालिक सूर्य चौथो स्थानमा राजयोग युक्त भएर बसेको छ असाध्य खुसी मान्छे तर 11 वर्ष पूरा भएपछि छोरो अलिकति पहिले नै तपाईँले संगतबाट बिगार्नु भएको रहेछ 11 वर्ष पछाडि छोरालाई पढाइ भने आज राम्रो भएन तर ग्रह शान्ति गर्नुभएको भए त राम्रै हुन्थ्यो के गर्नु पर्छ बेला
2: ग्रह शान्ति त गरेको नै गुरु
0: ग्रह शान्ति गर्नुभएको हुन्थ्यो राम्रै पढ्नु पर्ने थियो पढ्नुभयो
2: 12 चाहिँ सिद्धि आयो त्यहाँदेखि पढेको छैन अहिले यसो यो के अरे सुन चाँदीको यसो गर्दैछ
0: पढाइमा राम्रो भएन होइन
2: हजुर हजुर
0: अलिकति ग्रहहरूमा दोषहरू परेको छ ग्रहहरूमा शान्तिहरू गर्नु ग्रहको पूजा पाठहरू गर्नु होइन
2: हजुर
0: ग्रहको शान्तिहरू गर्दै अगाडि बढ्नु धेरै कुरामा राम्रो हुन्छ है
2: हुन्छ गुरु
0: अहिले यो छोरालाई राहु भन्ने ग्रह चलेको छ राहुले कामहरू केही पनि बन्दैन भने जस्तो व्यापार व्यवसाय पनि छैन राम्रो पनि भएन राहुको तपाईँले जुन दिनसम्म शान्ति गर्नुहुन्छ अनि बल्ल धेरै कुरामा राम्रो हुन्छ है त
2: अनि अनि कि गुरु यसो के अरे कुन छोराले राम्रो गर्छ मलाई
0: यो छोराले पनि राम्रै गर्नुहुन्छ अब अर्को छोरा को हो म जान्दिनँ फेरि यो छोराबाट पनि राम्रै हुन्छ
2: छोराको नाम प्रकाश होइन
0: हजुर
2: जेठा र कान्छो कुन्चले पाल्छ भने
0: त्यही त यो छोराबाट राम्रै छ अब अर्को छोराको लागि फेरि फोन गरेर हेराउन उसले पाल्छ पाल्दैन बल्ला हुन्छ तर अहिले यो छोरालाई राहु भन्ने ग्रहको शान्ति गर्नु है
2: अनि शान्ति गर्दा चाहिँ के गर्नुपर्छ नि गुरु
0: सबै कुरा पण्डितजीहरूलाई सोध्नु उहाँले सामान लेखाउनुहुन्छ ग्रह शान्ति गर्नुहुन्छ अनि उहाँहरूले पण्डितजीहरू लिएर आउनुहुन्छ शान्ति गराउनुहुन्छ है राधे राधे
2: राधे राधे
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं भूत भविष्य र वर्तमान मात्र नभइकन हामी विभिन्न क्षेत्रबाट तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान हामी गर्ने एउटा प्रयास गरिरहेका छौं यो कार्यक्रम हामी यतिखेर पवित्र पुण्यभूमि देवघाट यो तनहुँबाट जुन हामी देवघाट भन्ने गर्छौं देवघाटलाई विशेष गरी देवघाटको महत्व भनेको काली गण्डकीको संगम काली गण्डकी र त्रिशुलीको संगम स्थललाई हामी बेणी भन्छौं त्यो बेणी संगमको स्थान असाध्य पवित्र हुन्छ त्यसमा पनि तनहुँको त्यो भूमि जहाँ वेदव्यासजी महाराजले ध्यान तपस्याहरू गर्नुभएको भूमिलाई हामी मान्ने गर्छौं तपाईँलाई थाहा छ त्यस कारणले गर्दा हामी त्यसै क्षेत्रबाट पनि देवघाटबाटै पनि रेडियो देवघाटबाट हाम्रो यो आवाज गुन्जयमान भइरहेको छ हामीलाई थाहा छ रेडियो देवघाटमा हामीलाई धेरै सहकर्मीहरूले साथ दिनुभएको छ र अन्य जिल्लाहरूबाट पनि हामीसँग जोडिनु भएको छ जहाँबाट तपाईँ जोडिनु भएको छ नेपालभरबाट हामी तपाईँसँग यो कुरामा ढुक्क भएर एउटा कामना गरौं कि हामी तपाईँहरूसँग भएका भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासा र समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं हामी प्रत्यक्ष रूपमा तपाईँहरूलाई एउटा जिज्ञासा र समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं तपाईँसँग पनि आफ्नो साल महिना गते र समयको आधारमा धेरैभन्दा धेरै कुराहरूको जानकारी र तपाईँसँग भएका विशेष धेरैभन्दा धेरै कुराहरूको भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान लिन छ भने सम्पर्कमा आउन सक्नुहुनेछ यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा आइसक्नु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु राधे राधे हजुर
3: राधे राधे गुरु
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ कहाँबाट भन्नुभयो
3: भोजपुरबाट
0: भोजपुरबाट नाम के भन्नुभयो कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ?
3: भोजपुरबाट गुरु, म भोजपुर एफएमबाट।
0: भन्नु त, साल महिना गते समय कसको बारेमा हेर्नुहुन्छ?
3: म छोरीको हेर्ने गुरु।
0: कति सालमा जन्म भयो छोरीको?
3: 2082 साल वैशाख 5 गते शुक्रबार।
0: वैशाखको 8 गते भन्नुभयो?
3: 5 गते।
0: वैशाखको 5 गते शुक्रबार कति बजे?
3: बिहान 9:48 जाँदा गुरु।
0: मोरङ जिल्लामा बिहान भएको जन्म हो?
3: हजुर।
0: तपाईँको को अरे?
3: छोरी।
0: छोरीको जन्म भएछ वैशाखमा। मूलको पहिलो पाउबाट नाम जोड्यो। मूलको पहिलो पाउले बाबा पिर्ने मूल भन्छ। शान्ति गर्नुभयो?
3: छैन गुरु।
0: शान्ति गर्नु पर्दैन त? कुनै पनि तपाईँलाई अहिलेसम्म गुरुहरूले भन्नुभएको छैन यसो यसो गर्नु भनेर?
3: गुरु त्यहाँ नरन गराउँदाखेरि गरेको, त्यस्तो क्यारे अप्ठ्यारो छैन भेटेको भन्ने कुरा गर्नुभयो, अनि गरेकै छैन गुरु शान्ति।
0: अब यो के छ भने, तपाईँको छोरीलाई मूल नक्षत्रको पहिलो पावबाट नाम जोडिएको छ, यसलाई चाहिँ विशेष गरी मूलको शान्ति। यो मूल भनेको फेरि पहिलो पाउको पर्यो, बाबा पिर्ने मूल भन्छ क्या। आद्य पिता नासमपै ति मूलम पादे द्वितीय जननी तृतीय। मूलको पहिलो पाउले अलिकति पिर्ने खालको काम गर्छ, नपिरोस् भन्नको लागि विशेष गरी ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजापाठहरू गर्दै अगाडि बढ्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है। बुझ्नुभयो कि भएन? एम कुमारी नाम आउँछ, मूलको शान्ति गर्नु, अहिले उल्काको शान्ति गर्नु, अरू धेरै हेराउनु पर्दैन सानो बच्चाको लागि है, त्यस्तो आतिनु पर्ने ग्रहहरू छैन। अब यो ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने कामहरू गर्दै अगाडि जानुभयो भने ठिकै हुन्छ है त।
3: हजुर गुरु। अनि
0: सकभर अब 1 वर्ष भयो, अब गर्नु न, आतिनु पर्दैन, सकभर चाँडो गरेको राम्रो है। सकभर बुवा आमाको सम्बन्ध नबिग्रियोस्, बाउ छोरीको सम्बन्ध नबिग्रियोस् भनेर गर्ने हो। मूल नक्षत्रको शान्तिहरू गरेर अगाडि बढ्नु होला, अरू कुरा पछि फेरि हेराउँदै जानु होला, अहिले आत्तिनु पर्दैन सानो बच्चाको लागि। अनि 6 वर्षसम्म उल्का छ, उल्काको पनि शान्ति गर्नु है त।
3: राधे
0: राधे।
3: अरू
0: बल्ल त जन्मेको छ, पहिले उसको शान्ति गर्नु न। मैले एउटा कुराको त शान्ति गर्नु भने, त्यो त शान्ति गर्नु है। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँग भएका विविध जानकारीहरू हामी दिने प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98143761 सीधा सम्पर्कमा आएर हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू तपाईँ दिन सक्नुहुनेछ। र हामीलाई फेसबुकमा पनि फलो गर्नुहोला, फेसबुकमा लक्ष्मण सुवेदी 333 सर्च गरेर हामीलाई भेट्न सक्नुहुन्छ। हाम्रो हामीलाई वाट्सएपबाट पनि तपाईँ देशबाट विदेशबाट पनि सम्पर्क गर्न सक्नुहुन्छ भने हामीसँग तपाईँहरू आज म तपाईँहरूलाई विशेष गरी एउटा महत्वपूर्ण कुराको जानकारी गराउँछु। तर त्यो जानकारी तपाईँले थाहा पाउन र त्यो जानकारी सुन्नको लागि तपाईँ हामीसँग एकैछिन रहनुपर्ने हुन्छ। तपाईँ रहँदै गर्नुहोला, एकैछिन छोटो विश्राम लिन्छु, विश्रामपछि उपस्थित हुन्छु, सँगै रहनुहोला।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
5: जो तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ, त्यसो हो भने आउनुहोस् ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवनमा।
6: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ। ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97 156 98 142 3
7: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
8: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
7: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
8: पञ्चाङ्ग, दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम

विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गरिरहेका छौं। हामी एउटा कुराको जानकारी गराउँ है, हामीसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयास गरिरहेका छौं र हामी तपाईसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयास गरिरहेका छौं र हामी तपाईसँगका विशेष विशेष धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी तपाईँलाई दिने प्रयास गरिरहेका छौं। यतिखेर 98453 97658 र 98142376 सीधा तपाईसँग भएका विशेष कुराकानी र तपाईसँग भएका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयास गरिरहेका छौं। यतिखेर हामी तपाईसँग भएका विभिन्न जानकारी र तपाईसँगका विशेष कुराकानी र तपाईसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान पनि गर्ने एउटा प्रयासमा छौ र हरेक दिन झैं आज पनि उपस्थित छौं। आज एउटा कुरा भन्न मन लाग्यो, हामीले रुद्राभिषेक गर्नुपर्छ भनिन्छ होइन। मैले के जानेको छु भने कुनै पनि ग्रह शान्ति गर्दाखेरि हामीले रुद्री गरिन्छ भने है रुद्री सँगसँगै चण्डी पाठ अनिवार्य रूपमा गर्नुपर्छ, बुझ्नुभयो कि भएन। अब यो विशेष गरी तपाईँहरूले नभुल्नुपर्ने कुरा र सुनेर अरूलाई पनि जानकारी दिनुपर्ने कुरा, गुरुदेवहरू हुनुहुन्छ भने रुद्रीहरूलाई जुराएर गर्नुपर्छ, रुद्री जुरेर गर्ने दिन देवीको चण्डी पाठ पनि अनिवार्य रूपमा गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ, यसलाई गर्नु होला सबैले। र कुनै पनि कर्महरू गर्दा जस्तै भागवत पाठ गर्दा पनि रुद्राभिषेक गरेन भने त्यो यज्ञ अधुरो हुन्छ शास्त्रमा लेखिएको छ होइन। त्यसो भएको हुँदा दक्षिको शिर काटीको इतिहासहरू तपाईँले भागवतमा पक्कै पनि सुन्नु भएको छ। पार्वती माताले सतीदेवीले भनौं, सतीदेवीले आफ्नो देहलाई भस्म गराएर आफ्नो देहलाई चाहिँ भस्मीभूत बनाएको इतिहास, त्यही भस्मीभूत भएको देहलाई शिवले काठमा धारण गरेर विचरण गर्दाखेरि तिनै सतीदेवीको अङ्गहरू पतन भएर पीठहरू बनेका छन् होइन। सबैलाई थाहा छ यो कुराहरू, तपाईँहरूले स्वस्थानीमा पनि अलिअलि यो कथाहरू पढ्नुभयो सुन्नुभयो। यो किन यसो गरिन्छ भन्दा कुनै पनि देवताहरूलाई अपमान गर्यो भने त्यो क्रोध तपाईँहरूलाई उता गरेको भन्दा नगरेको फल धेरै प्राप्त हुन्छ। त्यसो भएको हुँदा हामी वैष्णव हौ, हामी निम्मार्गी हौ, हामी श्रेय सम्प्रदाय हौ, हामी गौडिया हौ, हामी इस्कुन धर्मावलम्बी हौ, अथवा हामी शैव सम्प्रदाय हौ, अथवा हामी गणपत्य हौ, अथवा शाक्त हौ, जो भए पनि हामीले विशेष गरी त्यो इतिहासले बोलेको कुरा र इतिहासले भनेको कुरा मानेन भने दुःख लाग्छ हजुर, दुःख हुन्छ हजुर। मलाई कहिले कहीँ फोन आउँछ, गुरुदेव हजुर यति गति हाम्रो घरमा रुद्री गर्दैछन् जुरेको छ त हेरिदिनु त भन्नुहुन्छ, अनि म रुद्री गर्ने साइड हेरिदिन्छु। छैन यहाँ त गर्नुभयो त के गर्ने अचम्म लाग्छ। भित्र उहाँ एकदम सावधानी हुनुभएको कुरा ठिक छ, तर गर्ने मान्छेले सावधानी भएन। त्यो दुईटा कुरा हुन सक्छ, कहिलेकाहीँ त्यहाँ ब्राह्मणले पनि छ छ भनेर झुकाइरहेको पनि हुन सक्नुहुन्छ, कहिलेकाहीँ अब के भएर हुन्छ थाहा छैन, उसलाई त वास्तै छैन। बाहुन आए दुई पढ्यो अर्को उल्लो घर पल्लोघरलाई देखाइदिन पाए हुन्थ्यो भन्ने मात्रै हुन्छ। मान्छेलाई भक्ति भावना भएन, रुद्री नजुराइकन गर्दा मान्छेलाई मृत्युसम्मको कष्ट हुन्छ, अग्नि स्थापनाहरू विधि गर्दाखेरि अथवा हवन गर्दाखेरि पनि नजुराइकन गरे भने मान्छेलाई अलिकति गाह्रो हुन्छ। तर हवन कुन कुन बेलामा गर्ने र कुन कुन बेलामा नगर्ने अथवा कुन कुन बेलामा जुराउनु पर्छ पर्दैन भन्ने कुराहरू मैले धेरैचोटि बोलेको छु। त्यसो भएको हुँदा कहिलेकाहीँ जस्तै व्रतबन्ध विवाह आदि कर्महरूमा अग्निलाई जुराइरहनु पर्ने अवस्था छ, हुँदैन, स्वतः अग्नि
प्रसन्न हुनुहुन्छ जुन विवाह कर्म व्रतबन्ध कर्म यस्ता यस्ता अलि विशेष कर्महरू लेखिएको छ त्यस्तो कर्ममा कहिलेकाहीँ व्रतको साङ्गे गर्नु पर्यो त्यो पनि जुराउनु पर्दैन कहिलेकाहीँ तीर्थबाट तीर्थ परिभ्रमण गरेर आएर घरमा हवन गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ त्यसलाई पनि जुराइरहनु पर्दैन इत्यादि धेरै कुराहरू छन् र हामीले रुद्री गर्दाखेरि जल राखेर गर्ने कि दूध राखेर गर्ने कि दुबो राखेर गर्ने कि भन्ने कुरा मैले धेरैचोटि भनेको छु अब थोरै भन्छु सन्तान प्राप्तिको लागि दूधद्वारा स्नान गर्नु भन्छ शिवजीलाई कति लाग्छ 5 लिटर दूध भए पुगिहाल्छ नि होइन धेर लाग्यो 10 लिटर लाग्ला के फरक पर्छ र 1000 रुपियाँको दूध किन्दा त पुग्दो रहेछ त है तर हामी त गर्न सक्दैनौँ अब यसमा प्रश्न उठ्छ कसैले खाना पासाइदिन् कसैले शिवजीलाई होइन तपाईँको मनमा आउँछ ओहो गुरु त 10 लिटर दुध चाहिँ स्वाहा गर्दै भन्यो उहाँ शिवलिङ्गमा राख्दै भनौँ राम राम राम राम यहाँ खाना पाएर नि बाहुनेहरू होइन तपाईँलाई तँ मनमा आउन सक्छ तर त कदापि होइन तँ पनि खानाको लागि दिएको हो तँ भगवानलाई प्रसन्न पार्नको लागि यो भगवान तपाईँलाई सञ्चय गर्नु भएको छ एउटा गुरु भन्नु है भगवानलाई कहिल्यै पनि ऋण तिरेर हामीले सकिँदैन थोरै छोटो प्रसङ्गमा बोलिहाले आज कार्यक्रम धेरैतिरबाट सुन्नु भएको छ आज चाखलाग्दो कुरा भनिदिन्छु तपाईँहरूलाई थाहा होला हस्पिटल भनेको के हो होइन थाहा छ नि होइन हस्पिटल अस्पताल भन्ने कुरो थाहा छ अस्पतालमा तपाईँहरूको आफन्तहरू कहिलेकाहीँ बिरामी हुनुभयो भने सुन्नुहोस् है ध्यान दिएर तपाईँको आफन्तहरू बिरामी हुनुभयो दमको रोग लाग्यो विशेष गरी झन् लु लु लु लु लु एकदम छिटो लानु पर्यो उहाँको सास पुगेन उहाँलाई अक्सिजन दिनु पर्यो भनेर एउटा सिलिन्डर खडा गरिन्छ लामो त्यो सिलिन्डरबाट मुखमा जुन अक्सिजन दिइन्छ तपाईँको त्यो अक्सिजन दिएर अथवा भेन्टिलेसनमा राख्ने अथवा आइसियूमा राख्ने भन्छन् के हो होइन त्यो भन्न खोजेको तपाईँलाई मुखमा त्यही दिने हो क्या आइसियू दिने हो अक्सिजन दिने हो त्यो अक्सिजन दिएर तपाईँ 5 दिनदेखि 7 दिनसम्म हस्पिटलमा राख्नुहोस् त अनि बाहिर आएर तपाईँलाई ठिक हुन्छ बाहिर आएर अनि के भन्छ त्यसलाई डिस्चार्ज पेपरमा तपाईँलाई पहिले बिल दिनुहुन्छ बिल तिरेपछि बल्ल तपाईँलाई डिस्चार्ज पेपर मिल्छ अनि डिस्चार्ज हुनुहुन्छ त्यसको लागि बिल कति तिर्नुपर्छ अक्सिजन चढाएको बिल त्यो अक्सिजन किन चढायो त फेरि तपाईँ आज ठिक हुनुहुन्छ त भन्दा त्यो दिन तपाईँलाई आपत पर्यो कमी भयो हेर्नुहोस् त प्रकृतिले भगवानले तपाईँलाई एकैछिन पनि अक्सिजन दिनु भएन भगवानको कृपा भएन भने तपाईँले 5 दिन 7 दिनमा लाखौं तिर्नुपर्छ पर्दैन राम राम राम 5 दिनमा लाख तिर्नु पर्यो तपाईँ कति वर्ष हुनुभयो एउटा 40 वर्ष होइन कि 60 वर्ष भगवानलाई कति रुपियाँ तिर्नुभयो अक्सिजनको लागि हावा छैन तिरेको आमा हेर्नुहोस् त टाढा छोराछोरी पाउनुभयो ती छोराछोरीको ऋण भगवानले बचाइदिनु भएको छ त्यो त सास मात्र पो तपाईँको त्यति लाग्यो त भगवानले त तपाईँलाई संसार दिनुभयो त आँखा दिनुभएको छ नाक दिनुभएको छ मुख दिनुभएको छ भगवानले चाहनुभयो भने तपाईँलाई 1 सेकेन्डमा भट्ट्याक्कै पार्न सक्नुहुन्छ 1 सेकेन्डमा हार्ट अट्याक कति सेकेन्ड हुन्छ मुटुमा 1 मिनट पनि लगाउन चाहेन भने मान्छे गयो त चिरिप भयो हेर्नुहोस् त त्यति धेरै सञ्चय दिनुभएको छ भगवानले अनि हामीलाई चाहिँ भगवानप्रतिको कुनै तुकै छैन भगवान शिवलाई 10 लिटर दुधले दुध धारा दिएर गर्नुहोस् है फेरि त्यो पनि आफ्नै सुखको लागि सन्तान राम्रो हुन्छन् सन्तानलाई खुसी पार्नको लागि सन्तान छैन भने सन्तान प्राप्तिको लागि त्यहाँ पनि दाह छ भगवानमा हे मेरो भगवान मैले एउटा कुरो सुनेको थिएँ क्या जुन मान्छेको बढी दाह गर्छ नि अरूले त्यो मान्छेको धेरै उन्नति हुन्छ अरे मानव उदाहरणको लागि तपाईँहरूले मेरो डाह गर्नुभयो भने मेरो उन्नति हुन्छ अरे क्या त्यही भएर मैले घरिघरि सोध्छु कि भगवान्को सबैले डाह गर्छन् त्यही भएर भगवान् जहिले पनि हाई हाई मन्दिरमा अरे बाप वा वा बङ्गला बङ्गलामा मान्छे भेट्न लाइन लागेर जानुहुन्छ फूल अक्षता दुबो चन्दन नरिवल ध्वजा पताका धूप बत्तीहरू लिएर भगवान्लाई भेट्न ओहो त्यही मान्छेको हामीले बाहिर रिस गरिन्छ त्यही मान्छेलाई भेट्न गइन्छ हेर्नुहोस् त हाम्रो इतिहास त्यही भएर
मैले फेरि पनि भने हामीले न अक्सिजनको एक रुपियाँ पैसा तिर्नु परेको छ, न हामीलाई रक्त सञ्चारमा सेकेन्ड सेकेन्डमा चाहिँ रगत हाम्रो घुमिरहेको छ शरीरमा, न त्यसको पैसा तिर्नु परेको छ, न तपाईँ हाम्रो यो बाढीको पैसा तिर बाढीको पैसा तिरे अब गएर बोल्नु त काठमाडौँमा के भन्छ नि त रिपोर्टर्स क्लबहरू होइन के त्यो त्यहाँ पैसा तिर्नुपर्छ अझ एकछिन बोलेको अहिले हामीले तपाईँलाई मैले बोल्दै गर्दा पनि मैले रेडियोमा खर्च भएको हुन्छ हुँदैन, सामानहरू जुटाउनु पर्यो सबै कुरो भयो खर्चै खर्च छ, अरूलाई बोल्न लाउने बित्तिकै खर्च भयो है, माइक किन्नु पर्यो खर्चै भयो, तर भगवान्ले के भन्नुभयो तिमी बोला जिब्रो पनि फ्रीमा दिनुभयो, ओठ पनि फ्रीमा दिनुभयो, दाँत पनि फ्रीमा दिनुभयो, हेर्नुहोस् त तर भगवान्लाई सम्झिनु त भित्री मनले ध्यान गरेर सम्झिनु न, वयात कुरै होइन, एकदम सेन्सिटिभ कुरा एकदम विचारणीय कुरा हो यो, केही तिर्याछौ एक रुपियाँ तिर्याछौ, फेरि भन्नु होला म त गुरुदेव दिनदिनै मन्दिर जान्छु, मन्दिर गएर कुनै दिन तपाईँले भगवान्लाई खुसी पारौँ, भगवान चाहिँ सुखी हुनु है हामीलाई त ठिकै छ अब हजुर खुसी हुनुहोस् कहिले भनियो हात जोडेर भगवान म खुसी हुँ धेरै पैसा कमाउँ मेरा छोराछोरी कति ज्ञानी हुन् आहा पैसै पैसा कमाउन् अलिक ठुलो बच्चा पनि छन् भने मेरो छोरो अस्ट्रेलिया अमेरिका कहिले जान्छ भगवान भनौँ एक रुपियाँको डलर टेल्लो पारा पर्व टडा अर्पण गरेर फर्क्यौं मन्दिर गएर कुनै दिन भगवान्लाई मागौँ न कहिले काहीँ भगवान खुसी हुनुहोस् है भनेर मागेर फर्क्यौँ न चोखो मनले सकिन्छ अनि मन्दिर गएको पनि हाम्रोलाई गएको थियो क्या तपाईँ आफ्नोलाई जानुभयो हो माग्नै जानुभएको त हो कटर थाप्न तपाईँ हामी त बिगमगन्ते हो माग्नुहुन्न माग्नुहुन्छ नि लु त कुनै पनि व्यक्तिले घरमा सात दिनसम्म सप्ताह लाओस् त भगवान्को नाममा अब आउने पुरुषोत्तम महिनामा कामिष्ठिक यज्ञ गर्न हुँदैन वैशाखको दुई तिन गतेबाट पुरै के अरे माफ गर्नुहोला जेठको दुई तिन गतेबाट पुरुषोत्तम महिना चल्दैछ त्यहाँ कुनै पनि पितृ उद्धार हुँदैन तपाईँलाई भगवान्लाई खुसी पार्नको लागि लाइन्छ लु त घरमा पुरुषोत्तम महात्म्य पाठ गराउँ त कसैको तागत छ भगवान्लाई खुसी पार्ने छैन लाउनु लो लो म पनि राजी छु तपाईँलाई बोलाउनु लु आएर म पनि पाठ गरिदिन्छु एउटै गाउँमा दुई तिनवटा घरमा बिहानदेखि बेलुकासम्म पाठै मात्रै गरेर बस्छु थोरै हुन्छ क्या पुस्तक त्यही भएर 31-32 अध्याय हुन्छ हरेक दिन एक एक अध्याय पाठ सुनौँ त कलश स्थापना गरौँ त भगवान्को आराधना गरौँ त माटोको ढिस्को उठाउँ त राम राम आफ्नो पितृ बिग्रियो भने बल्ला बल्ला बल्ला बल्ला बल्ला सप्त लाउने मेरो छोरो भएन नि गुरुदेव के गर्ने गणेश पुराण लाउने कि हरिवंश पुराण लाउने हो भने छ बल्ला बल्ला खुसी भएर खोइ त लाग्यो भने के खोइ त भगवान्लाई 5 रुपियाँ दिएको कहिले खुसी भएर फ्रीमा निशुल्क आफ्नो इच्छा नमागिकन क्या मन्दिर गएर कहिले काहीँ ल भगवान खुसी हुनुहोस् भनेर कहिले भन्या छैन नि त नभइसकेपछि तपाईँहरूले तपाईँ र हामी म पनि भनिरहेको छु मैले तपाईँलाई मात्र दोष दिएको छैन तपाईँ हामी असाध्य स्वार्थी हो क्या असाध्य स्वार्थी है त्यति स्वार्थी हुन चाहिँ हुन्न ल अलिअलि चाहिँ भगवान्लाई दिउँ है अब आजदेखि ल कार्यक्रममा हामी तपाईँसँग यसरी तपाईँलाई अलिकति भए पनि केही कुराको जानकारी दिन पाइयो खुसी लाग्छ क्या यस्ता कुराहरू तपाईँलाई भन्न पाउँदा कति मान्छे यति धेरै ज्ञानी हुनुभएको छ मलाई भन्नुहुन्छ गुरुदेव मैले त आजभोलि छोडेँ नि भन्नुहुन्छ के छोड्नु भयो भनौँ अँ क्या त्यही ए हो र छोड्नु भएको कति राम्रो लै ल अनि कतिले चाहिँ भन्नुहुन्छ गुरुदेव छोड्न मन थियो मेरो छोराले हामी हुन्जेलसम्म चाहिँ खाइदिनु है माताजी सँगै बसिन्छ हामी भोलि अमेरिका अस्ट्रेलिया जाउँला तपाईँ एक्लै बस्ने बेला बरु त्यो चिज नखानु होला हामी हुँदाखेरि तपाईँलाई देखाइदिए खानाले खल्लो हुन्छ खाइदिनु है भन्नुभएको छ अरे कतिलाई अब नाम तोक्दिनँ म मलाई भन्नुभएको छ धेरै कुरा हुन्छ त्यसो भएको हुँदा तपाईँहरूले पनि भगवान्लाई केही चढाउ अर्पण गरौँ यति भने आज अब कमेन्टतर्फ लाग्छु सविता परियार लेख्नुहुन्छ जय श्री राधे गुरु म तनहुँदेखि सविता परिवार म पावर एफएम सुन्दैछु म आज घर सर्ने दिन कहिले कति गते छ यो वैशाख महिनामा भनिदिनु भए आभारी हुने थिए गुरु जय श्री राधे गुरु भन्नुभएको छ वैशाख महिनामा यो 2083 सालमा जम्मा दुईटा साइट छन् घर सर्ने
त्यो साइद हो यो वैशाख महिनाको 31 गते, अर्को साइद हो के अरे यो वैशाखको 31 गते, अर्को फागुनको 20 गते, दुईटा साइद छन्। अरू साइद छैनन् है। यो सालमै दुई दिन मात्रै नयाँ घरमा गृह प्रवेश गर्न मिल्छ। पहिले गएर पलङ सलङ हाल्न राम्रो पार्न मिल्यो, तर साइद गर्न, घर परिवार गएर बस्न, आगो बाल्न, त्यहाँ गएर पूजा पाठ गर्न विधि चाहिँ वैशाख 31 र फागुन 20 गते गर्ने। अब यहाँ मलाई फेरि प्रश्न आइसकेको छ यो कुरा पहिलेदेखि, म शान्तिको दिन सर्छन् त, ए हरे साइद त्यही दिन छ त कहिले सर्नि? मसान्तमा सर्न फरक पर्दैन के? अब आफै ज्योतिष बनेपछि हामीले के साइद भनिदिनु फेरि? अनि ए गुरुदेव हजुर भनौँ हामी है, अनि त्यस दिन जुन 31 गते तपाईँले साइद भन्नुभएको छ, अनि त हवन गर्न मिल्दैन रे त? तपाईँ हवन गर्न मैले भने होइन नि, घर भित्र पस्नको लागि गृह प्रवेश पारिवारिक रूपमा दियो कलश गणेश स्थापना गरेर गाईको बाछीलाई भित्र प्रवेश गराएर कन्याकुमारीलाई प्रवेश गराएर ब्राह्मणले शङ्ख घण्ट फुकेर घरलाई पवित्र बनाएर सर्ने साइद पो त्यो दिन त, अनि हवन त भोलिपल्ट गरौँ न जेठको 1 गते है। सबैले हवन पनि जुर्या छ, रुद्र पनि जुर्या होला, सबै कुरो राम्रो छ भोलिपल्ट। यति भने उहाँको लागि पनि यो सविता परिवारले कमेन्ट गरे पनि सबैलाई एकैचोटि मिलिहाल्यो है। हरे कृष्ण राधे राधे गुरु, म मकवानपुर हेटौँडादेखि सुन्दैछु हजुरको कार्यक्रम। म हजुरको कार्यक्रम सधैँ एकदम सुन्ने गर्छु, मलाई सुन्न एकदम मनपर्छ गुरु। मलाई नै मेरो छोराको बारेमा हेराउन एकदम मन लागिरहेको थियो हजुरसँग भनेर मलाई जन्ममिति पठाउनु भएको छ, तर आज कमेन्टबाट हेर्न मिलेन। दिउँसो नम्बरमा पनि फोन गर्न सक्नुहुन्छ, हामीसँग भेटघाट भइहाल्छ। ललित प्रसाद जीले, गुरु राधे राधे, 84 वर्ष पूरा गरेका मान्छेको 84 पूजा गर्नुको कारण के होला? कतै कतै यो पूजा गर्दा अशुभ हुन्छ भन्ने सुनेको छु, जानकारी दिनुहोला गुरु भन्नुभएको छ। यो भगवानको पूजा गर्दा अशुभ कसरी हुन्छ भने के अचम्म लाग्छ मलाई। 84 वर्ष पुगेको मान्छेलाई 84 वर्षमा अधिक मासहरू सबै कुरो जोड्दाखेरि तपाईँले चाहिँ 100 वटा चन्द्रमाको दर्शन गरेको हुन्छ हिसाब गर्दा। त्यो चन्द्रमाको पूजा गरेर पूर्णिमाको व्रतको सँगै गरायो क्या यो छुटकरीमा भन्दा, 100 वटा चन्द्रमा दर्शन गरेपछि 100 वटा चन्द्रमाको पूजा गरेको राम्रो कुरा हो है। अर्को कमेन्ट छ, राधे राधे गुरुदेव, मेरो नाम सागर परियार, म अर्घाखाँची जिल्ला सिद्धगंगा 5 गल्दादेखि रेडियो सिद्धगंगा एफएम सुनिरहेको छु। म आफ्नो बारेमा जान्न चाहन्छु भन्नुभएको छ, यो जान्ने कुरा चाहिँ आज मिलेन है, माफ गर्नुहोला। हामी कमेन्टहरू लिइरहेका छौं। जय श्री राधे गुरु जी, रेडियो अत्तरिया 92 मेगाहर्जबाट आज कार्यक्रम बजेको छैन गुरु, किन होला हजुर भन्नुभएको छ। अब यो किन बजेन भन्ने कुरा म बल्ला मलाई जानकारी हुँदैछ, म यसको बारेमा जानकारी दिन्छु। कहिलेकाहीँ प्राविधिक समस्याहरू परेर हुन सक्छ, तपाईँहरू कार्यक्रम दैनिक रूपमा सुन्ने प्रयास गर्नुहोला, र प्रयासरत रहेर तपाईँहरूले कार्यक्रम सुन्नुभयो भने तपाईँलाई कहिलेकाहीँ तपाईँका रेडियोले पनि कार्यक्रम बजाउन असमर्थ हुनुभएको बेला तपाईँले हाम्रो पात्रबाट सनातन रेडियो नेटवर्कमा पनि कार्यक्रमहरू सुन्न सक्नुहुन्छ, र प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी तपाईँलाई दिने प्रयास गरिरहन्छौ। आज हामी तपाईसँग फोनमा पनि कुराकानी गर्यौं है, अनि हामी तपाईसँग भएका विभिन्न जानकारी र भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको पनि समाधान गरिरहेका छौं।

सम्पर्कमा रहेर तपाईँहरूसँग भएका धेरै भन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयासमा लागिरहेका छौं। आजको लागि कार्यक्रमको लगभग हामी अन्तिम भागमा आइसकेका छौं। भोलि बिहान तपाईँ र मेरो भेट पुनः रेडियोको ध्वनि तरंगमा रहनेछ। तबसम्मको लागि भने तपाईँले कार्यक्रम सुन्दै गर्नुहोला र हामीसँग प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरू लिँदै गर्नुहोला भन्दै आजको लागि भने आज्ञा चाहन्छु। दिनैभरि नम्बरमा फोन गर्नुहोला। भोलि बिहान 8 बजे तपाईँलाई मेरो भेट पुनः रेडियोको ध्वनि तरंगमा रहनेछ। राधे राधे।

0: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
1: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
0: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल,
1: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
0: प्रोप्राइटर प्रतीक्षा दाहाल,
1: सम्पर्क नम्बर 9816655553
0: र 9843180।
2: कर्मचारी आवश्यकता सम्बन्धी सूचना, यस पङ्ख सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ दुईजना, अलराउण्ड कुक दुईजना र वेटर चारजनाका साथै मामामेकर एकजना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629164 सिटी सेन्टर खासगरी नगरपालिका एक भानुचोक शङ्ख सभा।
3: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
4: किन र काका?
3: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
4: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
3: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
4: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
3: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
4: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
3: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
4: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
3: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
4: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
3: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
4: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
3: सम्पर्क 029141084 र 9804045827।
5: सरप्राइज जेनी, यो गहना कस्तो छ?
6: छ्या, यस्तो पनि गहना लाउँछन्?
5: अनि यो
6: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
5: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
6: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
5: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।

0: तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा,
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842-59801,
3: जनक पौडेली, 9852-58344 र 029560248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
4: रेडियो सङ्खुवा सभा, समय सूचक अहिले बिहानको 9 बज्यो।
5: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
6: यस कान्तिपुर डायरीका साथमा
7: हुलास ग्याल्भलम 3 गुणा बढी टिक्छ, हुलास भई अरू किन खोज्ने।

राष्ट्रपालले आफ्ना सांसदलाई आजदेखि प्रशिक्षण दिँदै सुदूरपश्चिमबाट कंग्रेसको प्रदेश स्तरीय भेला पनि आजैदेखि शुरू। अमेरिका र इरान बीच जारी द्वन्द्वका कारण आपूर्ति श्रृंखला प्रभावित हुँदा विश्व बजारमा खाद्यान्नको मूल्य 3 वर्ष यताकै महँगो, मूल्य अझै बढ्ने प्रक्षेपण। र नेपालको एक क्रिकेट टोलीले आज एक दिवसीय अभ्यास खेलमा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दै

0: यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ गुड।
1: छुट लाहै छुट
0: 10 होइन 20 होइन पुरै 100% सम्म।

0: गतेदेखि जेठ पाँच गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछ।
1: नेपालमा पहिलका बेर ग्यालबलुम प्रविधिसे बनल आल्मोनियम कोटेड सादा और रङ्गीन जस्ता पाता गुलास जुडा कलर और से तीन गुणा बेसी विश्वसनीय प्रतिरोधात्मक आ टिकाउ है छ। तीन गुणा बेसी टिके छ हुला छ त अरु कथिले खोज्दै।
2: नमस्कार, कान्तिपुर टारीका साथमा नवीन र म श्रीकृष्ण। शुरू गरौं अहिलेसम्मका प्रमुख प्रसंगबाट।
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्ना सांसदहरूलाई प्रशिक्षण दिँदैछ। रासोपाले प्रतिनिधि सभामा पार्टीबाट निर्वाचित सांसदहरूलाई आजदेखि दुई दिने प्रशिक्षण दिन लागेको हो। प्रशिक्षण विभाग प्रमुख विपिन कुमार आचार्यले पार्टीका सांसदहरूलाई आज र भोलि काठमाडौँमा प्रशिक्षण दिन लागि जानकारी दिनुभयो। प्रशिक्षण बिहान 11 बजेदेखि बेलुका 5 बजेसम्म जावलाखेली स्थित स्टाफ कलेजमा हुनेछ। प्रशिक्षण कार्यक्रममा सांसदहरू अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ। कार्यक्रमको उद्घाटन मन्तव्य सभामुख डीपी अरियालले दिने कार्यतालिका छ। समापन मन्तव्य भने सभापति रवि लामिछानेले दिने उल्लेख गरिएको छ। वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिको बारेमा भने पार्टीले केही बताएको छैन। यसअघि पनि शाह पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुनुभएको थिएन।
2: नेपाली कंग्रेसले आजदेखि प्रदेश र स्थानीय तह केन्द्रित कार्यक्रम गर्दैछ। कंग्रेसको पूर्व निर्धारित कार्यक्रम अनुसार आजदेखि सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित भेला गर्न लागेको हो। सुदूरपश्चिमबाट शुरू गर्न लागेको भेला जेठ 15 गते लुम्बिनीबाट समापन हुने कंग्रेसले जनाएको छ। भेलामा सहभागी हुन सभापति गगन थापा सहितका नेता धनगढ़ी पुगिसकेका छन्। भेलालाई उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरूराज घिमिरी लगायतले सम्बोधन गर्नुहुनेछ। स्तरीय भेलामा विशेष गरी प्रतिनिधि सभा निर्वाचनको परिणामको समीक्षा हुने बताइएको छ। स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्य सम्पादनबारे पनि छलफल गर्ने कार्यसूची रहेको सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले जानकारी दिनुभयो। कार्यक्रममा सबैभन्दा पहिले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट उम्मेद्वार बनेकाहरूको रिपोर्टिङ सुन्ने कार्यक्रम छ। त्यसपछि केन्द्रीय नेताहरूले बोल्ने तालिका छ।
3: परराष्ट्र मन्त्रालयले दक्षिण पश्चिम एसिया लगायत विभिन्न मुलुकमा उत्पन्न द्वन्द्व तथा युद्धका कारण परेको इन्धन तथा अन्य संकट समाधानका लागि बहु कार्य योजना सहितको प्रतिवेदन तयार पारेको छ। परराष्ट्र मन्त्रालयले प्रतिवेदन तयार गरेर प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा पेश गरेको हो। सरकारको शासकीय सुधारका 100 कार्यसूची मध्ये 95 नम्बरमा रहेको राष्ट्रिय संकट समाधानका लागि सुझाव तथा कार्ययोजना सहितको प्रतिवेदन तयार पार्न परराष्ट्र मन्त्रालयलाई दिइएको थियो। परराष्ट्र मन्त्री शिशिर खनालको संयोजकत्वमा गठित अन्तर मन्त्रालय कार्यदलले प्रतिवेदन कार्यान्वयनका लागि सिफारिश गरेको मन्त्रालयका प्रवक्ता लोकबहादुर थापा छेत्रीले जानकारी दिनुभयो। का सदस्य सचिव डाक्टर रामकाजी खड्काका अनुसार अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना सहितको सुझाव प्रतिवेदन मार्फत प्रस्ताव गरिएको छ। उहाँका अनुसार अल्पकालका लागि 3-6 महिना, मध्यकालका लागि 6-2 वर्ष र दीर्घकालका लागि 2-5 वर्षसम्मको समावधि सहितको कार्ययोजना कार्यान्वयनमा लैजानुपर्नेछ। अल्पकालीन निधि तथा कार्यक्रम अनुसार कृषि र खाद्य सुरक्षातर्फ मल तथा उत्पादन सामग्रीको व्यवस्थापन गर्न मौजूद रहेको रासायनिक मलको मौसमी आवश्यकताका आधारमा जिल्लागत र स्थानीय तहगत प्राथमिकीकरण गरी सामान्यीकरण गरी वितरण सुनिश्चित गर्नु बताइएको छ। रासायनिक मलको अभाव हुन नदिन स्थानीय तहमा उपलब्ध हुने प्राङ्गारिक तथा कम्पोस्ट मलको प्रयोगलाई अभियानकै रूपमा प्रवर्धन गर्न सुझाव दिइएको छ। खाद्यान्न आत्मनिर्भरताका लागि स्थानीय तहसंघको समन्वयमा बाँझो जग्गामा खेती गर्ने कृषकलाई प्रोत्साहन प्याकेज उपलब्ध गराउन सुझाइएको छ।
2: तनहुँको धार्मिक तीर्थस्थल देवघाट धाम स्थित सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अस्थायी टहरा 7 दिनभित्र हटाउन निर्देशन दिएको छ। देवघाट क्षेत्र विकास समितिले त्रिशुली र कालीगण्डीको संगम स्थल बेणी क्षेत्रमा विभिन्न प्रयोजनका लागि बनाइएका संरचना हटाउन निर्देशन दिएको हो। तोकिएको समयमा संरचना नहटाइए समितिले आफै हटाउने समितिका सदस्य रामहरि पुरासैनीले जानकारी दिनुभयो। स्नान घाट संरक्षण तथा धार्मिक क्षेत्रको सौन्दर्यीकरणका लागि अस्थायी संरचना हटाउनु परेको समितिले जनाएको छ। स्नान स्थल वरपरको सार्वजनिक जग्गामा विभिन्न संघ संस्था, जोगी, भिक्षु, पण्डित तथा व्यवसायीले अस्थायी टहरा बनाएका थिए।
3: सरकारले विभिन्न 13 स्थानीय तहलाई डेंगी संक्रमण विरूद्ध सतर्कता अपनाउन आग्रह गरेको छ। ती 13 स्थानीय तहमा डेंगी संक्रमण नदेखिएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो। ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका, झापाको भद्रपुर नगरपालिका, बिरतामोड नगरपालिका, मेची नगरपालिका र केचना केवल गाउँपालिका, सोनसरीको धरान महानगरपालिका, म्याग्रीको बेनी नगरपालिकालाई डेंगीको उच्च जोखिममा राखिएको छ। त्यस्तै चितवनको भरतपुर महानगरपालिका, रूपन्देहीको बुटोल उपमहानगरपालिका, मकवानपुरको हेटौँडा उपमहानगरपालिका, सिन्धुलीको कमलामाई नगरपालिका र ललितपुरको ललितपुर महानगरपालिकामा विशेष सतर्कता अपनाउन आग्रह गरिएको एपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालले जानकारी दिनुभयो। महाशाखाको अध्ययनले उल्लेखित 13 स्थानीय तहमा संक्रमण देखिएकाले सतर्कता अपनाउन आग्रह गरेको दाहालले बताउनुभयो। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
5: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू
4: दाँत नदुखाई खोल्ने,
5: दाँत भर्ने, दाँतको आसुति गर्ने,
4: दाँतको एक्सरे सुविधा,
5: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा,
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
6: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295-62320 र 98-420-50541।
7: लहै छुट, लहै छुट, 10 होइन 20 होइन पुरै 100% सम्म छुट छ है। नेपाल लाइफको रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% सम्म छुट। छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछ।
8: Coming up next,
9: The Good Morning Show.
2: कार्यक्रममा अब बाँकी प्रसंग। सबभन्दा पहिले अन्तर्राष्ट्रिय समाचार। विश्व बजारमा खाद्यान्नको मूल्य 3 वर्ष यताकै उच्च तहमा पुगेको छ। अमेरिका र इरान बीच जारी द्वन्द्वका कारण आपूर्ति श्रृंखला प्रभावित हुँदा बजार मूल्य आकाशिएको हो। संयुक्त राष्ट्र अन्तर्गतको खाद्य तथा कृषि संगठन एफएओले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार खाद्य वस्तुको अन्तर्राष्ट्रिय मूल्य सूचकांक अप्रेलमा 1.6% बढ़ेको छ। वनस्पति तेल, मासु तथा अन्नको मूल्य वृद्धि मुख्य कारण रहेको प्रतिवेदनमा उल्लेख छ। यो सूचकांक गत वर्षको तुलनामा 2.5% बढ़ियो। तेस्रो महिनामा प्रवेश गरेको इरान युद्धका कारण रणनीतिक रूपमा महत्वपूर्ण हर्मुज जलमार्ग अवरूद्ध हुँदा त्यसको प्रभाव खाद्यान्नमा देखिएको हो। सो जलमार्ग हुँदै तेलको मूल्य बढ़ेसँगै जैविक इन्धन माग बढ्दा वनस्पति तेल बजारमा थप दबाव सृजना भएको समाचारमा उल्लेख छ। मार्चपछि देखिएको मूल्य वृद्धिले आगामी दिनमा खाद्य मुद्रास्फीति थप बढ़न सक्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस युक्रेन बीच 3 दिनका लागि युद्धविराम हुने घोषणा गर्नुभएको छ। सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत ट्रम्पले आजदेखि पछिसम्म युद्धविराम लागू हुने बताउनु भएको हो। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि अमेरिकाको पहलमा 3 दिन युद्धविरामका लागि सहमति भएको पुष्टि गर्नुभएको छ। युद्धविराम अवधिमा सबै सैन्य गतिविधि रोक्ने तथा दुवै देशले 1,000 युद्धबन्दी आदान प्रदान गर्ने सहमति भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
10: खेलकुद समाचारको साथमा
11: एलजी लाइफ्स गुड।
2: नेपालको ए क्रिकेट टोलीले आज एक दिवसीय अभ्यास खेलमा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। क्रिकेट विश्वकप लीग 2 का लागि नेपाल भ्रमणमा आएको स्कटल्याण्डले पूर्व तयारी स्वरूप सो खेल खेल्न लागेको हो। खेल काठमाडौँको मूलपानी मैदानमा अबको केही बेरमा शुरू हुँदैछ। अभ्यास सिरिजमा नेपालले आज तेस्रो खेल खेल्न लागेको हो। यसअघि भएका दुवै खेलमा नेपाली टोली विजयी भएको छ। बिहिबार भएको पहिलो अभ्यास खेलमा नेपालले स्कटल्याण्डलाई 45 रनले हराएको थियो भने हिजो अमेरिकालाई 3 विकेटले पराजित गरेको थियो। अब नेपालीहरूले पर्सि पुनः अमेरिकासँग खेल्ने तालिका छ।
3: र आठौं संस्करणको राष्ट्रिय बागमती गोल्ड कप फुटबल प्रतियोगिता 2083 उपाधिका लागि चितलाङ एफसी काठमाडौँ र बागमती युवा क्लब सर्लाही बीच आज प्रतिस्पर्धा हुँदैछ। एटौँडाबाट 55 किलोमिटर पूर्वमा रहेको शहीद स्मृति रंगशाला झोरझोरे खेल मैदानमा सो खेल दिउँसो 3 बजे शुरू हुनेछ। फाइनल खेलको पूर्व सन्ध्यामा आयोजित प्री म्याच कन्फरेन्समा बोल्दै चितलाङ एफसीका प्रशासक सुमन श्रेष्ठले आफ्नो टोली उपाधिको हकदार रहेको बताएका छन्। अनुभवी तथा विदेशी खेलाड़ीको संयोजनले टोली बलियो बनेको उल्लेख गर्दै फाइनलमा आक्रमक खेललाई निरन्तरता दिने सो क्लबले जनाएको छ। यता बागमती युवा क्लब सर्लाहीका व्यवस्थापक विश्वराज लामिछानेले आफ्नो टोली विभिन्न जिल्लामा हुने प्रतियोगितामा निरन्तर सहभागी हुँदै आएकाले खेलाड़ीहरू अनुभवी रहेकाले उपाधि जित्ने दावी गरेका छन्। चितलाङ एफसीले सेमिफाइनलमा नवजन जागृति युवा क्लब सिमरालाई 5-1 पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। बागमती युवा क्लबले भने फ्रेण्डस क्लब काठमाडौँलाई ट्राइब्रेकरमा हराउँदै उपाधि नजिक पुगेको हो। 10 टोली सहभागी प्रतियोगिताको विजेताले 10 लाख रूपियाँ तथा उपविजेताले 5 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछन्।
2: हवस् त्यसका साथी कान्ति पोटारीको यो बुलेटिन अहिले यही सकिन्छ। नवीन र म श्रीकृष्ण विदा हुन्छौ। नमस्कार।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम सम्बन्धी स्वास्थ्य कार्यालय संखुवा सभाको अनुरोध। नेपाल सरकारले घोषणा गरेको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम अन्तर्गत यही 2083 वैशाख 15 30 गतेसम्म संखुवा सभा जिल्लाका सबै स्थानीय तहहरूले निर्धारण गरेको गाउँ टोलहरूमा 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरूको दक्ष स्वास्थ्य कर्मीहरूबाट पाखुराको नाप, उमेर अनुसार लम्बाई र उचाई साथै तौल समेत लिई पोषण लेखाजोखा गरी आवश्यक व्यवस्थापनको लागि परामर्श गरिने हुँदा नजिकको पायक पर्ने केन्द्रमा आफ्ना 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरू लैजी उचित परामर्श लिई कुपोषणबाट बचाउने यो महान अभियानमा सहभागी भइदिनु हुन जिल्लावासी सम्पूर्ण अभिभावक ज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। समयमै पहिचान, सही उपचार, कुपोषण मुक्त पुस्ताको आधार, पुनश्च आफ्ना बाल बालिकाहरूले 15 महिनासम्म लगाउनु पर्ने कुनै खोप छुटेको भए नजिकको स्वास्थ्य संस्थाहरूमा लगी खोप पूरा गराउनु हुन अनुरोध गरिन्छ। अनुरोधकर्ता स्वास्थ्य कार्यालय संखुवा सभा।
2: मोतियाबिन्दु शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योति संघ तेस्रोमा आँखा तथा कान उपचार केन्द्र खादबरी संखुवा सभाको आयोजना तथा झापामेति आँखा अस्पताल बेर्तामुठको प्राविधिक सहयोगमा यहीमित 2083 साल जेठ 7 गते संखुवा सभाको खादबारीमा मेती आँखा अस्पताल बेर्तामुठको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यहीमित 2083 साल जेठ 7 गते स्थान खादबरी नगरपालिका 1 संखुवा सभा। नोट यहीमित 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 98520607177 98520607177। नेपाल नेत्र ज्योति संघ तेस्रोमा आँखा तथा कान उपचार केन्द्र खादबरी संखुवा सभा।
3: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
2: यहीँको 2083 साल वैशाख 26 गते शनिबारको दिन काठमाडौँका पाल फिसर फिस्टुला तथा नशा रोग विशेषज्ञ डाक्टर वीरेन्द्र कुमार मण्डल त्रिरत्न होमियो फार्मेसी खादबरीमा आउनुहुने भएकोले सम्बन्धित सबैमा जानकारी गराउँदछौ। हाम्रा सेवाहरू डाक्टरद्वारा विशेष स्वास्थ्य परीक्षण सेवा, आयुर्वेदिक होमियोप्याथिक औषधि सेवा, ल्याब तथा प्याथोलोजी सेवा, पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन तथा छारसूत्र विधिबाट सफल उपचार सेवा, नसा तथा हाडजोर्नीका बिरामीहरूलाई आवश्यक अनुसार विभिन्न मेसिनहरूद्वारा थेरापी वा उपचार गराइने सेवा आदि। अन्य सेवाहरू पाइल्स फिसर फिस्टुला तथा दिशा गर्दा दुख्ने, पोल्ने, रगत जाने, दिशा गर्नेमा सुन्निएको, मासु पलाएको, कब्जियत, ग्यास्ट्रिक अल्सर, पेट दुख्ने, पोल्ने फुल्ने, हाड जोड्ने तथा नसा ढाड कम्मर हातखुट्टा दुख्ने पोल्ने, झमझमाउने, नचल्ने, बाथ युरिक एसिड, प्यारालाइसिस, प्रोस्टेट, हाइड्रोसेल, कमजोरी, नपुंसकता, महिनावारी गडबडी, पाटीघरमा सिस्ट ट्युमर, दुख्ने, पोल्ने, गनाउने, सेतो पानी बग्ने, सुनिने, चिलाउने, पुरुष वा स्त्री, दाँत एलर्जी, मासु पलाएको, गाँठागुठी, मुसा, खिल, सोराइसिस, सुगर, प्रेसर, दम, हेपाटाइटिस, जन्डिस, कोलेस्ट्रोल, माइग्रेन, डिप्रेसन, टाउको, नाक, कान, घाँटी, टन्सिल, पिसाब पोल्ने, पत्थरी आदि सम्पूर्ण समस्याहरूको सफल उपचारको साथै परामर्श दिइन्छ। त्रिरत्न होमियो फार्मेसी तथा थेरापी सेन्टर खादबारी 1 बुद्ध टोल खादबारी गेस्ट हाउस सँगै। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 99649595507 र 99087578।
1: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

किरातराय समुदायको महान चाड साकेला उभौली एलेदुङ 5086 को पावन अवसरमा किरातराय समुदाय तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई सुख शान्ति

0: किरात राई समुदायको महान चाड साकेला उभौली एलेदोङ 5086 को पावन अवसरमा किरात राई समुदाय तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई सुख शान्ति समृद्धि सामाजिक सद्भाव तथा एकताको हार्दिक शुभकामना व्यक्त गर्दछौ। साथै साकेला उभौलीको अवसरमा किरात राई ययोखा दिङ्लाले यमित 2083 साल जेठ 2 गतेका दिन दिङ्ला बजारमा साकेला शिलान्यास तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त शिलान्यास कार्यक्रममा उपस्थित तथा सहभागिताको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष यङराज राई र सचिव संगबिम्बा राई, किरात राई यायोखा दिङ्ला भोजपुर।
1: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारका दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295752067, मोबाइल 97655864। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
3: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
4: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
4: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
3: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
4: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यस्तो नगरौँ न हजुर।
5: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: ओहो, यस तल त हाम्रो गाउँमा गल्लली न आउँदैछन् रे।
1: हो र, त्यसो भए त मेरो कानी छोरालाई पठाउनु पर्यो। पठाऊ पठाऊ,
0: भत्ती भइहाल्छ कि।

0: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना। वन र डेलो लगाउने वन हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समितिमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 को उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
1: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस सङ्खुवा सभा खर्जरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मोमोमेकर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97-629-16-914 सिटी सेन्टर खाजरी नगरपालिका 1 भानुचोक सङ्खुवा सभा।
2: खादबारी नगरपालिका 1 वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खादबारी नगर कार्यपालिकाको मिति 2082/12/30 चलानी नम्बर 2748 प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य सञ्चित कोष व्यवस्थापन प्रणाली सूत्रा 1 नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देखाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिई आउनु हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो घर जग्गा बहाल व्यवसाय आदिको कर तिर्नको लागि 1 जग्गा धनी प्रमाण पूर्जा, 2 जग्गा धनीको नेपाली नागरिकताको प्रमाण पत्र, 3 पक्की आरसीसी घर भए नक्सा पास प्रमाण पत्र, 4 बहाल करका लागि दुवै पक्षबीच भएका सम्झौता पत्र, 5 व्यवसाय दर्ता प्रमाण पत्र, 6 व्यक्तिगत संस्थागत पान नम्बर, 7 राष्ट्रिय परिचय पत्र नम्बर। नोट, सामाजिक सुरक्षा भत्ता लिइरहनु हुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नु हुन समेत अनुरोध छ। खादबारी नगरपालिका 1 वडा कार्यालय।
3: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: ओहो ठाडु दाई, भुइँचलो भन्ज्याङमा तुलसीले बोलाएको थियो, यसो जाने होला नि दाई भाइ।
1: ए अँ त साँच्ची है, ल जानुपर्छ। ल मेरो पनि दुई तिनवटा यो राडी बक्खुहरू तयार पारेको थिएँ, लिएर जानुपर्ने छ।
0: मैले पनि यति यति जिउ जम्मा गरेको थिएँ, भोलि यसो जानुपर्छ है।
1: ल ल ल जानुपर्छ ल।

0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजू करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
1: एमसीएसए कम्प्युटर सेन्टर खाँदै एक चङ्कुवा सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसई कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561006 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर, आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
2: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संघ सभा 95.5 मेगाहर्ज।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुहारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल 9865349444
2: र 029590155।
3: More style, more design. Total Tailors.
4: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
5: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
6: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
7: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँचबारीमा सेवा दिइरहनु भएको छ।
0: शंका सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98422667।
2: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
3: 3 दिन भयो।
2: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
3: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
2: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर
3: मुआ। महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
4: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक यो जन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
5: महिनावारीलाई मर्यादित बनाउन विभेद अन्त्य गर्न
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
8: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
7: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
8: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
7: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
8: ए ल ल, सँगै जाउँ न भाइ।
0: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
8: रबिन टेलर्स, खाँचबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
0: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
8: सम्पर्क नम्बर 9860-9640-00
0: र 9819-3276-75।
9: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: सरप्राइज जेनी, यो गहना कस्तो छ?
1: यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
1: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
1: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्कुवा सभा,
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59-801,
3: जनक पौडेली, 98520-58-344 र 029560-248।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्कुवा सभा।
4: नमस्कार है वडा अध्यक्षज्यू।
5: नमस्ते नमस्ते, के भन्दा आउनु भएको?
4: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
5: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
4: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
5: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासिलो अरूण पूर्वकै चर्चित दिशा टेलर्स खातबारी बन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
4: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
6: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
1: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
0: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
7: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
8: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
0: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98420-82-776।
9: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक, बुद्धसुकबाट दूरसञ्चार जाने बाटो।
10: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान। रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
1: रेडियो शङ्खुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz
1: यस कान्तिपुर डायरीका साथमा
2: हुलास ग्याल्भलम 3 गुणा बढी टिक्छ हुलास भए अरू किन खोज्ने

राजकोपाले आफ्ना सांसदलाई आजदेखि प्रशिक्षण दिँदै सुदूरपश्चिमबाट कंग्रेसको प्रदेश स्तरीय भेला पनि आजदेखि शुरू। अमेरिका र इरानबीच जारी द्वन्दका कारण आपूर्ति श्रृंखला प्रभावित हुँदा विश्व बजारमा खाद्यान्नको मूल्य 3 वर्ष यताकै महँगो, मूल्य अझै बढ़ने प्रक्षेपण। र नेपालको एक क्रिकेट टोलीले आज एक दिवसीय अभ्यास खेलमा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ।

ब्राइट यो नयाँ वर्ष एलजी का घरायसी सामानहरूमा पाउनुहोस् 41% नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी लाइफ गुड। छुट लाहै छुट, लाहै छुट, लाहै छुट। 10 छैन, 20 छैन, पुरै 100।

सात गतेदेखि जेठ पाँच गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 मा सम्पर्क गर्नुहोस्। सर्तहरू लागू हुनेछ।

0: नमस्कार, कान्तिपुर डायरीका साथमा दीपशिखा र तारा समाचार अब विस्तारमा।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले आफ्ना सांसदहरूलाई प्रशिक्षण दिन शुरू गरेको छ। रासपाले प्रतिनिधि सभामा पार्टीबाट निर्वाचित सांसदहरूलाई आजदेखि दुई दिने प्रशिक्षण दिन लागेको हो। प्रशिक्षण विभाग प्रमुख विपिन कुमार आचार्यले पार्टीका सांसदहरूलाई आज र भोलि काठमाण्डुमा प्रशिक्षण दिन लागेको जानकारी दिनुभयो। केही बेर अघि शुरू भएको प्रशिक्षण कार्यक्रम बेलुका 5 बजेसम्म जावलाखेली स्थित स्टाफ कलेजमा हुनेछ। प्रशिक्षण कार्यक्रममा सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ। कार्यक्रमको उद्घाटन मन्तव्य सभामुख डीपी अर्यालले दिने कार्यपालिका छ। समापन मन्तव्य भने सभापति रवि लामिछानेले दिने बताइएको छ। वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको बारेमा भने पार्टीले केही उल्लेख गरेको छैन। यसअघि पनि शाह पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुनुभएको थिएन।
0: नेपाली कांग्रेसले आजदेखि प्रदेश र स्थानीय तह केन्द्रित कार्यक्रम गर्दैछ। कांग्रेसको पूर्व निर्धारित कार्यक्रम अनुसार आजदेखि सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित भेला गर्न लागेको हो। सुदूरपश्चिमबाट शुरू गर्न लागेको भेला जेठ 15 गते लुम्बिनीबाट समापन हुने कांग्रेसले जनाएको छ। भेलाले सहभागी हुन सभापति थापा सहितका नेता धनगढ़ी पुगिसकेका छन्। भेलालाई उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरूराज घिमिरे लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रदेश स्तरीय भेलामा विशेष गरी प्रतिनिधि सभामा निर्वाचनको परिणामको समीक्षा हुने बताइएको छ। स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्य सम्पादन बारे पनि छलफल गर्ने कार्यसूची रहेको सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले जानकारी दिनुभयो। कार्यक्रममा सबैभन्दा पहिले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट उम्मेद्वार बनेकाहरूको रिपोर्टिङ सुन्ने कार्यक्रम रहेको छ। त्यसपछि केन्द्रीय नेताहरू बोल्ने तालिका छ।
1: तनहुको धार्मिक तीर्थस्थल देवघाट धाम स्थित सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका टहरा अस्थायी टहरा 7 दिनभित्र हटाउन निर्देशन दिएको छ। देवघाट क्षेत्र विकास समितिले त्रिशुली र कालीगण्डकीको संगमस्थल व्रेणी क्षेत्रमा विभिन्न प्रयोजनका लागि बनाइएका संरचना आगामी बुधबारसम्म हटाउन निर्देशन दिएको हो। तोकिएको समयमा संरचना नहटाए समितिले आफै हटाउने समितिका सदस्य रामहरि पुडासनीले जानकारी दिनुभयो। स्नानघाट संरक्षण तथा धार्मिक क्षेत्रको सौन्दर्यीकरणका लागि अस्थायी संरचना हटाउनु परेको समितिले जनाएको छ।
0: नेपाली दूतावासले रूस युक्रेन तनावको पछिल्लो अवस्थालाई दृष्टिगत गर्दै नेपाली नागरिकलाई युक्रेन भ्रमण नगर्न आग्रह गरेको छ। दूतावासले अत्यन्त जरूरी सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म युक्रेन जाने योजना स्थगित गर्न अनुरोध गरेको हो। साथै युक्रेनमा रहेका नेपाली नागरिकलाई यथाशीघ्र सुरक्षित रूपमा नेपाल फर्कन पनि आग्रह गरिएको छ। सूचनामा भनिएको छ, रूस तथा युक्रेन बीचको तनावको पछिल्लो घटनाक्रमलाई दृष्टिगत गर्दै कुनै पनि प्रायोजनका लागि युक्रेन भ्रमण गर्न लाग्नुभएका नेपाली नागरिकलाई अर्को सूचना जारी नहुँदासम्मका लागि त्यस्तो भ्रमण स्थगित गर्न हुन अनुरोध गरिन्छ। दूतावासले युक्रेनमा रहेका नेपालीलाई आवश्यक सहयोगका लागि सम्पर्कमा रहन पनि अनुरोध गरेको छ। सहयोग आवश्यक परेमा बर्लिन स्थित नेपाली दूतावासका प्रथम सचिव रंजन यादवलाई सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ।
1: सरकारले विभिन्न 13 वटा स्थानीय तहलाई डेंगी संक्रमण विरूद्ध सतर्कता अपनाउन आग्रह गरेको छ। ती 13 स्थानीय तहमा डेंगी संक्रमण देखिएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो। ओखलडुंगाको सिद्धिचरण नगरपालिका, झापाको भद्रपुर नगरपालिका, वीरतामोड नगरपालिका, मेची नगरपालिका र केचना केवल गाउँपालिका, सुनसरीको धरान उपमहानगरपालिका, म्याग्दीको बेनी नगरपालिकालाई डेंगीको उच्च जोखिममा राखिएको छ। यस्तै चितवनको भरतपुर महानगरपालिका, रूपन्देही को बुटौल उपमहानगरपालिका, मकवानपुरको हेटौडा उपमहानगरपालिका, सिन्धुलीको कमलामाई नगरपालिका र ललितपुरको ललितपुर महानगरपालिकामा विशेष सतर्कता अपनाउन आग्रह गरिएको इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालले जानकारी दिनुभयो।
0: नेपालका हज यात्रीलाई विदाई गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाह र नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद आजमी मनी किरले मुस्लिम धर्मावलम्बीको पवित्र स्थान मक्का प्रस्थान गर्ने हज यात्रीको टोलीलाई विदाई गरिएको बताइएको छ। प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार शाह र नेपालका लागि साउदी अरबका राजदूत मिनी किरले हज यात्रीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गर्नुभएको हो। हज यात्रीको विदाईका क्रममा प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार शाह र राजदूत मिनी किर बीच नेपाल र साउदी अरब बीचको धार्मिक सांस्कृतिक तथा आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने बारे छलफल भएको थियो। शाहका अनुसार दुई देश बीचको सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गर्दै दुवैजनाका तर्फबाट हज यात्रामा सहभागी सम्पूर्ण नेपाली मुस्लिम धर्मावलम्बीहरूको सफल सुरक्षित र यात्राको शुभकामना व्यक्त गरिएको छ।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
2: ध्यान दिनै पर्ने कुरा।
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295-62320 र 98-420-50541।
5: थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्। सरसरु लाग्नु हुनेछ।
6: रेड बुल बबाल एनर्जी
1: ब्रेकफास्ट कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। विश्व बजारमा खाद्यान्नको मूल्य 3 वर्ष यताकै उच्च तहमा पुगेको छ। अमेरिका र इरान बीच जारी द्वन्द्वका कारण आपूर्ति श्रृंखला प्रभावित हुँदा बजार मूल्य आकाशिएको हो। संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि संगठनले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार खाद्य वस्तुको अन्तर्राष्ट्रिय मूल्य सूचकांक अप्रेलमा 1.6% बढ़ेको छ। वनस्पति तेल, मासु तथा अन्नको मूल्य पनि वृद्धि मुख्य कारण रहेको प्रतिवेदनमा उल्लेख छ। यो सूचकांक गत वर्षको तुलनामा 2.5% बढ़ी हो। तेस्रो महिनामा प्रवेश गरेको इरान युद्धका कारण रणनीतिक रूपमा महत्वपूर्ण हर्मुज जलमार्गमा अवरोध हुँदा त्यसको प्रभाव खाद्यान्नमा देखिएको हो। सो जलमार्ग हुँदा तेलको मूल्य बढ़ेसँगै जैविक इन्धन माग बढ़दा वनस्पति तेल बजारमा थप दबाव सिर्जना भएको समाचारमा उल्लेख छ।
0: नेपालको एक क्रिकेट टोली र स्कटल्याण्ड बीच एक दिवसीय अभ्यास खेलमा प्रतिस्पर्धा भइरहेको छ। क्रिकेट विश्वकप लीग टूका लागि नेपाल भ्रमणमा आएको स्कटल्याण्डले पूर्व तयारी स्वरूप सो खेल खेलेको हो। खेल काठमाडौँको मूलपानी मैदानमा जारी रहेको छ। अभ्यास सिरिजमा नेपालले आज तेस्रो खेल खेलिरहेको हो। यसअघि भएका दुवै खेलमा नेपाली टोली विजयी भएको छ। बिहिबार भएको पहिलो अभ्यास खेलमा नेपालले स्कटल्याण्डलाई 45 रनले हराएको थियो भने हिजो अमेरिकालाई 3 विकेटले पराजित गरेको थियो। अब नेपाली टोलीले पर्सि पुनः अमेरिकासँग खेल्ने तालिका रहेको छ। हवस्तकान्तिपुर डायरी अहिलेलाई यति नै। साँझ 6:30 बजे अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौ। अहिलेलाई दिपशिखा र तारा विदा हुन्छौ। नमस्कार।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै अतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9819327375। तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
3: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1, प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98420226667।

0: किरात्राई समुदायको महान चाड साकेला उभौली एलेदोङ 5086 को पावन अवसरमा किरात्राई समुदाय तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई सुख शान्ति समृद्धि सामाजिक सद्भाव तथा एकताको हार्दिक शुभकामना व्यक्त गर्दछौ। साथै साकेला उभौलीको अवसरमा किरात्राई ययोखा दिङलाले यमित 2083 साल जेठ 2 गतेका दिन दिङला बजारमा साकेला शिलान्यास तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त शिलान्यास कार्यक्रममा उपस्थित तथा सहभागिताको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष यङराज राई र सचिव संगदिम्बा राई, किरात्रा ययोखा दिङला भोजपुर।
1: खादबारी नगरपालिका एक वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खादबारी नगर कार्यपालिकाको मिति 2082/30 को चलानी नम्बर 2748 को प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य संचित कोष व्यवस्थापन प्रणाली सूत्रा 1 नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देहाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिई आउनुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो घर जग्गा बहाल व्यवसाय आदिको कर तिर्नको लागि 1 जग्गा धनी प्रमाण पूर्जा, 2 जग्गा धनीको नेपाली नागरिकताको प्रमाण पत्र, 3 पक्की आरसीसी घर भए नक्सा पास प्रमाण पत्र, 4 बहाल करका लागि दुवै पक्ष बीच भएका सम्झौता पत्र, 5 व्यवसाय दर्ता प्रमाण पत्र, 6 व्यक्तिगत संस्थागत पान नम्बर, 7 राष्ट्रिय परिचय पत्र नम्बर। नोट, सामाजिक सुरक्षा भत्ता लिइरहनु हुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नु हुन समेत अनुरोध छ। खादबारी नगरपालिका 1 वडा कार्यालय।
0: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्खोसभ खादबारीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मोमो मेकर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629 16 9 14 97629 16 9 14। सिटी सेन्टर खादबारी नगरपालिका 1 भानुचोक शङ्ख सभा।
2: बालक बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
3: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनु।
4: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
4: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
3: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
4: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौ न हजुर।
5: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजु करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
0: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। यही मित्र 2083 साल वैशाख 26 गते शनिबारको दिन काठमाडौँका पाल फिसर फिस्टुला तथा नशा रोग विशेषज्ञ डाक्टर वीरेन्द्र कुमार मण्डल त्रिरत्न होमियो फार्मेसी खादबरीमा आउनुहुने भएकोले सम्बन्धित सबैमा जानकारी गराउँदछौ। हाम्रा सेवाहरू डाक्टरद्वारा विशेष स्वास्थ्य परीक्षण सेवा, आयुर्वेदिक होमियोप्याथिक औषधि सेवा, ल्याब तथा प्याथोलोजी सेवा, पाल फिसर फिस्टुलाको बिना अपरेशन तथा छारसूत्र विधिबाट सफल उपचार सेवा, नसा तथा हाडजोर्नीका बिरामीहरूलाई आवश्यक अनुसार विभिन्न मेसिनहरूद्वारा थेरापी वा उपचार गराइने सेवा आदि अन्य सेवाहरू पाल फिसर फिस्टुला तथा दिशा गर्दा दुख्ने, पोल्ने, रगत जाने, दिशा गर्नेमा सुन्निएको, मासु फलाएको, कब्जियत, ग्यास्ट्रिक अल्सर, पेट दुख्ने, पोल्ने, फुल्ने, हाडजोर्नी तथा नसा ढाड कम्मर हातखुट्टा दुख्ने, पोल्ने, झमझमाउने, नचल्ने, बाथ युरिक एसिड, प्यारालाइसिस, प्रोस्टेट, हाइड्रोसेल, कमजोरी, नपुंसकता, महिनावारी गडबडी, पाठीघरमा सिस्ट ट्युमर, दुख्ने, पोल्ने, गनाउने, सेतो पानी बग्ने, सुनिने, चिलाउने, पुरुष वा स्त्री, दाँत एलर्जी, मासु फलाएको, गाँठे गुठी, मुसा, खिल, सोराइसिस, सुगर, प्रेसर, दम, हेपाटाइटिस, जन्डिस, कोलेस्ट्रोल, माइग्रेन, डिप्रेसन, टाउको, नाक, कान, घाँटी, टन्सिल, पिसाब पोल्ने, पत्थरी आदि सम्पूर्ण समस्याहरूको सफल उपचारको साथै परामर्श दिइन्छ। त्रिरत्न होमियो फार्मेसी तथा थेरापी सेन्टर खादबारी 1 बुद्ध टोल खादबारी गेस्ट हाउस सँगै अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 9649 95507 र 9908 87578।
9: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: हाम्रो यो पढलाई त के भएको हो? जसलाई आई लभ यु भन्यो भने पनि ब्रेकअप नै हुन्छ।
1: अहिले त साइको भयो जस्तो छ, जता पनि वर्षा भाउजू मात्रै देख्नुहुन्छ त।
2: होइन
1: के लेखा छ र
2: कार्यसफल?

0: मोतियाबिन्द शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादरी संघका सभाको आयोजना तथा झापामेती आँखा अस्पताल बेर्तामुठको प्राविधिक सहयोगमा यमित 2083 साल जेठ 7 गते संघको सभाको खादरीमा मेती आँखा अस्पताल बेर्तामुठको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्द शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यमित 2083 साल जेठ 7 गते स्थान खादबरी नगरपालिका 1 संखुवा सभा। नोट यमित 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 98520601177 98520601177। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबरी संखुवा सभा।
1: खुसीको खबर खुसीको खबर खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम सम्बन्धी स्वास्थ्य कार्यालय संखुवा सभाको अनुरोध। नेपाल सरकारले घोषणा गरेको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम अन्तर्गत यही 2083 वैशाख 15-30 गतेसम्म संखुवा सभा जिल्लाका सबै स्थानीय तहहरूले निर्धारण गरेको गाउँ टोलहरूमा 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरूको दक्ष स्वास्थ्य कर्मीहरूबाट पाखुराको नाप, उमेर अनुसार लम्बाई र उचाई साथै तौल समेत लिई पोषण लेखाजोखा गरी आवश्यक व्यवस्थापनको लागि परामर्श गरिने हुँदा नजिकको पायक पर्ने केन्द्रमा आफ्ना 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरू लैजी उचित परामर्श लिई कुपोषणबाट बचाउने यो महान अभियानमा सहभागी भइदिनु हुन जिल्लावासी सम्पूर्ण अभिभावक ज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। समयमै पहिचान, सही उपचार, कुपोषण मुक्त पुस्ताको आधार। पुनश्च आफ्ना बाल बालिकाहरूले 15 महिनासम्म लगाउनु पर्ने कुनै खोप छुटेको भए नजिकको स्वास्थ्य संस्थाहरूमा लगी खोप पूरा गराउनु हुन अनुरोध गरिन्छ। अनुरोधकर्ता स्वास्थ्य कार्यालय संखुवा सभा।
3: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
4: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
3: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
5: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
6: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
7: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
8: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
9: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सरप्राइज जेनी, यो गहना कस्तो छ?
1: यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
1: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
1: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा,
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59-801,
3: जनक पौडेली, 98520-58-344 र 029560-248।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक।

0: जटुल शङ्खुवा सभा
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
1: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल,
2: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
1: प्रोप्राइटर प्रतीक्षा दाहाल,
2: सम्पर्क नम्बर 9816655553
1: र 9843180049।
3: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
1: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना, वन र डेलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन, सामुदायिक वन समेतमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
4: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
5: लो, किन नि, के भयो, सन्चो भएन?
4: होइन, यतिकै जाने मन लागेन।
5: यतिकै पनि हुन्छ?
4: मैले साइन्सको कन्ठे गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
5: ए, कुरा त्यस्तो पो, ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
6: नमस्ते, कति कामले पाल्नु भयो?
5: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
6: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 सम्म जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
4: हस् म्याडम।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: खेल सम्झौता डिजिटल प्राइवेट लिमिटेड
1: नव प्रतिभाका लागि विशिष्ट स्थान थप जानकारीको लागि
0: खेल सम्झौता डिजिटल प्राइवेट लिमिटेड
1: प्रबन्ध निर्देशक नन्दराम परियार फोन नम्बर 98146 96 46 26
0: खेल सम्झौता डिजिटल प्राइवेट लिमिटेड
1: के तपाईँ स्तरीय गीत सङ्गीत रेकर्ड गराई बजार व्यवस्थापन गर्नको लागि उत्कृष्ट म्युजिक कम्पनीको खोजीमा हुनुहुन्छ
0: विगत लामो समयदेखि नेपाली साङ्गीतिक क्षेत्रमा अनवरत रूपमा क्रियाशील एक सफल म्युजिक कम्पनी
1: विशेषताहरू
0: आफ्नै प्रोडक्शन हाउस भएको
1: आफ्नै टेलिभिजन कार्यक्रम
0: नृत्य प्रशिक्षणका लागि आफ्नै कला केन्द्र
1: आफ्नै युट्युब च्यानल भएको साथै कार्यक्रम निर्माण भिडियोमा अभिनय गर्ने अवसर भिडियो निर्देशन छायाङ्कन रेकर्डिङ मिक्सिङ एडिटिङ कार्यका लागि सम्झनुहोस्
0: खेल सम्झौता डिजिटल प्राइवेट लिमिटेड
1: गीत संगीत उत्पादन तथा बिक्री वितरणका लागि म्युजिक भिडियो निर्माणको लागि युट्युब फेसबुक तथा अनलाइन प्रमोसनका लागि विगत लामो समयदेखि नेपाली साङ्गीतिक क्षेत्रमा अनवरत रूपमा यात्रा गर्न सफल एक उत्कृष्ट कम्पनी
0: खेल सम्झौता डिजिटल प्राइवेट लिमिटेड
1: नव प्रतिभाका लागि विशिष्ट स्थान थप जानकारीको लागि
0: खेल सम्झौता डिजिटल प्राइवेट लिमिटेड
1: प्रबन्ध निर्देशक नन्दराम परियार फोन नम्बर 98146 96 46 26 हामी छौ तपाईँको सेवामा।

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले,
1: सम्पर्क 9843447262,
0: 9810555580
1: र वाट्सएप नम्बर 9852028646।
2: निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 9852061580 र 9841108181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी एक, सङ्खुवा सभा।

0: नमस्कार वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
8: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800909062।

0: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
3: किन र काका?
2: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
3: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
2: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
3: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
2: सिर्जन एन्ड सम्राट सुनसाती उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
3: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
2: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
3: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
2: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
3: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
2: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
3: प्रोप्राइटर सुनु एन्ड भीमकदाइली।
2: सम्पर्क 0291404084 र 9840458827।
4: ओहो लु, नमस्कार है सर।
5: ओहो लु, नमस्कार है सर। नमस्कार।
4: अनि के हो, आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
5: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
4: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
6: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
4: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
6: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
4: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
6: छटाल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
4: डिजाइनर सुमन ठटाल, 9865349444
6: र 0295901055।
7: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
8: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक 2 हप्तामा शनिबारका दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295752067। मोबाइल 9765086460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
9: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

आई एम अञ्जली लुइटेल फ्रम प्रभु टिभी म छु आज अनुराग ब्यान्डको कन्सर्टमा एकदमै छोटो समयमा लाखौं दर्शकको मन मुटुमा बस्न सफल यो ब्यान्डको आज यहाँ कन्सर्ट हुँदैछ।

0: छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: रेडियो सङ्खुवा सभा समय सूचक अहिले दिनको 2 बज्यो।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज

0: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्ख सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ दुईजना, अलराउन्ड कुक दुईजना र वेटर चारजनाका साथै मामोमिटर एकजना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629164 सिटी सेन्टर खासगरी नगरपालिका 1 भानुचोक शङ्ख सभा।
1: NCSA कम्प्युटर सेन्टर खासगरी 1 शङ्ख सभा, अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसई कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यूबेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर, आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: खादबारी नगरपालिका एक वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खादबारी नगर कार्यपालिकाको मिति 2082/12/30 चलानी नम्बर 2748 प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य संचित कोष व्यवस्थापन प्रणाली सूत्रा 1 लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देखाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिइ आउनुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो, घर जग्गा, बहाल, व्यवसाय आदिको कर तिर्नको लागि 1 जग्गा धनी प्रमाण पूर्जा, 2 जग्गा धनीको नेपाली नागरिकताको प्रमाणपत्र, 3 पक्की आरसीसी घर भए नक्सा पास प्रमाणपत्र, 4 बहाल करका लागि दुवै पक्षबीच भएका सम्झौता पत्र, 5 व्यवसाय दर्ता प्रमाणपत्र, 6 व्यक्तिगत संस्थागत पान नम्बर, 7 राष्ट्रिय परिचय पत्र नम्बर। नोट, सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत अनुरोध छ। खादबारी नगरपालिका 1 वडा कार्यालय।
2: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
2: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गोटिङको दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खादरे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 029590667 र 98422267।

किरातराई समुदायको महान चाड साकेला उभौली एलेदोङ 5086 को पावन अवसरमा किरातराई समुदाय तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई सुख शान्ति समृद्धि सामाजिक सद्भाव तथा एकताको हार्दिक शुभकामना व्यक्त गर्दछौ। साथै साकेला उभौलीको अवसरमा किरातराई ययोखा दिङ्लाले यमित 2083 साल जेठ 2 गतेका दिन दिङ्ला बजारमा साकेला शिलान्यास तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त शिलान्यास कार्यक्रममा उपस्थित तथा सहभागिताको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष यङराज राई र सचिव सङ्गिम्बा राई किरात्रा ययोखा दिङ्ला भोजपुर।

0: रक्षा म्युजिक प्राली हाम्रो अफिसियल युट्युब च्यानल सब्स्क्राइब गर्न भने नबिर्सनुहोला।
1: भावना म्युजिक सोल्युसन प्रस्तुत गर्दछ।

0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजू करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
1: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640084।
2: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्के बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
3: दिदी, म पनि 12 वर्षमा बेचिएँ। आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए। रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
4: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहाना

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संसार सभा 95.5 मेगाहर्ज
1: पहिलो सूर्य ज्योति सही प्लान सही छ त्यसैले त म सही भन्दैछु
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

इन्द्रनको लक्ष्य दियो। नेपाल खबरमा अब पूरा खबर। सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै व्यक्तिले आरोहण अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथा आरोहणका लागि 492 जनाले अनुमति लिए। माल गौतमले जानकारी दिनुभयो। सगरमाथा आरोहण अनुमति बापत सरकारले वसन्तकालीन सिजनमा 1,07,40,00,000 रूपियाँ संकलन गरेको छ। यो रकम पनि अहिलेसम्मकै धेरै हो। यसअघि सगरमाथामा वसन्तकालीन आरोहणका लागि विदेशी नागरिकले $11,000 रोयल्टी तिर्नुपर्ने व्यवस्था रहेकोमा सरकारले यस वर्षदेखि बढ़ाएर $15,000 पुर्याएको छ। यसैबीच यो सिजनको आरोहणका लागि सगरमाथाको चौथो शिविरसम्म बाटो बनाउने काम सम्पन्न भएको छ। डोरी टाँग्दै बाटो खुलाउन खटिएका अनुभवी आरोहीहरूको टोली हिजो चौथो शिविरमा पुगेको निर्देशक गौतमले जानकारी दिनुभयो। सगरमाथा आरोहणका क्रममा चौथो शिविरसम्म शिविर स्थापना गरिन्छ। अब मौसमको अनुकूलता हेरेर शिखरसम्मको बाटो खुलाउने पर्यटन विभागले जनाएको छ। यो वर्षको वसन्तकालीन आरोहणका लागि नेपालका 30 हिमालमा 1,134 जना आरोहीले अनुमति लिएका छन्। उनीहरूबाट सरकारले 1,24,41,00,000 रूपियाँ रोयल्टी संकलन गरेको छ। आज चराहरूको विश्व बसाईसराई दिवस। हरेक वर्ष मे महिनाको दोस्रो शनिबार मनाइने यो दिवस, यस वर्ष हरेक चरा महत्वपूर्ण छन्, तपाईँको अवलोकनले महत्व राख्छ भन्ने नाराका साथ मनाइँदैछ। अनुकूल मौसम, सुरक्षित वासस्थान र प्रजननका लागि चराहरू लामो यात्रा गर्छन्। यही यात्रालाई बसाईसराई भनिन्छ। विश्वमा पाइने 11,000 भन्दा बढ़ी प्रजाति मध्ये झण्डै 40% नियमित रूपमा बसाई सर्ने चराविद कृष्ण भूषालले बताउनुभयो। नेपाल मध्य एसियाली उडान मार्गमा अवस्थित

0: भएकाले यहाँ बसाई सराई चराको आवागमन विशेष महत्वपूर्ण छ। हिउँद याममा रूस, चीन, मंगोलिया र युरोपबाट 150 भन्दा बढ़ी प्रजातिका हजारौं चरा नेपाल आउँछन् भने गर्मी याममा अफ्रिका र श्रीलंकाबाट झण्डै 62 प्रजातिका चरा बच्चा कोरलन आउँछन्। यी चराको यात्रा अत्यन्तै चमत्कारिक छ। आर्कटिक टर्न हरेक वर्ष झण्डै 90,000 किलोमिटर पार गर्छ भने नेपालमा हिउँद बिताउन आउने खोया हाँस सगरमाथा भन्दा माथि झण्डै 9,375 मीटर उचाइबाट सिधै हिमाल नागेर प्रवेश गर्छ। तर पछिल्ला वर्षहरूमा यी चरा गम्भीर संकटमा छन्। वासस्थान विनाश, वन डढेलो, सिमसार अतिक्रमण, विषादीको प्रयोग र अवैध शिकारका कारण यिनको आवागमनमा बाधा पुगिरहेको चराविद भूषाल बताउनुहुन्छ। विज्ञहरूका अनुसार यी चराको दिगो संरक्षणका लागि स्थानीय समुदायदेखि अन्तर्देशीय साझेदारीसम्म को सक्रिय सहभागिता आवश्यक छ। राष्ट्रिय पंक्षी अनुसन्धान कार्यक्रम अन्तर्गत अनुसन्धानका लागि बारामा पालेका पंक्षीमा बर्ड फ्लू देखिएपछि झण्डै 50 लाख रूपियाँ बराबरको क्षति भएको छ। गएको चैत अन्तिम हप्ता देखा परेको बर्ड फ्लूको कारणले बाराको परवानीपुरमा रहेको राष्ट्रिय पंक्षी अनुसन्धान कार्यक्रम अन्तर्गत पालिएका पंक्षी र तिनीहरूको आहार समेत नष्ट गर्नु परेको सूचना अधिकारी खमबहादुर प्रजाले जानकारी दिनुभयो। उहाँका अनुसार शुरूमा टर्कीमा बर्ड फ्लू देखिएका त्यसपछि अरू पंक्षीमा पनि देखिएको छ। बर्ड फ्लूको कारणले झण्डै 2000 कुखुराको चल्ला, झण्डै 1200 गिरिराज लगायत कुखुराको प्रजाति, तित्रा 33 वटा, सेतो कालो टर्की 47 वटा, बताई झण्डै 450 वटा नष्ट गरिएको कार्यालयले जनाएको छ। यसै गरी फार्म नजिक राखिएको तिनीहरूको दाना पनि नष्ट गर्नु परेको छ। अहिले फार्ममा चुना छर्किने, मल पुर्ने, आगोको ताप लगाउने लगायतका निर्मलीकरणका काम भइरहेको सूचना अधिकारी प्रजाले बताउनुभयो। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूको दुई दिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि शुरू भएको छ। सक्षम सांसद, सशक्त संसद भन्ने नाराका साथ ललितपुरको जावलाखेलमा भइरहेको प्रशिक्षणमा पार्टीका उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वागले, महामन्त्रीद्वय कविन्द्र बोर्लाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिन आचार्य लगायतका पदाधिकारी सहित सांसदहरू सहभागी हुनुहुन्छ। यसैबीच प्रशिक्षणमा सांसदहरूको उपस्थिति कम भएपछि संसदीय दलका उपनेता गणेश पराजुलीले सार्वजनिक रूपमा नै असन्तुष्टि जनाउनु भएको छ। उद्घाटन सम्बोधनमा उहाँले सांसदहरूले प्रशिक्षण कार्यक्रमलाई कम महत्व दिएको बताउँदै अपेक्षित उपस्थिति नदेखिनु संसदीय भूमिकाबाट विमुख हुने संकेत रहेको उल्लेख गर्नुभयो। पार्टीले आयोजना गरेको यो कार्यक्रम औपचारिकता मात्र नभई आत्ममूल्यांकन, अनुभव आदान प्रदान र नयाँ राजनीतिक संस्कार निर्माण गर्ने अवसर भएको उहाँको भनाइ छ। पराजुलीले यस विषयमा पार्टी र संसदीय दलले मूल्यांकन गर्ने चेतावनी समेत दिनुभयो। नागरिकले नयाँ सोच, कार्यशैली र परिणाममुखी राजनीति खोजिरहेकाले सांसदहरूले अध्ययन, पारदर्शिता र जनउत्तरदायित्वलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता रहेको बताउँदै उहाँले क्षमता र परिणामले नै जनताको विश्वास जित्नुपर्नेमा जोड़ दिनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भञ्जाङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौं।
1: घर बाहिर भेटघाटका बेला हावाहुरी चल्दा भागदौड नगरौं, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
2: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौं।
1: मोटरसाइकल र गाड़ी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौं।
2: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। तनहुँ जलविद्युत आयोजना अन्तर्गत दमौली भरतपुर 220 केवी प्रसारणलाई निर्माणका लागि चितवनको राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा रूख कटानको अनुमति प्राप्त भएको छ। डिभिजन वन कार्यालय चितवनले प्रसारणलाई निर्माण क्षेत्रभित्र पर्ने रूखहरूको कटान र व्यवस्थापनका लागि आयोजनालाई वन प्रवेश इजाजत पत्र प्रदान गरेको हो। यस सम्बन्धमा आयोजना र डिभिजन वन कार्यालय बीच औपचारिक सम्झौता समेत सम्पन्न भएको छ। अनुमति अनुसार अकलादेवी र सिद्धदेवी सामुदायिक वन क्षेत्रका 1,263 वटा रूख कटान गरिने आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो। अब विदेशको खबर। युरोपेली संघ अन्तर्गतको जलवायु निगरानी निकायले विश्वका महासागरहरूको सतही तापक्रम अत्यन्त उच्च स्तरको नजिक पुगेको चेतावनी दिएको छ। वैज्ञानिकहरूको भनाई अनुसार अहिलेको अवस्था सन् 2024 देखिएको सबैभन्दा तातो समुद्री तापक्रमको रेकर्ड भन्दा थोरै मात्र कम छ। युरोपेली मध्यम दूरी मौसम पूर्वानुमान केन्द्रकी जलवायु प्रमुख सामन्था बर्गेसले मे महिनामा समुद्री तापक्रमले नयाँ ऐतिहासिक रेकर्ड तोड्ने सम्भावना उच्च रहेको बताउनु भएको समाचार संस्था एएफपीले जनाएको छ। विशेष गरी प्रशान्त महासागरदेखि उत्तर अमेरिकासम्म फैलिएको क्षेत्रमा समुद्री तातो लहर अत्यधिक रूपमा बढ़ेको छ। यसले धेरै क्षेत्रमा जलवायु असन्तुलन सृजना गरेको छ। विश्व मौसम संगठनले पनि आउँदो मेदेखि जुलाई महिनाभित्र एल निनो अवस्था विकसित हुन सक्ने चेतावनी दिएको छ। एल निनो प्रशान्त महासागरको तापक्रम र वायु प्रवाहमा हुने प्राकृतिक परिवर्तन हो, जसले विश्वभर खडेरी, अत्यधिक वर्षा, आधी बेढ़ी र अन्य चरम मौसमका घटनाहरू बढ़ाउने गर्छ। अर्थ अनुसन्धान संस्थाका वैज्ञानिक जेक हाउस फादरका अनुसार आउँदो एलनिनोका कारण सन् 2027 अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बन्ने सम्भावना अझ बढ़नेछ। वैज्ञानिकहरूका अनुसार अहिले देखिएको अत्यधिक तापक्रम प्राकृतिक एलनिनोका कारण मात्र नभई जीवाश्म इन्धनको अत्यधिक प्रयोगका कारण भइदिएको दीर्घकालीन जलवायु परिवर्तनले पनि प्रमुख भूमिका खेलेको छ। अब खेल खबर। अभ्यास खेलमा अहिले नेपालको ए टोली र स्कटल्याण्ड खेलिरहेका छन्। माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले नेपाललाई 303 रनको लक्ष्य दिएको छ। स्कटल्याण्डले 8 विकेट गुमाएर 303 रन बनाएको हो। अहिले नेपाल ब्याटिङ गरिरहेको छ। आईसीसी विश्वकप क्रिकेट लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपाल ए ले एक दिवसीय अभ्यास श्रृंखला खेलिरहेको हो। नेपाल ए ले स्कटल्याण्ड र अमेरिकासँग 2-2 अभ्यास खेल खेल्ने कार्यतालिका आफ्नो कार्यतालिका अनुसार आजको खेल तेस्रो हो। यसअघि अस्ति भएको पहिलो खेलमा नेपाल ए ले स्कटल्याण्डलाई 45 रनले र हिजो भएको खेलमा अमेरिकालाई 3 विकेटले हराएको थियो। नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको तालिका अनुसार श्रृंखलाको अन्तिम खेलमा नेपालले पर्सी अमेरिकासँग खेल्नेछ। चार बन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सगरमाथामा अहिलेसम्मकै धेरै आरोहीले अनुमति लिए 1 अर्ब भन्दा धेरै रोयल्टी संकलन 4 शिविरसम्म बाटो खुल्यो आज चराहरूको विश्व बसाई चराई दिवस हजारौं किलोमिटर यात्रा गर्ने चराहरू संकटमा स्थानीय समुदायदेखि अन्तर्देशीय साझेदारी आवश्यक रहेको विज्ञको भनाई रासोपाका सांसदहरूको लागि 2 दिने प्रशिक्षण शुरू सांसदहरूको सहभागिता न्यून भएपछि संसदीय दलका उपनेता पराजुलीको असन्तुष्टि विश्व तापक्रम वृद्धिका कारण समुद्री सतह ताप्ने क्रम तीव्र विश्वभर खडेरी अत्यधिक वर्षा आँधी बेहरी लगायतका घटनाहरू बढ़ाउने चेतावनी र अभ्यास खेलमा स्कटल्याण्डले नेपाललाई 303 रनको लक्ष्य दियो।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: मोतियाबिन्दु शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योतिष संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खागबरी संघको सभाको आयोजना तथा झापामेति आँखा अस्पताल बेर्तामुटको प्राविधिक सहयोगमा यही 2083 साल जेठ 7 गते संघको सभाको खागबरीमा मेती आँखा अस्पताल बेर्तामुटको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यही 2083 साल जेठ 7 गते स्थान खागबरी नगरपालिका 1 संखुवा सभा। नोट यही 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 98-520-60-177 98-520-60-177। नेपाल नेत्र ज्योतिष संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खागबरी संखुवा सभा।
2: राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम सम्बन्धी स्वास्थ्य कार्यालय संखुवा सभाको अनुरोध। नेपाल सरकारले घोषणा गरेको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम अन्तर्गत यही 2083 वैशाख 15-देखि 30 गतेसम्म संखुवा सभा जिल्लाका सबै स्थानीय तहहरूले निर्धारण गरेको गाउँ टोलहरूमा 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरूको दक्ष स्वास्थ्य कर्मीहरूबाट पाखुराको नाप, उमेर अनुसार लम्बाई र उचाई साथै तौल समेत लिई पोषण लेखाजोखा गरी आवश्यक व्यवस्थापनको लागि परामर्श गरिने हुँदा नजिकको पायक पर्ने केन्द्रमा आफ्ना 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरू लैजी उचित परामर्श लिई कुपोषणबाट बचाउने यो महान अभियानमा सहभागी भइदिनु हुन जिल्लावासी सम्पूर्ण अभिभावक ज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। समयमै पहिचान, सही उपचार, कुपोषण मुक्त पुस्ताको आधार। पुनश्च आफ्ना बाल बालिकाहरूले 15 महिनासम्म लगाउनु पर्ने कुनै खोप छुटेको भए नजिकको स्वास्थ्य संस्थाहरूमा लगी खोप पूरा गराउनु हुन अनुरोध गरिन्छ। अनुरोधकर्ता स्वास्थ्य कार्यालय संखुवा सभा।
3: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
4: दिदी, म पनि 12 वर्षमा बेची आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
5: तपाईं तथा तपाईंका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
6: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
5: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
7: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
10: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
9: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
10: हाम्रा सेवाहरू
9: दाँत नदुखाइ खोल्ने,
10: दाँत भर्ने, दाँतको आकृति गर्ने,
9: दाँतको एक्सरे सुविधा,
10: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
9: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
10: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट
11: रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथिपरा डेन्टल
12: ध्यान दिनै पर्ने कुरा।
11: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
12: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको हातबारीमा एक मात्र डेन्टल
13: पाथिपरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
14: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
15: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
14: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
15: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
14: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
15: ए ल ल, सँगै जाउँ न भाइ।
16: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
13: रबिन टेलर्स, खातबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
16: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
13: सम्पर्क नम्बर 98 60 96 40 00
16: र 98 19 32 76 75।
17: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
18: यही मित्र 2083 साल वैशाख 26 गते शनिबारको दिन काठमाडौँका पाल शिखर फिस्टुला तथा नशा रोग विशेषज्ञ डाक्टर वीरेन्द्र कुमार मण्डल त्रिरत्न होमियो फार्मेसी खादबारीमा आउनुहुने भएकोले सम्बन्धित सबैमा जानकारी गराउँदछौ। हाम्रा सेवाहरू: डाक्टरद्वारा विशेष स्वास्थ्य परीक्षण सेवा, आयुर्वेदिक होमियोप्याथिक औषधि सेवा, ल्याब तथा प्याथोलोजी सेवा, पाल फिसर फिस्टुलाको बिना अपरेशन तथा छारसूत्र विधिबाट सफल उपचार सेवा, नसा तथा हाडजोर्नीका बिरामीहरूलाई आवश्यक अनुसार विभिन्न मेसिनहरूद्वारा थेरापी वा उपचार गराइने सेवा आदि। अन्य सेवाहरू: पाल फिसर फिस्टुला तथा दिशा गर्दा दुख्ने, पोल्ने, रगत जाने, दिशा गर्नेमा सुन्निएको, मासु पलाएको, कब्जियत, ग्यास्ट्रिक अल्सर, पेट दुख्ने, पोल्ने फुल्ने, हाडजोर्नी तथा नसा ढाड कम्मर हातखुट्टा दुख्ने पोल्ने, झमझमाउने, नचल्ने, बाथ युरिक एसिड, प्यारालाइसिस, प्रोस्टेट, हाइड्रोसेल, कमजोरी, नपुंसकता, महिनावारी गडबडी, पाटीघरमा सिस्ट ट्युमर, दुख्ने, पोल्ने, गनाउने, सेतो पानी बग्ने, सुनिने चिलाउने, पुरुष वा स्त्री, दाँत एलर्जी, मासु पलाएको, गाँठागुठी, मुसा खिल सोराइसिस, सुगर प्रेसर दम, हेपाटाइटिस, जन्डिस, कोलेस्ट्रोल, माइग्रेन, डिप्रेसन, टाउको नाक कान घाँटी, टन्सिल, पिसाब पोल्ने, पत्थरी आदि सम्पूर्ण समस्याहरूको सफल उपचारको साथै परामर्श दिइन्छ। त्रिरत्न होमियो फार्मेसी तथा थेरापी सेन्टर खादबारी 1 बुद्ध टोल खादबारी गेस्ट हाउस सँगै। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 99649 95 507 र 99 08 87 578।
19: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना: वन र डेलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन, सामुदायिक वन समेतमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
7: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो सङ्खुवा सभा 95.5 MHz।

0: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
0: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98422267।
0: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
0: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदरी नगरपालिका 1 प्रगति टोल,
2: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
0: प्रोप्राइटर प्रतीक्षा दाहाल,
2: सम्पर्क नम्बर 98163555553 र 98423189।

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्रे,
2: सम्पर्क 9843347262,
0: 9010555580
2: र वाट्सएप नम्बर 9520286646।
3: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
4: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
5: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
6: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
7: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
8: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
9: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
7: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
12: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: घर घर आयो हजुर सबको मन छुना सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
2: निशा तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा घिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खाँदारी एक सम्खुवा सभा।

0: चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नमस्कार है वडाध्यक्षज्यू।
3: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
2: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
3: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
2: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
3: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खातबारी बाँदै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
2: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
4: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
5: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
6: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
1: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
6: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287076।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खातबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
6: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
9: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि।
10: हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खातबारी 1 खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
11: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
6: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
11: शंका सभावे पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
11: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
6: दाँत खोल्ने, दाँत सफा गर्ने,
11: दाँतको एक्सरे गर्ने,
6: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
11: झिक्न मिल्ने आरपीडी लगाइने,
6: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
11: बाङ्गोटिङ्गो दाँत मिलाइने,
6: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
11: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
6: सम्पर्क नम्बर 0295906667 र 9842226667।

0: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
1: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ। म त
0: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
1: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
0: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
1: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
1: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860-9640-00
2: र 9819-32-76-75।
3: अब सुन्नुहोस् पूरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नून सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
3: मद्यपान र धूम्रपान सेवन नगरौं।
4: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
7: किन र काका?
6: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
7: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
6: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
7: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
6: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
7: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुप, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
6: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
7: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तला चाँदी उपहार दिइनेछ।
6: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
7: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
6: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
7: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
6: सम्पर्क 029-41-0084 र 9840-45-827।
8: सरप्राइज जेनी, यो गहना कस्तो छ?
9: छ्या, यस्तो पनि गहना लाउँछन्?
8: अनि यो
9: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
8: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
9: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
8: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
9: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
10: दुर्गा ज्वेलरी उद्योग खाँचबारी एक बुद्ध टोल सङ्कुवा सभा
11: प्रोप्राइटर गोपाल विश्वकर्मा 9842-59801 जनक पौडेली 9852-58344 र 029562-248
10: दुर्गा ज्वेलरी उद्योग खाँचबारी एक बुद्ध टोल सङ्कुवा सभा
12: ओहो लु नमस्कार है सर
13: ओहो लु नमस्कार है सर नमस्कार
12: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ कहाँ सिलाउनु भएको सुट
13: हो नि सर ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि
12: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो
14: हजुर काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ
15: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला
14: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ
15: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट दौरा सुरुवाल अल्लोको कोट ढाकाको कोट जुवारी कोट अफिसियल सुट निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ
14: होटल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो
15: डिजाइनर सुमन ठटाल 9865-39444
14: र 029590155
16: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स
1: सरप्राइज जेनी यो गहना कस्तो छ
17: छ्या यस्तो पनि गहना लाउँछन्
1: अनि यो
17: तपाईँलाई त गहना किनै आउँदैन कि झन् आकर्षक गहना ल्याइदिनु है भनेको त
1: नरिसाऊ न अर्को पनि ल्याएको छु ल हेर त यो कस्तो छ
17: आहा सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त कहाँ किन्नु भएको
1: अन्त कहाँ हुनु र त्यही दुर्गा ज्वेलरीमा त हो नि
9: हजुर तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोझै सम्झनुहोस् यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्
10: दुर्गा ज्वेलरी उद्योग खाँचबारी एक बुद्ध टोल सङ्कुवा सभा
11: प्रोप्राइटर गोपाल विश्वकर्मा 9842-59801 जनक पौडेली 9852-58344 र 029562-248
10: दुर्गा ज्वेलरी उद्योग खाँचबारी एक बुद्ध टोल सङ्कुवा सभा

0: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
1: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
0: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका एक, प्रगति टोल।
1: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रोसेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
0: प्रोप्राइटर प्रतीक्षा दाहाल,
1: सम्पर्क नम्बर 9813655553
0: र 9843180950।
2: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्ख सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ दुईजना, अलराउन्ड कुक दुईजना र वेटर चारजनाका साथै मोमोमेकर एकजना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 9796164914 सिटी सेन्टर, खासगरी नगरपालिका एक, भानुचोक शङ्ख सभा।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
3: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारका दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन 0295752067, मोबाइल 9765686460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: खुशीको खबर
7: यही त 2083 साल वैशाख 26 गते शनिबारको दिन काठमाडौँका पाल फिसर फिस्टुला तथा नशा रोग विशेषज्ञ डाक्टर वीरेन्द्र कुमार मण्डल त्रिरत्न होमियो फार्मेसी खादबारीमा आउनुहुने भएकोले सम्बन्धित सबैमा जानकारी गराउँदछौ। हाम्रा सेवाहरू डाक्टरद्वारा विशेष स्वास्थ्य परीक्षण सेवा, आयुर्वेदिक होमियोप्याथिक औषधि सेवा, ल्याब तथा प्याथोलोजी सेवा, पाल फिसर फिस्टुलाको बिना अपरेशन तथा छारसूत्र विधिबाट सफल उपचार सेवा, नसा तथा हाडजोर्नीका बिरामीहरूलाई आवश्यक अनुसार विभिन्न मेसिनहरूद्वारा थेरापी वा उपचार गराइने सेवा आदि। अन्य सेवाहरू पाल फिसर फिस्टुला तथा दिशा गर्दा दुख्ने, पोल्ने, रगत जाने, दिशा गर्नेमा सुन्निएको, मासु पलाएको, कब्जियत, ग्यास्ट्रिक अल्सर, पेट दुख्ने, पोल्ने, फुल्ने, हाडजोर्नी तथा नसा ढाड कम्मर हातखुट्टा दुख्ने, पोल्ने, झमझमाउने, नचल्ने, बाथ युरिक एसिड, प्यारालाइसिस, प्रोस्टेट, हाइड्रोसेल, कमजोरी, नपुंसकता, महिनावारी गडबडी, पाठीघरमा सिस्ट ट्युमर, दुख्ने, पोल्ने, जनाउने, सेतो पानी बग्ने, सुनिने, चिलाउने, पुरुष वा स्त्री,
1: दात एलर्जी, मासु फुलाएको, गाँठागुठी, मुसा, खिल, सोराइसिस, सुगर, प्रेसर, दम, हेपाटाइटिस, जन्डिस, कोलेस्ट्रोल, माइग्रेन, डिप्रेसन, टाउको, नाक, कान, घाँटी, टन्सिल, पिसाब पोल्ने, पत्थरी आदि सम्पूर्ण समस्याहरूको सफल उपचारको साथै परामर्श दिइन्छ। त्रिरत्न होमियो फार्मेसी तथा थेरापी सेन्टर खादबारी एक बुद्ध टोल खादबारी गेस्ट हाउस सँगै अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 9869595507 र 9908875678।
8: खादबारी नगरपालिका एक वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खादबारी नगर कार्यपालिकाको मिति 2082/12/30 चलानी नम्बर 2748 प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य संचित कोष व्यवस्थापन प्रणाली सूत्रा एक नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देखाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिइ आउन हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो, घर जग्गा, बहाल, व्यवसाय आदिको कर तिर्नको लागि एक जग्गा धनी प्रमाण पूर्जा, दुई जग्गा धनीको नेपाली नागरिकताको प्रमाणपत्र, तीन पक्की आरसीसी घर भए नक्सा पास प्रमाणपत्र, चार बहाल करका लागि दुवै पक्षबीच भएका सम्झौता पत्र, पाँच व्यवसाय दर्ता प्रमाणपत्र, छ व्यक्तिगत संस्थागत पान नम्बर, सात राष्ट्रिय परिचय पत्र नम्बर। नोट, सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत अनुरोध छ। खादबारी नगरपालिका एक वडा कार्यालय।
9: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online,

0: संसारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो शङ्ख सभा 95.5 MHz।
1: रेडियो शङ्खुवा सभा समय सूचक अहिले साँझको 5 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541। सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: छ्या, यस्तो पनि गहना लाउँछन्?
3: अनि यो
4: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
3: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
3: दुर्गा ज्वेलरी उद्योग, खातबारी 1, बुद्ध टोल, संकुआ सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा 98 40 59 801, जनक पौडेली 98 5 20 58 344 र 0 29 5 60 248।
3: दुर्गा ज्वेलरी उद्योग, खातबारी 1, बुद्ध टोल, संकुआ सभा।
5: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
6: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
5: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खातबारी नगरपालिका 1, प्रगति टोल।
7: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
5: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98 163 55 553 र 98 4 23 18 049।
8: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
9: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
8: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
9: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न

0: मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
0: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
0: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 9843447262,
2: 9810555580
3: र वाट्सएप नम्बर 9852028646।

0: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
1: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्रै स्टोर निर्माण हुन जयकुरानी सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रो सेवाहरू
1: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, भाराहरू, सेनिटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520160580 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, सम्खुवा सभा।
2: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
2: शंकुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाँदरे नगरपालिका 1, प्रहरी गेट छेउ, शंखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98420226667।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर, खाँदबारी नगरपालिका 9, तुम्लिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98706940000
2: र 98192376775।
6: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
7: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
6: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
7: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
6: ए हो र बाबु?
7: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
6: ए
7: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
6: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 029575741।
2: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.

0: राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम सम्बन्धी स्वास्थ्य कार्यालय संखुवा सभाको अनुरोध। नेपाल सरकारले घोषणा गरेको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम अन्तर्गत यही 2083 वैशाख 15 30 गतेसम्म संखुवा सभा जिल्लाका सबै स्थानीय तहहरूले निर्धारण गरेको गाउँ टोलहरूमा 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरूको दक्ष स्वास्थ्य कर्मीहरूबाट पाखुराको नाप, उमेर अनुसार लम्बाई र उचाई साथै तौल समेत लिई पोषण लेखाजोखा गरी आवश्यक व्यवस्थापनको लागि परामर्श गरिने हुँदा नजिकको पायक पर्ने केन्द्रमा आफ्ना 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरू लैजी उचित परामर्श लिई कुपोषणबाट बचाउने यो महान अभियानमा सहभागी भइदिनु हुन जिल्लावासी सम्पूर्ण अभिभावक ज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। समयमै पहिचान, सही उपचार, कुपोषण मुक्त पुस्ताको आधार, पुनश्च आफ्ना बाल बालिकाहरूले 15 महिनासम्म लगाउनु पर्ने कुनै खोप छुटेको भए नजिकको स्वास्थ्य संस्थाहरूमा लगी खोप पूरा गराउनु हुन अनुरोध गरिन्छ। अनुरोधकर्ता स्वास्थ्य कार्यालय संखुवा सभा।
1: मोतियाबिन्द शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्मा आँखा तथा कान उपचार केन्द्र खादरी संखुवा सभाको आयोजना तथा झापामेची आँखा अस्पताल बिर्तामुटको प्राविधिक सहयोगमा यमित 2083 साल जेठ 7 गते संखुवा सभाको खादरीमा मेची आँखा अस्पताल बिर्तामुटको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्द शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यमित 2083 साल जेठ 7 गते स्थान खादबरी नगरपालिका 1 संखुवा सभा। नोट यमित 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 9852602177 9852602177। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबरी संखुवा सभा।

0: किरात राई समुदायको महान चाड साकेला उभौली एलेदोङ 5086 को पावन अवसरमा किरात राई समुदाय तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई सुख शान्ति समृद्धि सामाजिक सद्भाव तथा एकताको हार्दिक शुभकामना व्यक्त गर्दछौ। साथै साकेला उभौलीको अवसरमा किरात राई ययोखा दिङलाले यही 2083 साल जेठ 2 गतेका दिन दिङला बजारमा साकेला शिलान्यास तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त शिलान्यास कार्यक्रममा उपस्थित तथा सहभागिताको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष यंगराज राई र सचिव संगबिम्बा राई किरात राई ययोखा दिङला भोजपुर। खुसीको खबर खुसीको खबर खुसीको खबर यही मित्र 2083 साल वैशाख 26 गते शनिबारको दिन काठमाडौँका पाल फिसर फिस्टुला तथा नशा रोग विशेषज्ञ डाक्टर वीरेन्द्र कुमार मण्डल त्रिरत्न होमियो फार्मेसी खादबरीमा आउनुहुने भएकोले सम्बन्धित सबैमा जानकारी गराउँदछौ। हाम्रा सेवाहरू डाक्टरद्वारा विशेष स्वास्थ्य परीक्षण सेवा, आयुर्वेदिक होमियोप्याथिक औषधि सेवा, ल्याब तथा प्याथोलोजी सेवा, पाल फिसर फिस्टुलाको बिना अपरेशन तथा छारसूत्र विधिबाट सफल उपचार सेवा, नशा तथा हाडजोर्नीका बिरामीहरूलाई आवश्यक अनुसार विभिन्न मेसिनहरूद्वारा थेरापी वा उपचार गराइने सेवा आदि अन्य सेवाहरू पाल फिसर फिस्टुला तथा दिशा गर्दा दुख्ने पोल्ने रगत जाने दिशा गर्नेमा सुन्निएको मासु फलाएको कब्जियत ग्यास्ट्रिक अल्सर पेट दुख्ने पोल्ने फुल्ने हाडजोर्नी तथा नशा ढाड कम्मर हातखुट्टा दुख्ने पोल्ने झमझमाउने नचल्ने बाथ युरिक एसिड प्यारालाइसिस प्रोस्टेट हाइड्रोसेल कमजोरी नपुंसकता महिनावारी गडबडी पाठीघरमा सिस्ट ट्युमर दुख्ने पोल्ने गनाउने सेतो पानी बग्ने सुनिने चिलाउने पुरुष वा स्त्री दात एलर्जी मासु फलाएको गाँठागुठी मुसा खिल सोराइसिस सुगर प्रेसर दम हेपाटाइटिस जन्डिस कोलेस्ट्रोल माइग्रेन डिप्रेसन टाउको नाक कान घाँटी टन्सिल पिसाब पोल्ने पत्थरी आदि सम्पूर्ण समस्याहरूको सफल उपचारको साथै परामर्श दिइन्छ। त्रिरत्न होमियो फार्मेसी तथा थेरापी सेन्टर खादबारी एक बुद्ध टोल खादबारी गेस्ट हाउस सँगै अग्रिम नम्बरताको लागि सम्पर्क नम्बर 9649595507 र 9908785578।
1: किन आँखा मिचेको मिचे गरेको
2: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाएपछि क्या
2: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
2: बुझेँ।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्खसभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्म सरी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ दुईजना, अलराउन्ड कुक दुईजना र वेटर चारजनाका साथै मोमो मेकर एकजना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629164 97629164 सिटी सेन्टर खाजबरी नगरपालिका 1 भानु चोक सङ्ख्या।

0: भुजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: कानून दोषीका लागि डर र निर्दोषका लागि आशा हुनुपर्ने राष्ट्रपति पौडेलको भनाई। महाअभियोगको त्रासबाट मुक्त भएर काम गर्न न्यायाधीशहरूलाई कायम मुकायम प्रधान न्यायाधीश मल्लको आह्वान।
0: नेपालमा विद्युत जडित क्षमता 4296 मेगावाट पुग्यो, 99% जनसंख्यामा विद्युतको पहुँच पुगेको सरकारको दावी।
1: सेन्सर पास पछि पनि चलचित्र प्रदर्शन रोक्ने प्रवृत्ति बढ्दो, समस्याको दिगो समाधानका लागि समन्वय संवाद र कानूनी स्पष्टता आवश्यक।
2: रिलिजको कम्तीमा एक महिना पहिला नै यस्ता विषयवस्तुमा यदि सेन्सर बोर्ड अनि अब चलचित्र विकास बोर्ड सम्बन्धित पक्षको चाहिँ छलफल चलाउँदै गर्नुपर्ने चाहिँ जरुरी देखिन्छ।
0: भारतको पश्चिम बंगालमा पहिलो पटक भाजपा सरकार बन्यो, मुख्यमन्त्री शुभेन्दु अधिकारी सहित मन्त्रीहरूको शपथ।
1: र एक दिवसीय अभ्यास श्रृंखलामा नेपाल एले स्कटल्याण्डलाई 9 रनले हरायो। आईपीएल क्रिकेटमा आज राजस्थान र गुजरात खेल्दै।
3: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरूरी सूचना।
4: जीवनाशक विषादी विष हो, औषधि होइन, यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं।
3: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
4: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। राष्ट्रपति रामचन्द्र पौडेलले कानून दोषीका लागि भय र निर्दोषका लागि आशा भरोसा एवं सहारा बन्नुपर्ने बताउनु भएको छ। कानून दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विधिको शासन र स्वतन्त्र न्यायपालिकाको महत्वमाथि जोड़ दिनुभएको हो। राष्ट्रपति पौडेलले तत्कालीन समयमा राज्य शक्तिको स्रोत कार्यकारिणीमा मात्र केन्द्रित रहेको अवस्थामा ऐनको कार्यान्वयनले शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिकाको अवधारणालाई व्यावहारिक रूपमा अगाडि बढ़ाएको उल्लेख गर्नुभयो। नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार र सक्षम न्यायपालिका जस्ता लोकतान्त्रिक मूल्य मान्यतालाई सुनिश्चित गरेको उल्लेख गर्दै उहाँले कानून दिवसको मर्मलाई आत्मसात गर्न सके मात्र आत्मनिर्भर र समृद्ध नेपालको कल्पना गर्न सकिने बताउनुभयो।
1: यसैबीच कार्यक्रममा सर्वोच्च अदालतकी कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिका कुनै पनि प्रकारको डर, त्रास वा राजनीतिक प्रभावबाट मुक्त हुनुपर्नेमा जोड़ दिनुभयो। उहाँले निर्भीक भएर न्याय सम्पादन गर्न न्यायाधीशहरूलाई आह्वान समेत गर्नुभएको छ। न्यायपालिकालाई आज्ञाकारी बनाउने वा राजनीतिक स्वार्थपूर्तिको माध्यम बनाउने दुष्प्रयास स्वीकार्य नहुने भन्दै उहाँले शक्ति पृथकीकरणको सिद्धान्त र विधिको शासनलाई कमजोर बनाउने प्रवृत्तिप्रति सचेत गराउनुभयो। विधिको शासन विरूद्ध हुने षड्यन्त्र विरूद्ध उभिने आँट र प्रतिबद्धता सबै सरकारवालाले देखाउनु पर्ने बताउनुभयो। एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न नसकिने भन्दै उहाँले विधिको हत्या गरिने कामले अन्तत निरंकुशता निम्त्याउने बताउनुभयो।
0: नेकपा एमाले संसदीय दलको बैठकले दलको सांगठनिक संरचनालाई पूर्णता दिँदै 21 सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा सम्पन्न बैठकले

0: संसदीय दललाई व्यवस्थित बनाउन र आउँदो बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न संसदीय बोर्ड गठन गरेको हो। एमालेका प्रमुख सचेतक ऐन महरका अनुसार नवनिर्मित संसदीय बोर्डमा दलका नेता, उपनेता, राष्ट्रिय सभाका दलका नेता, प्रमुख सचेतक, सचेतक र राष्ट्रिय सभाका सचेतक गरी 6 जना पदाधिकारी र बाँकी दुवै सदनका संसदीय समितिमा पार्टीको तर्फबाट नेतृत्व गर्ने सांसदहरू रहनेछन्। बैठकले सरकारको पछिल्लो कार्यशैलीप्रति आपत्ति प्रकट गरेको छ। प्रमुख सचेतक महरले सरकारले संसदलाई उपेक्षा गरेको आरोप लगाउनुभयो।
1: सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूको 2 दिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि शुरू भएको छ। सक्षम सांसद सशक्त संसद भन्ने नाराका साथ ललितपुरको जावलाखेलमा प्रशिक्षण भइरहेको छ। यसैबीच प्रशिक्षणमा सांसदहरूको उपस्थिति कम भएपछि संसदीय दलका उपनेता गणेश पराजुलीले सार्वजनिक रूपमा नै असन्तुष्टि जनाउनु भएको छ। उद्घाटन सम्बोधनमा वहाँले सांसदहरूले प्रशिक्षण कार्यक्रमलाई कम महत्व दिएको बताउँदै अपेक्षित उपस्थिति नदेखिनु संसदीय भूमिकाबाट विमुख हुने संकेत रहेको उल्लेख गर्नुभयो। पार्टीले आयोजना गरेको यो कार्यक्रम औपचारिकता मात्र नभई आत्ममूल्यांकन, अनुभव आदान प्रदान र नयाँ राजनीतिक संस्कार निर्माण गर्ने अवसर भएको उहाँको भनाइ छ।
0: नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीको आधिकारिक सदस्यले उम्मेद्वार मन नपरेको भनेर रूख बाहेक अरू चुनाव चिन्हमा मतदान गर्न नपाइने बताउनु भएको छ। कैलालीको धनगढ़ीमा आयोजित प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले क्रियाशील सदस्यहरूले रूख बाहेकको चुनाव चिन्हलाई मतदान गर्न पाउने व्यवस्था आफ्नो शब्दकोशमा नभएको बताउनुभयो। सभापति थापाले पार्टीको जिम्मेवारीमा बसेर फागुन 21 गतेको चुनावमा उम्मेद्वारलाई असहयोग गरेका नेताहरूलाई केही समयका लागि जिम्मेवारी मुक्त गर्ने पनि बताउनुभयो।
1: देशको कुल विद्युत जडित क्षमता 4296 मेगावाट पुगेको छ। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूले उत्पादन गरेको विद्युतका आधारमा क्षमता निर्धारण भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। चालू आर्थिक वर्षको अन्त्यसम्म कुल जडित क्षमता 4500 मेगावाट भन्दा माथि पुग्ने मन्त्रालयको प्रक्षेपण छ। अहिले निर्माणको क्रममा 3000 मेगावाट क्षमताका आयोजना छन् भने निर्माणमा जान तयारी अवस्थामा रहेका आयोजनाको क्षमता पनि समान रहेको मन्त्रालयले जनाएको छ। अहिलेसम्म 66 केबी भन्दा माथिका झण्डै 7360 सर्किट किलोमिटर प्रसारणलाई निर्माण सम्पन्न भएको छ। यसै गरी 14323 एमभीए क्षमताको सबस्टेशन निर्माण सम्पन्न भएको मन्त्रालयले उल्लेख गरेको छ भने 33 केबी क्षमताका झण्डै 8225 सर्किट किलोमिटर प्रसारण लाइन तथा 3308 एमभीए क्षमताको सबस्टेशन निर्माण भएका छन्। देशभरको विद्युत चुहावट 12.5% सीमित भएको प्राधिकरणले जनाएको छ। यसै गरी प्रति व्यक्ति विद्युत खपत 450 किलोवाट घण्टा र विद्युतमा पहुँच प्राप्त जनसंख्या 99% बराबर पुगेको सरकारको दावी छ।
0: सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै व्यक्तिले आरोहण अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथा आरोहणका लागि 492 जनाले अनुमति लिएका पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो। सगरमाथा आरोहण अनुमति बापत सरकारले वसन्तकालीन सिजनमा 1,07,40,00,000 रूपियाँ संकलन गरेको छ। यो रकम पनि अहिलेसम्मकै धेरै हो। यसैबीच यो सिजनको आरोहणका लागि सगरमाथाको चौथो शिविरसम्म बाटो बनाउने काम सम्पन्न भएको निर्देशक गौतमले बताउनुभयो। सगरमाथा आरोहणका क्रममा चौथो शिविरसम्म शिविर स्थापना गरिन्छ। अब मौसमको अनुकूलता हेरेर शिखरसम्मको बाटो खुलाउने पर्यटन विभागले जनाएको छ। यो वर्षको वसन्तकालीन आरोहणका लागि नेपालका 30 वटा हिमालमा गरी 1,134 जना आरोहीले अनुमति लिएका छन्। उनीहरूबाट सरकारले 1,24,41,00,000 रूपियाँ रोयल्टी संकलन गरेको छ।
1: हरेक वर्ष मे महिनाको दोस्रो शनिबार मनाइने विश्व बसाई सराई चरा दिवस यस वर्ष हरेक चरा महत्वपूर्ण छन्, तपाईँको अवलोकनले महत्व राख्छ भन्ने नाराका साथ मनाइँदैछ। अनुकूल मौसम, सुरक्षित वासस्थान र प्रजननका लागि गरिने लामो यात्रालाई नै बसाई सराई भनिन्छ। विश्वमा पाइने 11,000 भन्दा बढ़ी प्रजाति मध्ये झण्डै 40% नियमित रूपमा बसाई सर्छन्। नेपाल मध्य एसियाली उडान मार्गमा अवस्थित भएकाले यहाँका चराको आवागमन विशेष महत्वपूर्ण छ। हिउँदयाममा रूस, चीन, मंगोलिया र युरोपबाट 150 भन्दा बढ़ी प्रजातिका हजारौं चरा आउँछन् भने गर्मीयाममा अफ्रिका र श्रीलंकाबाट झण्डै 62 प्रजातिका चरा बच्चा कोरल्न आउँछन्। यस्तै झण्डै 50 प्रजाति नेपालको बाटो हुँदै भारत, पाकिस्तान र अफ्रिकासम्म पुग्छन्। तर पछिल्ला वर्षहरूमा वासस्थान विनाश, सिमसार अतिक्रमण, विषादीको प्रयोग र अवैध शिकारका कारण यिनको आवागमनमा गम्भीर बाधा पुगिरहेको छ। विज्ञहरूका अनुसार दिगो संरक्षणका लागि स्थानीय समुदायदेखि अन्तर्देशीय साझेदारीसँगको सक्रिय सहभागिता आवश्यक छ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: मेजर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कानून दोषीका लागि डर र निर्दोषका लागि आशा हुनुपर्ने राष्ट्रपति पौडेलको भनाई, महाभियोगको त्रासबाट मुक्त भएर काम गर्न न्यायाधीशहरूलाई कायम मुकायम प्रधान न्यायाधीश मल्लको आह्वान, नेपालमा विद्युत जडित क्षमता 4,296 मेगावाट पुग्यो, 99% जनसंख्यामा विद्युतको पहुँच पुगेको सरकारको दावी, सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै व्यक्तिले आरोहण अनुमति लिए लगायतका खबर प्रस्तुत गर्यो।
1: आज पनि देशका विभिन्न ठाउँमा पानी परेको छ। प्री मनसूनमा प्राय दैनिक जसो पानी पर्ने घटना कम हुने गरेकोमा यस वर्ष झण्डै 2 हप्तादेखि लगातार जसो पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम बाहेक सबै जसो प्रदेशका 1-2 ठाउँमा पानी परिरहेको छ। आज राति विशेष गरी बागमती प्रदेशको पूर्वी भूभाग, कोशी प्रदेशका पहाड़ी तथा हिमाली जिल्लाहरूमा थप वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैबीच पर्सी सोमबार राति र मंगलबार बिहान सुदूरपश्चिम, मध्य क्षेत्र र पूर्वी भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको छ। मौसमवेद उज्जवल उपाध्यायका अनुसार सोमबार राति सुदूरपश्चिम र मंगलबार बिहान काठमाण्ड उपत्यका लगायत देशका मध्य तथा पूर्वी भागमा हावाहुरी सहितको वर्षाको सम्भावना छ। भोलि पनि देशका केही ठाउँमा छिटपुटदेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। प्री मनसूनमा लगातार जसो पानी परे पनि यसपालि मनसूनमा भने कम वर्षाको अनुमान छ। जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसूनमा देशको धेरै जसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण गरेको हो। यस्तै अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढ़ी रहने सम्भावना छ। नेपालमा जेठ मध्यदेखि असोज मध्यसम्मको अवधिलाई मनसून अवधि मानिन्छ।
0: दाङको घोराही राजपुर गाउँपालिकामा दाउरा लिने विषयमा विवाद भएपछि एकजनाको ज्यान गएको छ। आज दिउँसो मोतीपुरको सामुदायिक वनको दाउरा कसले लिने भन्ने विषयमा भएको विवादले उग्र रूप लिँदा एकजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायक उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो। सन्त पुरुवाका इच्छा कुमार रैदासको आक्रमणबाट स्थानीय बासिन्दा भोला यादवको ज्यान गएको प्रहरीले जनाएको छ। घटनापछि फरार रहेका रैदासको खोजी भइरहेको पनि उहाँले बताउनुभयो।
1: राष्ट्रिय पंक्षी अनुसन्धान कार्यक्रम अन्तर्गत अनुसन्धानका लागि बारामा पालेका पंक्षीमा बर्ड फ्लू देखिएपछि झण्डै 50 लाख रूपियाँ बराबरको क्षति भएको छ। गएको चैत अन्तिम हप्ता देखा परेको बर्ड फ्लूको कारणले बाराको परवानीपुरमा रहेको राष्ट्रिय पंक्षी अनुसन्धान कार्यक्रम अन्तर्गत पालिएका पंक्षी र तिनीहरूको आहार समेत नष्ट गर्नु परेको सूचना अधिकारी खम बहादुर प्रजाले जानकारी दिनुभयो। उहाँका अनुसार शुरूमा टर्कीमा बर्ड फ्लू देखिएका त्यसपछि अरू पंक्षीमा पनि देखिएको हो। बर्ड फ्लूको कारणले झण्डै 2000 कुखुराको चल्ला, झण्डै 1200 गिरिराज लगायत कुखुराको प्रजाति, तित्रा 33 वटा, सेतो कालो टर्की 47 वटा, बटाई झण्डै 450 वटा नष्ट गरिएको कार्यालयले जनाएको छ। यसै गरी फार्म नजिक राखिएको तिनीहरूको दाना पनि नष्ट गर्नु परेको छ। अहिले फार्ममा चुना छर्किने, मल पुर्ने, आगोको ताप लगाउने लगायतका निर्मलीकरणका काम भइरहेको सूचना अधिकारी प्रजाले बताउनुभयो।
0: चितवनमा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन जीपीएस जडान अनिवार्य गरिएको छ। जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको बैठकले एम्बुलेन्स सेवामा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जीपीएस जडान गर्नुपर्ने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको बैठकले जिल्लाभर सञ्चालनमा रहेका सबै एम्बुलेन्सलाई 7 दिनभित्र जनस्वास्थ्य कार्यालयमा एकीकृत तथ्याङ्क विवरण अनिवार्य रूपमा दर्ता गर्न निर्देशन दिएको छ। दर्ता भएको एम्बुलेन्सले 15 दिनभित्र जीपीएस प्रणाली जडान नगर्ने, एम्बुलेन्सलाई सञ्चालनमा रोक लगाउने समितिले जनाएको छ।
1: जेनेभामा रहेको नेपालको स्थायी नियोगले बुद्ध, जेनेभा महासन्धि र विश्व शान्ति विषयमा उच्चस्तरीय छलफल आयोजना गरेको छ। संयुक्त राष्ट्र संघ तथा अन्य अन्तर्राष्ट्रिय संगठनहरूका लागि शुक्रबार छलफल गरेको नियोगले निकालेको विज्ञप्तिमा उल्लेख छ। कार्यक्रममा वक्ताहरूले बुद्धका अहिंसा, करूणा, सचेतना तथा शान्तिपूर्ण सह अस्तित्व सम्बन्धी शिक्षाले युद्ध सीमित गर्ने र मानव सुरक्षामा केन्द्रित जेनेभा महासन्धिको मानवीय मूल्य मान्यता सँग पूरक सम्बन्ध राख्ने विचार व्यक्त गरेका छन्। कार्यक्रममा स्विजरल्याण्ड सरकार, विभिन्न अन्तर्राष्ट्रिय संगठन, शैक्षिक क्षेत्र, नागरिक समाज तथा सरोकार भएका अन्य निकायका प्रतिनिधि सहित 100 जना भन्दा बढ़ीको उपस्थिति थियो।
0: नेपाल दर्पणमा रंगदर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बागेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक, कान, घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
8: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
7: हाम्रा सेवाहरू
8: ओपीडी सेवा,
7: विशेषज्ञ ओपीडी सेवा,
8: निशुल्क औषधि वितरण,
7: सशुल्क फार्मेसी सेवा,
8: फिजियोथेरापी सेवा,
7: अकुपंचर सेवा,
8: योग परामर्श सेवा,
7: क्रियाकल्प सेवा,
8: पूर्व कर्म पञ्चकर्म सेवा,
7: छार सूत्र सेवा,
8: जलौका सेवा,
7: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
8: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
7: विस्तृत जानकारीका लागि
8: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर, कैरीगाउँ, काठमाडौँ, फोन नम्बर 01-4110-6096, 98-514-2463।
9: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
1: नेपाल दर्पणमा अब विदेशका खबर। भारतको पश्चिम बंगालमा शुभेन्दु अधिकारीले मुख्यमन्त्रीको शपथ लिनुभएको छ। कोलकाताको ब्रिगेड परेड ग्राउण्डमा आयोजित समारोहमा पश्चिम बंगालका राज्यपाल आरएन रविले उहाँलाई शपथ गराउनु भएको हो। अरू पाँचजना मन्त्रीहरूले पनि शपथ लिएका छन्। पश्चिम बंगालमा भाजपाले स्थापनाको 46 वर्षपछि पहिलो पटक सरकार बनाएको हो। यसअघि पश्चिम बंगालमा तृणमूल कंग्रेसले वामपन्थी दलको सत्ता ढालेर 15 वर्ष सरकार चलाएको थियो। कुल 294 सीट रहेको पश्चिम बंगाल विधानसभामा यसपालि भाजपाले 207 सीट जित्दै दुई तिहाई शक्तिका साथ सरकार बनाएको हो। ममता बनर्जीको तृणमूल कंग्रेस टीएमसीले 80 सीट मात्रै जितेको छ। बनर्जीले चुनावमा धाँधली भएको आरोप लगाउँदै राजीनामा दिन नमानेपछि राज्यपालले विधानसभा भंग गरेर नयाँ सरकार गठनको बाटो खुलाउनु भएको हो। यसअघि ममता बनर्जीका निकट सहयोगी रहेका शुभेन्दु अधिकारी सन् 2021 अघि मात्रै भाजपा प्रवेश गर्नुभएको हो। यसपटक ममता बनर्जीलाई नै पराजित गरेपछि उहाँको राजनीतिक हैसियत थप मजबूत भएको छ। ऐतिहासिक जितपछि मुख्यमन्त्री नियुक्त हुनुभएका अधिकारीको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुनुभयो। हिजो मात्र गृहमन्त्री अमित शाहको उपस्थितिमा बसेको भाजपा विधायक दलको बैठकले अधिकारीलाई दल नेता चयन गरेको थियो।
0: नेपाल दर्पणमा अब खेल खबर। एक दिवसीय अभ्यास श्रृंखलाको चौथो खेलमा नेपालको ए टोलीले स्कटल्याण्डलाई डीएलएस नियमका आधारमा 9 रनले हराएको छ। स्कटल्याण्डले दिएको 303 रनको लक्ष्य पछ्याएको नेपालले 34 ओभर 5 बलमा 4 विकेट गुमाएर 204 रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो। त्यसपछि डीएलएस नियमका आधारमा नेपालको ए टोली विजयी भएको हो। नेपालका सन्दीप जोराले अभिजित 83 र ईशान पाण्डेले 50 रन बनाए। त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्ड ले 8 विकेट गुमाएर 303 रन बनाएको थियो। आईसीसी विश्वकप क्रिकेट लीग टू खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपाल ए ले एक दिवसीय अभ्यास श्रृंखला खेलिरहेको हो। नेपाल ए ले स्कटल्याण्ड र अमेरिकासँग दुई दुई अभ्यास खेल खेल्ने कार्यतालिका अनुसार आजको खेल चौथो हो। यसअघि अस्ति भएको पहिलो खेलमा नेपाल ए ले स्कटल्याण्डलाई 45 रनले र हिजो भएको खेलमा अमेरिकालाई 3 विकेटले हराएको थियो। नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको तालिका अनुसार श्रृंखलाको अन्तिम खेलमा नेपालले पर्सी अमेरिका खेल्नेछ। यो अभ्यास खेलपछि आउँदो वैशाख 29 गते जेठ 8 गतेसम्म नेपाल अमेरिका र स्कटल्याण्ड बीच त्रिवी क्रिकेट रंगशालामा आईसीसी विश्वकप क्रिकेट लीग टू प्रतियोगिता शुरू हुनेछ।
1: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्स खेल्दैछन्। यो खेल जयपुरमा नेपाली समय अनुसार बेलुका 7:45 शुरू हुनेछ। राजस्थान 10 खेलमा 12 अंकसहित तालिकाको चौथो र गुजरात समान 10 खेलमा समान 12 अंकसहित तालिकाको पाँचौं स्थानमा छ। आईपीएल क्रिकेटमा अहिलेसम्म राजस्थान र गुजरात बीच 18 पटक खेल भएका छन्, जसमा राजस्थानले 9 पटक र गुजरातले 9 पटक जितेको छ।
0: खबरको सिलसिला यति नै। आज शनिबार, अब रंगदर्पणको पालो। रंगदर्पणका साथमा हुनुहुन्छ साथी महेश गेवाली।
7: आजको रंगदर्पण सेन्सर पास पछि पनि चलचित्र प्रदर्शन रोक्ने प्रवृत्तिमा केन्द्रित छ।
10: मधु, म तिमीलाई यहाँबाट छिट्टै नै बगाएर लिएर जानेछु, अनि तिम्रो सिउँदोमा मेरो नामको सिन्दुर लगाएर सधैँका लागि तिमीलाई आफ्नो बनाउनेछु।
7: नेपाली चलचित्र जगतमा एउटा पुरानो भनाइ छ, चलचित्र बनाउन जति गाह्रो छ हलसम्म पुर्याउन त्यो भन्दा सकस हुन्छ। यो भनाई अहिले चलचित्र लाली बजारको सन्दर्भमा चरितार्थ भएको छ। प्रदर्शनको संघारमा पुगेको चलचित्रले वादी समुदायको आत्मसम्मानमा चोट पुर्याएको र उनीहरूलाई नकारात्मक एवं अनैतिक रूपमा चित्रण गरेको आरोपमा पाटन उच्च अदालतबाट रिट दर्ता भयो, जसले गर्दा चलचित्र प्रदर्शनमा रोक लाग्यो। बुधबार पाटन उच्च अदालतले पहिलेको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेपछि चलचित्र प्रदर्शनका लागि बाटो खुल्यो र हिजोदेखि देशभर प्रदर्शन भयो।

0: नेपालमा चलचित्र प्रदर्शनको अन्तिम अनुमति दिने वैधानिक निकाय केन्द्रीय चलचित्र जाँच समिति अर्थात सेन्सर बोर्ड हो। तर पछिल्लो समय सेन्सर बोर्डले अनुमति दिएका वा रोकेका चलचित्रहरू सर्वोच्च अदालतको ढोकासम्म पुग्ने क्रम बढ़ेको छ। जब चलचित्रको प्रचार प्रसारमा लाखौं खर्च भइसकेको हुन्छ र हल बुक भइसकेका हुन्छन्, त्यस्तो अवस्थामा आउने प्रदर्शन रोकको आदेशले निर्मातालाई आर्थिक रूपमा टाट पल्ट्याउने मात्र होइन, मानसिक रूपमा समेत विक्षिप्त बनाउँछ। चलचित्र समीक्षक ऋषिराज आचार्य:
1: सेन्सरले एउटा नियमन गरेर चाहिँ सर्टिफिकेट दिइसकेपछि त्योभन्दा कि त केही त्यस्ता इस्युहरू छन् भने चाहिँ सेन्सर हुनु पूर्व नै ती चिजहरू चाहिँ आउनु पर्यो, रिलिज मिति आए पनि रिलिज मिति भन्दा अलिकति अगाडि आउनु पर्यो। तर एक हप्ता अगाडि गर्ने भने त यो त भोलि चाहिँ कस्तो हुन्छ भने यही प्रवृत्ति हाबी हुँदै गयो भने कसै कसैको सिनेमा लाग्दैछ त्यसमा केही न केही विषय त हुन्छ, सिनेमा भनेको समाजको विषय नै हो होइन, यो विषय भएको यस्तो छ है भनेर जसले जसको सिनेमा पनि रोकिदिन सक्ने भयो क्या। अदालतमा रोकिसकेको सिनेमा भने त ठिक छ, भोलिपल्ट पर्सिपल्टै अदालतले फेरि ल चलाउन पाउँछ भनेर अदालतले भन्देला, तर जब तोकिएको मितिमा रिलिज नहुने बित्तिकै निर्माताको त लाखौं करोड़ रुपियाँ डुब्छ नि त।
0: चलचित्र समाजको ऐना हो र यसले सामाजिक विषयवस्तु उठाउँदा कतिपय पक्षको असहमति हुन सक्छ, तर धेरै जसो अवस्थामा यस्ता अवरोधहरू व्यक्तिगत स्वार्थ, व्यावसायिक प्रतिस्पर्धा वा रिसिभीका कारण प्रेरित देखिएका छन्। एउटा चलचित्र कर्मीले अर्काको खुट्टा तान्ने वा अन्तिम समयमा आएर स्टे अर्डर ल्याएर व्यावसायिक क्षति पुर्याउने खेल कला मैत्री हुन सक्दैन, तर लाली बजार जस्ता चलचित्रहरूमा देखिने वैचारिक दृढतालाई कहिले नैतिकता त कहिले राजनीतिक रंग दिएर अंकुश लगाउने प्रयास हुनुले नेपालको सेन्सर प्रावधानहरू समयानुकूल परिमार्जन गर्नुपर्ने टटका र आवश्यकता देखिएको छ।
2: होइन, तिमीहरूलाई पढाइ किन चाहियो कि तिमीहरू कहाँ आउनेले डिग्री मान्न थाले?
3: यति गर्दैनौ सचिव, छोरीले साह्रै पढ्ने डर गरेछ क्या।
0: नेपालको संविधानले हरेक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता दिएको छ। चलचित्र पनि अभिव्यक्तिको एउटा सशक्त माध्यम हो, तर सिनेमाले समाजमा पार्ने प्रभावलाई मध्यनजर गर्दै राज्यले यसलाई नियमन गर्न खोज्नु स्वाभाविक मानिए पनि नियमन र नियन्त्रण बीचको सीमारेखा स्पष्ट हुन सकेको छैन। यदि कसैलाई चलचित्रको विषयमा आपत्ति छ भने प्रदर्शनको कम्तीमा एक महिना अगाडि नै आफ्ना विषयहरू दर्ता गर्नुपर्छ। सेन्सर हुनु अघि नै चलचित्र विकास बोर्ड वा सेन्सर बोर्डमा ध्यानाकर्षण गराउँदा सच्याउने मौका पनि रहन्छ र अन्तिम समयको आर्थिक क्षति पनि जोगिन्छ।

0: चलचित्र भनेको कला र पसिनाको मिश्रण हो। यसलाई जोगाउनु निर्माता, नियामक निकाय र समाजको साझा उत्तरदायित्व हो। प्रदर्शनको मुखमा गरिने अवरोधले न्यायभन्दा बढ़ी अन्याय र क्षति निम्त्याउने भएकाले कुनै पनि विवादलाई अन्तिम प्रहरसम्म कुरेर बस्नु हुँदैन। सहकार्य, समन्वय, संवाद र कारूनी स्पष्टता नै यस समस्याको दिगो समाधान हो भन्नुहुन्छ चलचित्र समीक्षक ऋषिराज आचार्य।
1: कुनै विषयवस्तुमा चलचित्र बनाउँदैछ भने पहिल्यै त्यो होमवर्क काम गर्ने बेलै उहाँहरू बीचमा चाहिँ एउटा अन्डरस्ट्यान्डिङ हुनु पर्यो होइन। अनि त्यसपछि यदि त्यतिखेर हुन नसकेका केही चिज छन् भने चाहिँ चलचित्र रिलिजको कम्तीमा एक महिना पहिला नै यस्ता विषयवस्तुमा यदि सेन्सर बोर्ड अनि अब चलचित्र विकास बोर्ड सम्बन्धित पक्षको चाहिँ बेला बेलामा यस्ता सम्बन्धित कुराहरू केही आएको छन् भने अन्तिम आर नहुँदै सुरुमै छलफल चलाउँदै गर्नुपर्ने चाहिँ जरूरी देखिन्छ।
2: रंग दर्पण सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: कानून दोषीका लागि डर र निर्दोषका लागि आशा हुनुपर्ने राष्ट्रपति पौडेलको भनाई। महाअभियोगको त्रासबाट मुक्त भएर काम गर्न न्यायाधीशहरूलाई कायमोकायम प्रधान न्यायाधीश मल्लको आह्वान।
2: नेपालमा विद्युत जडित क्षमता 4296 मेगावाट पुग्यो। 99% जनसंख्या विद्युतको पहुँच पुगेको सरकारको दावी।
3: सेन्सर पास पछि पनि चलचित्र प्रदर्शन रोक्ने प्रवृत्ति बढ्दो। समस्याको दिगो समाधानका लागि समन्वय, संवाद र कानूनी स्पष्टता आवश्यक।
2: भारतको पश्चिम बंगालमा पहिलो पटक भाजपा सरकार बन्यो। मुख्यमन्त्री शुभेन्दु अधिकारी सहित मन्त्रीहरूको शपथ।
3: र एक दिवसीय अभ्यास श्रृंखलामा नेपाल एले स्कटल्याण्डलाई 9 रनले हरायो। आईपीएल क्रिकेटमा आज राजस्थान र गुजरात खेल्दै
2: यो नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी सम्झना महर्जन र भजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज
1: डर र भयमुक्त भई न्याय सम्पादनका लागि कामो प्रधान न्यायाधीश प्रधानको आग्रह दुई तिहाईको सरकार र महाभियोगबाट नडराउन सुझाव आगामी आर्थिक वर्षका लागि बजेटको तयारी तीव्र स्रोतको खोजी र प्राथमिकता निर्धारण लगायतमा गृह कार्य कूटनीतिक समाधान सम्भव हुँदाहुँदै अमेरिकाले सैन्य आक्रमण रोजेको इरानको आरोप र एक दिवसीय क्रिकेट अभ्यास म्याचमा नेपाली टोलीको लगातार तेस्रो जित पछिल्लो खेलमा स्कटल्याण्ड पराजित

0: यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भएपुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ गुड।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: नमस्कार, कान्तिपुर डायरीका साथमा दीपशिखा र तारा, समाचार अब विस्तारमा।
4: सर्वोच्च अदालतकै कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले डर र भयमुक्त भई न्याय सम्पादनका लागि आग्रह गर्नु भएको छ। कानून दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कायम मुकायम प्रधान न्यायाधीश मल्लले दुई तिहाईको सरकार र महाभियोगको डरबाट मुक्त हुन आग्रह गर्नु भएको हो। उहाँले भन्नुभयो,
5: हाम्रो न्यायाधीशहरूलाई भन्न चाहन्छु, डर र प्रभावमा न्याय सम्भव छैन। चाहे त्यो दुई तिहाई सरकारको डर नै किन नहोस्, चाहे त्यो महाभियोगको डर नै किन नहोस्, डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न म सम्पूर्ण न्यायकर्मीलाई आज यहीँबाट आह्वान गर्दछु। म आफ्नो जीवनभर विभेद र अन्यायको लडाई लडे, कानून व्यवसाय हुँदादेखि लडाई अझ बाँकी नै छ।
4: विधि र वैधानिक परम्पराको हत्या गरेर गरिने स्वार्थ प्रेरित कार्यले निरंकुशताको झलको दिने उहाँको भनाइ थियो। संविधानवाद र विधिको शासनका लागि सबै पक्षले काम गर्नुपर्ने मल्लले उल्लेख गर्नुभयो।
5: सक्षम, स्वच्छ र सही न्यायको लागि प्रतिबद्ध भई काम गर्न हामी समयलाई आजको दिनले थप प्रेरणा दियोस्। यस गम्भीर एवं कहाली लाग्दो घडीमा संविधानवाद, विधिको शासन, नागरिक हक अधिकार र न्यायपालिकाको स्वतन्त्रता र मर्यादालाई संरक्षण गर्नको लागि आम नागरिक, नेपाल बार एसोसिएशन, आम संसार, नागरिक समाज लगायत सबै सरकारवाला संस्था एवं व्यक्तिहरूलाई हार्दिक अपील गर्दछु।
4: सोही कार्यक्रममा बोल्दै राष्ट्रपति रामचन्द्र पौडेलले कानून दोषीका लागि भए र निर्दोषका लागि आशा, भरोसा एवं सहारा राख्नुपर्ने बताउनु भएको छ। राष्ट्रपति पौडेलले विधिको शासन र स्वतन्त्र न्यायपालिकाको महत्वमाथि जोड़ दिँदै भन्नुभयो,
6: कानून दोषीका लागि भयो र निर्दोषका लागि आशा, भरोसा र सहारा हुनुपर्दछ। विधिद्वारा स्थापित पद्धति र परम्पराको पालना तथा कार्यान्वयनमा तलमाथि हुन थाल्यो भने त्यसको प्रतिकूल प्रभावले मानव समाज भयभीत हुन थाल्छ।
4: राष्ट्रपति पौडेलले सुशासन, अमन चयन, शान्ति, समृद्धि र मर्यादाका लागि विधिको शासन आवश्यक भएको बताउनु भएको थियो।
3: संविधान अनुसार आगामी जेठ 15 गते सार्वजनिक गरिने बजेटको तयारी तीव्र रूपमा भइरहेको छ। आगामी आर्थिक वर्ष 2083-84 बजेटका लागि सरकारले स्रोतको खोजी र प्राथमिकताका विषयमा गृह कार्य गरिरहेको बताइन्छ। मुलुकको अर्थतन्त्रमा रेमिट्यान्सको बलियो भरथेक भए पनि निजी क्षेत्रको लगानीमा सुस्तता, कमजोर पूँजीगत खर्च र चुलिदो वैदेशिक व्यापार घाटाबीच आउन लागेको बजेटप्रति चासो व्यक्त भएका छन्। यसै सन्दर्भमा तयार पारिएको एक सामग्री।
7: नेपालको अर्थतन्त्र अहिले एउटा विचित्रको अवस्थामा छ। एकातिर बैंकका ढुकुटीहरू विदेशी मुद्रा र तरलताले भरिएका छन् भने अर्कोतर्फ बजारमा पैसाको माग नै देखिँदैन। निसासिएको अर्थतन्त्रलाई पुनर्जीवन दिन आगामी आर्थिक वर्षको बजेट सदाको कर्मकाण्डी मात्र नभएर आर्थिक उपचार गर्न सक्ने प्रेस्क्रिप्सन सहितको दस्तावेज बन्नुपर्ने सुझावहरू आइरहेका छन्। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं अर्थविद डाक्टर प्रकाश कुमार श्रेष्ठ प्रभावकारी कार्यान्वयनको क्षमता बढ़ाउने हो भने कुनै पनि आयोजना पैसा नभएर नरोकिने तर्क गर्छन्। कानूनको अभावकै कारण विकास परियोजनाका लागि सम्झौता गरिएका ऋण र अनुदानको रकम समेत 100% ल्याउन नसकेको श्रेष्ठको भनाइ छ। उनी भन्छन्,
8: अहिले कस्तो छ भने बजेटमा 100 रूपियाँ वैदेशिक ऋण म ल्याउँछु भनेर भनिराख्दाखेरि वास्तवमा आएको चाहिँ 52 रूपियाँ मात्रै छ। त्यसले गर्दा हामीले दिन्छु भनेको वैदेशिक ऋण पनि हामीले मोबिलाइज गर्न सकेका छैनौँ, किनभने हाम्रो कार्यान्वयन क्षमता कमजोर हुँदाखेरि हामीले कार्यान्वयन गरिसकेपछि त्यसलाई भुक्तानी माग्नुपर्ने हुन्छ, रिइन्भेस्टमेन्ट गर्नुपर्ने हुन्छ। त्यो गर्न नसक्दाखेरि हाम्रो भनेको सम्झौता भएको ऋण पनि हामी ल्याउन सकेका छैनौँ।
7: यावत समस्या भित्रै समाधान पनि हुने भएकाले अबको बजेट हाम्रा लागि ऐतिहासिक अवसर पनि बन्न सक्छ, किनभने यसै वर्ष नेपाल अल्पविकसितबाट विकासशील राष्ट्रमा व्यवस्थापनमा स्तर उन्नति हुनुपर्नेछ। यसका लागि सरकारले बजेटमा केवल खर्च व्यवस्थापन गर्न मात्र नभई उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि रोजगारी सृजना, निजी क्षेत्रको मनोबल वृद्धि, आर्थिक अनुशासन कायम तथा दिगो विकासका योजनाहरू समावेश गर्नुपर्नेछ। तर राजस्व र खर्च बीचको खाडल गहिरिँदै जाँदा आयातमा आधारित राजस्व प्रणालीले अब धेरै खर्च धान्न नसक्ने अवस्था आइसकेको छ। पुँजीगत खर्च निकै सुस्त छ, यतिसम्म कि छुट्याइएको रकम पनि खर्च गर्ने सामर्थ्य हामीले गुमाउँदै गएका छौं। अर्थशास्त्रको सिद्धान्त विपरीत एकातिर पुँजीगत खर्च गर्न नसक्नु, अर्कोतर्फ फजुल खर्च रोक्न नसक्नुका कारण अर्थतन्त्रको सन्तुलन लामो समयदेखि खलबलिएको टिप्पणी हुँदै आएका छन्। डाक्टर श्रेष्ठ भन्छन्,
8: एकतर्फ हाम्रो खर्चमा सुधार गर्नुपर्ने हुन्छ, अनावश्यक खर्चहरू कटौती गर्दै जानुपर्नेछ भने पुँजीगत खर्च बढ़ाउनु पर्नेछ, त्यसमा पनि पुँजीगत खर्च सही ढंगले बढ़ाउनु पर्नेछ, सही आयोजनाहरू, उच्च प्रतिफल दिने आयोजनाहरूको छनौट, विकास र त्यसको कार्यान्वयन गरेर त्यसमा बजेट लैजानुपर्ने, पुँजीगत खर्च गर्नुपर्ने, जसले गर्दाखेरि अर्थतन्त्रमा आर्थिक वृद्धि दर बढ़ने, राष्ट्र परिचालन बढ़ने हुन्छ।
7: अर्कोतर्फ वैदेशिक मुद्राको विनिमय दर बढ़दै जाँदा ऋणको समावयाज भुक्तानीको आकार विकास बजेट भन्दा ठूलो हुँदै गएको छ भने आन्तरिक उत्पादन नहुँदा आयातमुखी अर्थतन्त्र हावी भएको छ, भएको उत्पादन पनि खपत नहुने अवस्था बढ़दै गएको छ। उपभोगमा कमी आएपछि खुद्रा व्यापारदेखि घरजग्गा कारोबारसम्म यति बेला ठप्प जस्तै भएको छ। त्यसैले आगामी बजेटले परम्परागत वितरणमुखी बाटो छाडेर केही सर्जिकल स्ट्राइक नै गर्नुपर्ने देखिन्छ। यसका लागि बजेटले भन्सारमा आधारित अर्थतन्त्रलाई उत्पादनमा आधारित अर्थतन्त्रमा बदल्ने रणनीति लिनुपर्नेछ। मेक इन नेपाल जस्ता अभियानलाई कर छुटमा मात्र सीमित नगरी बजारसम्मै उत्पादकलाई सहयोग गर्नुपर्ने व्यवसायको सुझाव छ। नेपाल उद्योगी व्यवसायी महासंघका अध्यक्ष भागीरथ सापकोटा देशमै काम गर्न खोज्नेलाई निरुत्साहित गरेर उपभोग बढ़ाउने कल्पना गर्न नसकिने बताउँछन्। सापकोटा भन्छन्,
9: कन्भेन्सन किन भएन भन्दाखेरि हाम्रो ठूलो मात्रामा चाहिँ त मान्छेहरू चाहिँ यहाँ अडिएन, अन्त विदेशतिर हाल्यो कि एउटा मनोविज्ञानै तयार गर्न सकेन कि विदेश जाने होइन, हामी यही गर्न सक्छौँ भनेर मान्छेलाई यहाँ कुटो टेकाउने, यहाँ अडाउने भन्दा पनि यहाँ केही गर्न थालेका मान्छेहरू, जो स्टार्टअपमा लागेका मान्छेहरूको मनोबल झन् खस्किने खालको परिस्थिति सिर्जना हुँदैछ। यो त के भने एकदम चाहिँ राज्यसँग डराउने हो कि झन् सरकारसँग डराउने, मनोबल झन् चाहिँ त आत्तिने खालको परिस्थिति सिर्जना हुँदैछ। यसलाई चाहिँ सरकारले बेलैमा बुझ्नु पर्यो।
7: खर्चको सही सदुपयोगका लागि परम्परागत असार विकासको रोगबाट मुक्ति पाउन आयोजना प्रमुखलाई जवाबदेही बनाउँदै प्रोजेक्ट बैंकबाट मात्र आयोजना छनौट गर्ने नीति यो बजेटले ल्याउनु पर्ने कतिपयको सुझाव छ। तयारी नपुगेका र राजनैतिक दबावका साना टुक्रे योजनालाई बजेट शून्य नै गरी राष्ट्रिय गौरवका आयोजनामा स्रोत एकत्रित गर्न यो बजेटले कार्यक्रम ल्याउनु पर्ने अर्थका जानकारहरूको सुझाव छ। कतिपयले भने मुलुककै समृद्धिका लागि मुख्य आय स्रोत ठानिएको ऊर्जा क्षेत्रलाई सहजीकरण नगरेसम्म अर्थतन्त्र बलियो नबन्ने तर्क गरेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपालका अध्यक्ष गणेश कार्की सरकारले अघि सारेको सय बुदालाई बजेटबाटै लागू गर्नुपर्ने भन्दै सरकारले ऊर्जा दशक घोषणा गरी सो क्षेत्रमा संकटकाल लगाउनुपर्ने बताउँछन्। कार्की भन्छन्,
10: बाचा पत्रमा धेरै कुरा लेखा छ, अब यो बजेटदेखि नै लागू गर्नु पर्यो कि जस्तो अहिले सनसेट ल भनेको छ नि, ऊर्जा विकासको लागि ऊर्जा तथा पूर्वाधार क्षेत्रमा 10 वर्षको लागि ऊर्जा दशक घोषणा गरेर यो संकटकाल लाउनुपर्छ, ट्रान्समिसन लाइन निजी क्षेत्रलाई दिनुपर्छ। अब अहिले सबै पीपीए गर्ने भनेर लेखिसकेपछि त त्यो टेक एन्ड पे भन्ने शब्द नै हटाउनुपर्छ, निजी क्षेत्रलाई विद्युत व्यापारको दिने भनेको छ त्यो गर्नुपर्छ। अर्को मेजर कुरा चाहिँ यो साह्रै गिजुले कि यो 7 र सीडीएसईको कुरा, यो चाहिँ भए अनुसार तुरन्तै खोलिदिने व्यवस्था चाहिँ गरिदिनु पर्यो।
7: 19 खर्ब हाराहारीको बजेटको योजना बनाइरहँदा स्रोत व्यवस्थापन अर्को टाउको दुखाएको विषय हुन सक्छ, तर यसका उपाय हामीसँग नभएको भने होइन। विकासशील राष्ट्रमा स्तर उन्नति हुँदै गरेको नेपालले आईटी निर्यात र पर्यटनलाई विदेशी मुद्रा आर्जनको मुख्य स्रोत बनाउने अवसर पनि हामीसँगै छ। त्यस्तै करको दायरा विस्तार गर्दै भन्सारमा हुने चुहावट रोक्न सके त्यहाँबाट पनि स्रोतको जोहो गर्न सकिने देखिन्छ। अनि खर्च घटाउनका लागि घाटामा रहेका सरकारी संस्था को निजीकरण गरी आउने रकमलाई पूर्वाधारमा लगाउन सकिने कतिपयको सुझाव छ। त्यस्तै आन्तरिक ऋणलाई उपभोगमा नभई प्रतिफलयुक्त आयोजनामा मात्रै खर्च गर्न सके विस्तारै स्रोतको समस्या टर्दै जाने विश्लेषकहरूको सुझाव छ। त्यसैले अब सस्तो लोकप्रियता र वितरणमुखी बजेट नभई जनतालाई भत्ता होइन अवसर बाँड्नुपर्ने समय आएको छ। थलिएको अर्थतन्त्रलाई दरबिलो बनाउने दायित्व बोकेर आएको सरकार सामु यथार्थपरक र कार्यान्वयन योग्य बजेट ल्याउने दबाव बढ़ेको छ। रेडियो कान्तिपुरका लागि श्रीकृष्ण नेउपाने काठमाडौँ।
11: कान्तिपुर सविस्ता
4: सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूका लागि संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण सञ्चालन गरिएको छ। सो प्रशिक्षण ललितपुरको जावलाखेलमा भइरहेको छ। प्रशिक्षणमा अर्थमन्त्री समेत रहेका पार्टीका उपसभापति स्वर्णिम वागले, महामन्त्रीद्वय कविन्द्र बुर्लाखुटी र भूप देव शाह, सहमहामन्त्री विपिन आचार्य लगायत पार्टी पदाधिकारी सहित सांसद सहभागी छन्। प्रशिक्षण भोलिसम्म चल्ने रासोपाले जनाएको छ। यद्यपि प्रशिक्षणमा सांसदहरूको उपस्थिति न्यून भएपछि रासोपाले त्यसको मूल्यांकन हुने बताएको छ। रासोपाका 182 जना सांसदहरूमध्ये कम सांसद उपस्थित भएपछि संसदीय दलका उपनेता गणेश पराजुलीले असन्तुष्टि जनाउनु भएको छ। उहाँले प्रशिक्षणमा अपेक्षित उपस्थिति नदेखिनुले संसदीय भूमिकाबाट विमुख हुने संकेत रहेको उल्लेख गर्नुभयो।
12: संसद दलमा निरन्तर सूचना प्रवाह भएको थियो, तर मैले सबै सांसदहरू यहाँ उपस्थित भएको देखेको छैन। संसद दलको उपनेताको हैसियतमा म यहाँहरूलाई के अनुरोध गर्न चाहन्छु, पार्टीले हाम्रा लागि विशेष गरी संसदीय दलमा उपस्थित हुनुभएका सबै सांसद मान्यजीवहरूको क्षमता विकासका लागि आयोजना गरेका यस्ता कार्यक्रमलाई कम महत्व दिनु र त्यसपछि आफ्ना अन्य कामलाई प्रायोरिटीमा राखिनु भनेको संसदीय भूमिकाबाट विमुख हुने प्रयास गरेको जस्तो महसुस गर्छौँ। र पार्टीको तर्फबाट हामीले हेर्दै गर्दा, संसदीय दलको तर्फबाट हेर्दै गर्दा कुरालाई मूल्याङ्कन गरिनेछ। त्यो सँगसँगै आज आयोजना गरेको यो प्रशिक्षण कार्यक्रम अन्तिम पनि होइन तर
4: राष्ट्रपतिले यसअघि निर्वाचन लगत्तै सांसदहरूका लागि प्रशिक्षण कार्यक्रम गरेको थियो। खानीपुर डायरीमा अब ब्रेकको पालो।
13: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
14: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
13: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
14: हाम्रा सेवाहरू
13: दाँत नदुखाई खोल्ने,
14: दाँत भर्ने, दाँतको आसुति गर्ने,
13: दाँतको एक्सरे सुविधा,
14: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
13: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
14: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
13: ध्यान दिनै पर्ने कुरा,
14: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
13: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
15: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295 62320 र 98420 50541।

0: नम्बर वन नेपाली पेन्ट कम्पनी जस्मिन पेन्ट तीन दशक देखि नेपाली मनको रंग।
1: कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। नेपाली कंग्रेसले सुदूरपश्चिम प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेलाको आयोजना गरेको छ। नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा धनगढ़ीमा आयोजना भएको भेलामा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत नेताहरू सहभागी हुनुभएको छ। सो कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाको पार्टीभित्रको स्थान र सम्मानबारे नेतृत्वसँग स्पष्टीकरण माग्नु गर्नुभएको छ। मुख्यमन्त्री शाहले सभापति गगन थापातर्फ लक्षित गर्दै देउवालाई निर्वाचनको टिकटबाट वञ्चित गरिएकोमा प्रश्न समेत उठाउनु भएको हो। त्यस्तै वहाँले गगन थापालाई नेताका रूपमा स्वीकार गर्न आफूलाई कुनै आपत्ति नरहेको बताउँदै सिंगो कंग्रेसलाई एकीकृत बनाएर लैजान जिम्मेवार कुशलतापूर्वक निभाउन आग्रह समेत गर्नुभयो। वहाँले पार्टीलाई बलियो बनाउन सबैलाई समेट्नुपर्नेमा जोड़ दिँदै केन्द्रीय कार्य समितिभित्रै भाइरस भएको टिप्पणी समेत गर्नुभयो। हुम्लाका दुर्गम बस्तीमा गरीबी, खाद्यान्न अभाव, जनचेतनाको कमी र नियमित स्वास्थ्य सेवामा पहुँच नहुँदा बालबालिकामा कुपोषणको समस्या बढ़दै गएको छ। ताजाकोट गाउँपालिकामा दुई साता गरिएको स्वास्थ्य परीक्षणमा 650 बालबालिका मध्ये 16 अति कुपोषित भएको प्रसंग सहित सहकर्मी डीबी बुढाको सहयोगमा तयार पारिएको एक सामग्री।
2: हुम्लाको ताजाकोट गाउँपालिकामा कुपोषणले ग्रस्त भेटिएका 11 बालबालिकालाई उपचारका लागि जुम्ला पुर्याइएको छ। ताजाकोट गाउँपालिकाको स्वास्थ्य शाखाले 11 अति कुपोषित बालबालिकालाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पठाएको हो। ताजाकोट एकदेखि पाँचवटाका सबै बस्तीमा पोषण लेखाजोखा गर्दा अति शीघ्र कुपोषण देखिएका 5 मुनिका 11 बालबालिकालाई पोषण पुनर्स्थापना केन्द्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको हो। 10 आमाहरू आफ्ना बालबालिकाको उपचारका लागि सँगै प्रतिष्ठानमा पुगेका छन्। ताजाकोट स्वास्थ्य शाखाका अनुसार अति शीघ्र कुपोषण देखेका बालबालिका 6 महिनादेखि 3 उमेर समूहका छन्। पालिकाको स्वास्थ्य शाखाले 2 लगाएर सबै 5 ओडाका बालबालिकाको पोषणको अवस्था जाँच गरेको थियो। गाउँटोलमा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य कर्मी र स्वास्थ्य शाखाको सबै जनशक्ति परिचालन गरी कुल 650 बालबालिकामा पोषणको अवस्था जाँच भएको थियो, जसमा 16 बालबालिका अति शीघ्र कुपोषित भेटिएका हुन्। 50 खतराको संकेत देखिए पनि नियमित उपचार गरेर निको हुने देखिएको र 584 बालबालिका स्वस्थ भेटिएको पालिकाका स्वास्थ्य शाखा संयोजक तथा वडा नम्बर 2 स्थित महिला स्वास्थ्य चौकी प्रमुख धनराज ढकालले बताए। उनका अनुसार अति शीघ्र कुपोषण देखिएका 16 मध्ये 11 कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको पोषण पुनर्स्थापना केन्द्रमा पठाइएको हो। 5 कता पठाउने भन्नेबारे छलफल भइरहेको छ। कुपोषणको जोखिमको संकेत देखिएका 50 बालबालिकाको घर दैलोमा स्वास्थ्य कर्मी र स्वयंसेविका खटाएर स्वास्थ्य शिक्षा र सर्वोत्तम पिठो बनाउने तरिका सिकाइरहेको उनले जानकारी दिए। संयोजक ढकालले भने कड़ा कुपोषण देखिएका 11 बालबालिकाको जिल्लामा उपचार सम्भव नभएर प्रतिष्ठान र प्रदेश अस्पताल सुर्खेतमा रहेको पोषण पुनर्स्थापना केन्द्रमा रेफर गरिएको हो। पालिका स्थित स्वास्थ्य शाखाले पहिलो चरणमा गाउँपालिका भरिका बालबालिकाको पोषण लेखाजोखा गरी महिला स्वास्थ्य स्वयंसेविकाले अति कुपोषण रातोकार संकेत गरेका थिए। दोस्रो चरणमा महिला स्वास्थ्य चौकीमा पुनः परीक्षण गर्दा पनि पोषण पुनर्स्थापना केन्द्रमा उपचार आवश्यक देखिएको हो। उपचारका लागि बालबालिकालाई अस्पतालसम्म पुर्याउने व्यवस्था गाउँपालिकाले गरेको छ। उपचार अवधिसम्म सेहारको जिम्मा अस्पतालमा सञ्चालन गरिएको पोषण पुनर्स्थापना केन्द्रले गर्नेछ। पोषणको अवस्था पहिचानका लागि बच्चाको पाखुराको नाप, उचाइ र तौल लिइन्छ। स्वयंसेविका स्तरबाट हरेक महिना बालबालिकाको नाप जाँच गरिन्छ। ती बालबालिकाहरूमा उमेर अनुसार तौल र उचाइ नबढेको, खाना नखाने गरेको पाइएको हो। 14 ताजाकोट गाउँपालिकाले प्रतिष्ठानलाई पत्र पठाएर कुपोषित बालबालिकालाई पोषण पुनर्स्थापना केन्द्रमा राखेर उपचार गरिदिन आग्रह गरेको थियो। प्रतिष्ठानका पोषण म्यानेजर महेन्द्र हमालले समस्या देखिएका बालबालिकालाई 2-6 राखेर उपचार गरिने बताए। बालबालिकाको स्वास्थ्यमा सुधार आउने बित्तिकै घर फर्काउने गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर कमल थानीले जानकारी दिए। स्वास्थ्य सेवा कार्यालय हुम्लाका सूचना अधिकारी नन्दबहादुर शाहीले जिल्लाका हरेक स्वास्थ्य संस्थामा सामान्य र मध्यम कुपोषणको उपचार सेवा दिँदै आए पनि अति शीघ्र कुपोषण भएका बालबालिका रेफर गर्नुको विकल्प नभएको बताए। उनले भने हुम्लाका 26 स्वास्थ्य संस्थामा सामान्य र मध्यम खालको कुपोषणको उपचार सम्भव छ। पोषण पुनर्स्थापना केन्द्र नहुँदासम्म अति शीघ्र कुपोषणको उपचार गर्न जिल्लामा सम्भव छैन। अहिले थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल वा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाउनु परेको छ। साना बालबालिकामा अति शीघ्र कुपोषण देखिए पनि पोषण पुनर्स्थापना केन्द्रमा रेफर गर्नुको विकल्प नहुने उनले बताए। यसअघि जिल्लाको महिला र मदाना स्वास्थ्य चौकीमा कुपोषणको उपचारका लागि ओटीसी सेन्टर सञ्चालनमा ल्याइएको थियो। प्रदेश पोषण महाशाखाबाट आरयूटीएफ बनी बनाउ खाना आउन बन्द भएपछि झण्डै दुई वर्षदेखि दुवै ओटीसी सेन्टर बन्द अवस्थामा छन्। ओटीसी सेन्टर सञ्चालनमा रहेका बेला कुपोषण देखिएका बालबालिकालाई आरयूटीएफ खाना खान दिइने गरेको थियो। ग्रामीण क्षेत्रमा किशोरी अवस्थामै विवाह गर्नु, बच्चा जन्मिएपछि पौष्टिक आहार नपाउनु, जंक फूड लगायतका खानेकुराले यहाँका बालबालिकामा कुपोषणको समस्या बढ़दो क्रममा रहेको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डाक्टर उमाकान्त तिवारीले बताए। उनले जिल्लामा एक वर्षदेखि कुपोषणको अवस्था अध्ययन भइरहेको जानकारी दिए। उनका अनुसार हुम्लामा नामखा भएका सबै स्थानीय तहमा कुपोषणको अवस्था भयावह छ। उनले भने हुम्लामा कुपोषणको अवस्था डरलाग्दो छ, त्यही भएर एक वर्षदेखि नियमित रूपमा स्क्रिनिङ भइरहेको छ। स्वयंसेविका मार्फत नियमित स्क्रिनिङ भइरहेको उनले बताए। कर्णालीमा कर्णाली प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख जिल्ला अस्पतालमा मात्र पोषण पुनर्स्थापना केन्द्र छन्। डाक्टर तिवारीले कर्णालीको चौथो पुनर्स्थापना केन्द्र हुम्लामा स्थापना हुन लागेको बताए। उनका अनुसार ढिलोमा साउन एकदेखि हुम्लामा पोषण पुनर्स्थापना केन्द्रको सेवा शुरू हुनेछ। रेडियो कान्तिपुरका लागि जुम्ला सहकर्मी डीबी बुढाको सहयोगमा नवीन कोइराला।
1: कंग्रेसले आफ्नो 15 महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील सदस्यता अध्यावधि गर्ने कार्यलाई प्रविधि मैत्री बनाउन शुरू गरेको छ। देशैभरका 6743 वडाहरूमा उत्साहपूर्वक भइरहेको सो कार्यलाई थप व्यवस्थित बनाउन पार्टीले आफ्ना क्रियाशील सदस्यलाई आधिकारिक मोबाइल नम्बर सूचीकृत गराउन आग्रह समेत गरेको छ। डिजिटल प्रणालीमा आबद्ध हुन सबै सदस्यहरूलाई आग्रह गरिएको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले बताउनुभयो। महाधिवेशनका लागि सदस्यता अध्यावधि गराउने प्रक्रियामा रहेका सम्पूर्ण सदस्यहरूले आफ्नो आधिकारिक मोबाइल नम्बरबाट पार्टीको केन्द्रीय कार्यालयमा सम्पर्क गरी आफ्नो विवरण सूचीकृत गराउनुपर्ने बताइएको छ।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्ले।
4: सम्पर्क 9843-47-262,
3: 9010-55-55-85
4: र वाट्सएप नम्बर 9852-28-646।

0: किन रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
1: रेड बुल बबाल एनर्जी
2: ब्रेकफास्ट कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग
3: आर्थिक समाचारको साथमा
2: तनहुको रेसिङ गाउँपालिका एक काहु शिवपुर स्थित निर्माणाधीन तनहु जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माणका लागि चितवनमा रूख कटान अनुमति प्राप्त भएको छ। आयोजना अन्तर्गत निर्माणाधीन दमौली भरतपुर 220 केवी प्रसारण लाइन निर्माणका लागि चितवन जिल्ला स्थित राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रूख कटानको अनुमति प्राप्त भएको हो। डिभिजन वन कार्यालय चितवनले हिजोदेखि लागू हुने गरी प्रसारण लाइन निर्माण क्षेत्रभित्र पर्ने रूखहरूको कटान मुछान तथा सुरक्षित घाट गद्दी व्यवस्थापनका लागि आयोजनालाई वन प्रवेश इजाजत पत्र प्रदान गरेको हो। सो सम्बन्धमा आयोजना र डिभिजन वन कार्यालय बीच औपचारिक सम्झौता समेत भएको छ। गोर्खाको चुम्नुबुरी गाउँपालिकाले पालिका भर 13 झुलुङ्गे पुल अति आवश्यक देखिएकाले बजेट व्यवस्थापनका लागि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय समक्ष माग गरेको छ। आगामी आर्थिक वर्ष 2083-84 लागि बजेटमा दुर्गम क्षेत्रको झुलुङ्गे पुल निर्माणलाई प्राथमिकता दिन माग गरिएको चुम्नुबुरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताउनुभयो। वैशाख 9 कार्यपालिका बैठकबाट निर्णय गराएर गाउँपालिकाले गण्डकी प्रदेश सरकारसँग झुलुङ्गे पुलको माग गरेको हो। मनासलुको हिरक महोत्सवमा सहभागी हुन पुग्नुभएका मुख्यमन्त्री मन्त्री सुरेन्द्र राज पाण्डेलाई गाउँपालिका अध्यक्ष निमा लामाले पुल निर्माणमा बजेट व्यवस्थापनको माग राख्दै ज्ञापन पत्र बुझाउनु भएको हो। कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग इरानका विदेश मन्त्री अब्बास अराघसीले कूटनीतिक समाधान सम्भव हुँदाहुँदै अमेरिकाले सैन्य आक्रमण रोजेको आरोप लगाउनु भएको छ। सामाजिक सञ्जालमा अराघसीले इरानी नागरिक कुनै पनि दबावमा नपर्ने बताएको बीबीसीले जनाएको छ। सो प्रतिक्रिया अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन र इरानबीच हर्मुज जलमार्ग क्षेत्रमा तनाव बढ़ेपछि आएको समाचारमा उल्लेख छ। दुवै पक्षले एकअर्कामाथि जलमार्ग क्षेत्रमा आक्रमण गरेको आरोप लगाइरहेका छन्। अमेरिकी सेनाले इरानी जहाजमाथि कार्यवाही गरेको दावी गरेको छ भने इरानले अमेरिकी हमलाको तटीय क्षेत्रमा प्रभाव परेको जनाएको छ। यद्यपि राष्ट्रपति ट्रम्पले युद्धविराम कायम रहेको दावी गर्नुभएको छ। तनाव बढ़िरहेकै बेला अमेरिकाले अर्को साता इजरायल र लेबनान बीच वार्ता गराउन तयारी गरेको जनाएको छ। वार्ताको मुख्य उद्देश्य लेबनानमा भइरहेको द्वन्द अन्त्य गर्नु रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। उता अमेरिकी उपराष्ट्रपति जेडी वान्सले कतारका प्रधानमन्त्रीसँग भेट गर्दै इरान अमेरिका विवाद समाधानका लागि भइरहेको मध्यस्थताबारे छलफल गर्नुभएको छ।
4: रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर एटलान्टिक सन्धि संगठन नेटोको आलोचना गर्नुभएको छ। राष्ट्रपति पुटिनले युक्रेनसँग न्यायपूर्ण संघर्ष गर्ने बताउँदै नेटोको आलोचना गर्नुभएको हो। मस्को रेड स्क्वायरमा आयोजित विजय दिवस परेडका क्रममा राष्ट्रपति पुटिनले नेटोद्वारा युक्रेनलाई सहयोग गरिएको प्रति असन्तुष्टि व्यक्त गर्नुभएको बीबीसीले उल्लेख गरेको छ। रूसले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि सोभियत संघले हासिल गरेको विजयको सम्झनामा हरेक वर्ष राष्ट्रिय दिवसका रूपमा मनाउने गरिएको छ। विगतका वर्षहरूमा जस्तै सैन्य ट्याङ्क बख्तरबन्द गाड़ी तथा ब्यालिस्टिक मिसाइल परेडमा प्रदर्शन नगरिएको समाचारमा उल्लेख छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेन बीच 3 युद्धविराम घोषणा भएको बताउनु भएको थियो।
2: कान्तिपुर डायरीमा अब खेल प्रसंग
3: खेलकुद समाचारको साथमा
1: एलजी लाइफ्स गुड
2: काठमाडौँमा जारी एक दिवसीय अभ्यास क्रिकेट सिरिजमा नेपाली टोलीले लगातार तेस्रो जीत हात पारेको छ। पछिल्लो खेलमा आज नेपाल एले स्कटल्याण्डमाथि 9 जीत दर्ता गरेको हो। स्कटल्याण्डले दिएको 303 लक्ष्य पछाएको नेपाल एले 34.5 ओभरमा 4 विकेट गुमाएर 204 बनाएको अवस्थामा वर्षाका कारण खेल प्रभावित भयो र डकवर्थ लुइस पद्धति अनुसार नेपाली टीमले 9 जीत हासिल गरेको हो। नेपाल गोलका लागि सन्दीप चौराले 94 बलमा 9 चौका सहित सर्वाधिक 83 रन बनाएका थिए। तेस्रो विकेटका लागि सन्दीपले ईशान पाण्डेसँग 103 रनको शतकीय साझेदारी गरेका थिए। ईशान 53 बलमा 7 चौकाको सहयोगमा 50 रन बनाउँदै आउट भए। त्यसअघि स्कटल्याण्डले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 302 रनको योगफल बनाएको थियो। पहिलो खेलमा स्कटल्याण्डलाई हराएको नेपाल ए ले दोस्रो खेलमा अमेरिकालाई 3 विकेटले पराजित गरेको थियो। नेपाल ए ले अन्तिम अभ्यास खेलमा पर्सि सोमबार अमेरिकासँग खेल्नेछ।
4: हवस् कान्तिपुर डायरीका सम्पूर्ण बुलेटिन आजलाई यही सकिन्छ। भोलि बिहान 6:30 बजे नियमित बुलेटिनका साथमा उपस्थित हुने नै छौं। तबसम्म न्यूज डेस्कका सम्पूर्ण सहकर्मीसँगै दीपशिखा र तारा विदा हुन्छौ। नमस्कार।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: रेडियो संखुवा सभा समय सूचक अहिले बेलुकीको 7 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। यही त 2083 साल वैशाख 26 गते शनिबारको दिन काठमाडौँका पाल फिसर फिस्टुला तथा नसा रोग विशेषज्ञ डाक्टर वीरेन्द्र कुमार मण्डल

0: दिशागर्नेमा सुन्निएको मासु पलाएको कब्जियत ग्यास्ट्रिक अल्सर पेट दुख्ने पोल्ने फुल्ने हाडजोर्ने तथा नसा ढाड कम्मर हाँसखुट्टा दुख्ने पोल्ने झमझमाउने नचल्ने बाथ युरिक एसिड प्यारालाइसिस प्रोस्टेट हाइड्रोसेल कमजोरी नपुंसकता महिनावारी गडबडी पाठीघरमा सिस्ट ट्युमर दुख्ने पोल्ने गनाउने सेतो पानी बग्ने सुनिने चिलाउने पुरुष वा स्त्री दात एलर्जी मासु फुलाएको गाँठा गुठी मुसा खिल सोराइसिस सुगर प्रेसर दम हेपाटाइटिस जन्डिस कोलेस्ट्रोल माइग्रेन डिप्रेसन टाउको नाक कान घाँटी टन्सिल पिसाब पोल्ने पत्थरी आदि सम्पूर्ण समस्याहरूको सफल उपचारको साथै परामर्श दिइन्छ। त्रिरत्न होमियो फार्मेसी तथा थेरापी सेन्टर खादबारी एक बुद्ध टोल खादबारी गेस्ट हाउस सँगै अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 9869595507 र 9908875578।
1: मोतियाबिन्द शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योतिषम तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबरी संघ सभाको आयोजना तथा झापामेती आँखा अस्पताल बेर्तामुठको प्राविधिक सहयोगमा यमित 2083 साल जेठ 7 गते संघ सभाको खादबरीमा मेती आँखा अस्पताल बेर्तामुठको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्द शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यमित 2083 साल जेठ 7 गते स्थान खादबरी नगरपालिका 1 संखुवा सभा नोट यमित 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 9852601177 9852601177। नेपाल नेत्र ज्योतिषम तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबरी संखुवा।

0: किरात राई समुदायको महान चाड साकेला उभौली एलेदुङ 5060 को पावन अवसरमा किरात राई समुदाय तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई सुख शान्ति समृद्धि सामाजिक सद्भाव तथा एकताको हार्दिक शुभकामना व्यक्त गर्दछौ। साथै साकेला उभौलीको अवसरमा किरात राई ययुखा दिङलाले यमित 2083 साल जेठ 2 गतेका दिन दिङला बजारमा साकेला शिलान्यास तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त शिलान्यास कार्यक्रममा उपस्थित तथा सहभागिताको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष यंगराज राई र सचिव संगदिम्बा राई, किरात राई ययोखा दिङला भोजपुर।
1: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।

0: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटारमा प्रत्येक दुई हप्तामा शनिबारका दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन 0295572067, मोबाइल 97655864। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना। वन र डेलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समितिमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 को उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
2: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस सङ्खुवा सभा खास गरेको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मोमो मेकर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629164, 97629164, 914। सिटी सेन्टर खादवारी नगरपालिका 1 भानुचोक सङ्खुवा सभा।
3: खादवारी नगरपालिका 1 वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खादबारी नगर कार्यपालिकाको मिति 2082/12/30 को चलानी नम्बर 2748 को प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य संचित कोष व्यवस्थापन प्रणाली सूत्रा 1 नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देहाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिई आउन हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो घर जग्गा बहाल व्यवसाय आदिको कर तिर्नको लागि 1 जग्गा धनी प्रमाण पूर्जा, 2 जग्गा धनीको नेपाली नागरिकताको प्रमाण पत्र, 3 पक्की आरसीसी घर भए नक्सा पास प्रमाण पत्र, 4 बहाल करका लागि दुवै पक्षबीच भएका सम्झौता पत्र, 5 व्यवसाय दर्ता प्रमाण पत्र, 6 व्यक्तिगत संस्थागत पान नम्बर, 7 राष्ट्रिय परिचय पत्र नम्बर। नोट, सामाजिक सुरक्षा भत्ता लिइरहनु हुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नु हुन समेत अनुरोध छ। खादबारी नगरपालिका 1 वडा कार्यालय।
4: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
5: राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम सम्बन्धी स्वास्थ्य कार्यालय सङ्खुवा सभाको अनुरोध। नेपाल सरकारले घोषणा गरेको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम अन्तर्गत यही 2083 वैशाख 15-30 गतेसम्म सङ्खुवा सभा जिल्लाका सबै स्थानीय तहहरूले निर्धारण गरेको गाउँ टोलहरूमा 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरूको दक्ष स्वास्थ्य कर्मीहरूबाट पाखुराको नाप, उमेर अनुसार लम्बाई र उचाई साथै तौल समेत लिई पोषण लेखाजोखा गरी आवश्यक व्यवस्थापनको लागि परामर्श गरिने हुँदा नजिकको पायक पर्ने केन्द्रमा आफ्ना 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरू लैजी उचित परामर्श लिई कुपोषणबाट बचाउने यो महान अभियानमा सहभागी भइदिनु हुन जिल्लावासी सम्पूर्ण अभिभावक ज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। समयमै पहिचान, सही उपचार, कुपोषण मुक्त पुस्ताको आधार, पुनश्च आफ्ना बाल बालिकाहरूले 15 महिनासम्म लगाउनु पर्ने कुनै खोप छुटेको भए नजिकको स्वास्थ्य संस्थाहरूमा लगी खोप पूरा गराउनु हुन अनुरोध गरिन्छ। अनुरोधकर्ता स्वास्थ्य कार्यालय सङ्खुवा सभा।
6: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.1।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। आज कानून दिवस। सरकार र न्यायालय बीचको दूरी बढ्दै दुई तिहाईको सरकार र महाअभियोगको डरबाट मुक्त भएर काम गर्न न्यायाधीशलाई कायम मुकायम प्रधान न्यायाधीशको आह्वान।
1: नेपाल बार एसोसिएशन, आम संसार, नागरिक समाज लगायत सबै सरकारवाला संस्था एवं व्यक्तिहरूलाई हार्दिक अपील गर्दछु।
0: सबै क्षेत्रलाई समेट्ने गरी बजेट आउने अर्थमन्त्री डाक्टर सोनिम वाग्लेको भनाई। उपभोक्ता ठगी नियन्त्रण गर्न सरकारले पर्सीदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने। सबै सरोकारवालालाई सहयोग गर्न सरकारको आग्रह।
2: पारदर्शिता भयो भने अब देशमा चलखेल हुँदैन, अनियमितता हुँदैन भन्ने विषय त हो नि। 28 गते सोमबारदेखि जेठ 3 गतेसम्म एक हप्ता चल्ने।
0: युरोपेली संघ अन्तर्गतको जलवायु निगरानी निकायले महासागरहरूको सतही तापक्रम हालैको उच्च बिन्दुमा रहेको चेतावनी दियो। राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ पदमा नियुक्तिका लागि दरखास्त आह्वान।
3: आगामी जेठ 9 गते भित्र दरखास्त बुझाउने म्याद रहेको छ।
0: र हर्मुजमा जारी तनाव रोक्न रूस र साउदी अरबका विदेश मन्त्रीद्वारा कूटनीतिक पहल शुरू। एक दिवसीय अभ्यास खेलमा स्कटल्याण्ड डीएएस नियमका आधारमा नेपालको ए टोलीसँग 9 रनले पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: भ्रष्टाचारको मुहान राजनैतिक दलहरूको अपारदर्शी वित्त पोषण हो भन्ने कुरामा दुविधा छैन। अब चुनाव लड्न अरबौं रूपियाँ अवैध स्रोत संकलन गर्ने परिपाटीको अन्त्य हुनुपर्दछ। तब सत्तामा पुगेपछि त्यसलाई उठाउने कामै नेता केन्द्रित हुनुपर्ने बाध्यताबाट नेताहरू मुक्त हुनेछन्। नीतिगत भ्रष्टाचारको वैधानिक बाटो बन्द हुनेछ। यो सरकारले आफ्नै र अन्य दलहरू र नेताहरूको आमदानी तथा खर्चको अनिवार्य अडिट र त्यसको वास्तविक विवरण सार्वजनिक गर्ने आँट गर्न सक्यो भने मात्र सुशासन सम्भव हुन सक्छ। अब खबर सन्तोषी रावलबाट।
5: कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दुई तिहाईको सरकार र महाअभियोगको डरबाट मुक्त भएर काम गर्न कानून व्यवसायी तथा न्यायाधीशहरूलाई आह्वान गर्नुभएको छ। कानून दिवसको अवसरमा आज काठमाण्डुमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै वहाँले संविधानको उल्लंघन गर्नेहरूलाई संविधान विरूद्ध उत्तरदायी नबनाएसम्म संविधानको कार्यान्वयन हुन नसक्ने बताउनुभयो। जतिसुकै काम गरे पनि त्यो संविधानको विरूद्ध छ भने क्रान्ति वा परिवर्तन नहुने भन्दै आफ्नो अधिक समय अधिकारका लागि लड्दैमा बितेको उल्लेख गर्नुभयो।
1: हाम्रो न्यायाधीशहरूलाई भन्न चाहन्छु, डर र प्रभावमा न्याय सम्भव छैन। चाहे त्यो दुई तिहाई सरकारको डर नै किन नहोस्, चाहे त्यो महाभियोगको डर नै किन नहोस्, डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न म सम्पूर्ण न्यायकर्मीलाई आज यहीँबाट आह्वान गर्छु। अन्यायको लडाई गरे कानून व्यवसाय हुँदादेखि लडाई अझ बाँकी नै छ। स्वच्छ स्वच्छ र सही न्यायको लागि प्रतिबद्ध भई काम गर्न हामी समयलाई आजको दिनले थप प्रेरणा दियोस्। यस गम्भीर एवं कहाली लाग्दो घडीमा संविधानवाद, विधिको शासन, नागरिक हक अधिकार र न्यायपालिकाको स्वतन्त्रता र मर्यादालाई संरक्षण गर्नको लागि आम नागरिक, नेपाल बार एसोसिएसन, आम संसार, नागरिक समाज लगायत सबै सरकारवाला संस्था एवं व्यक्तिहरूलाई हार्दिक अपील गर्दछु।
5: प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा अस्ति बिहिबार बसेको संवैधानिक परिषदको बैठकले रिक्त प्रधान न्यायाधीश पदमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशलाई सिफारिश गर्ने 7 दशक पुरानो परम्परा तोड्दै न्यायाधीश मनोज कुमार शर्मालाई सिफारिश गरेको थियो। वरिष्ठतम न्यायाधीशका रूपमा कायम मुकायम प्रधान न्यायाधीश रहनुभएकी मल्ल र वहाँ पछिका न्यायाधीशहरू कुमार रेग्मी, हरि र प्रसाद फुनियालाई छाडेर चौथो वरियताका शर्मालाई सिफारिश गरेको थियो। त्यसको दुई दिनपछि आज भएको कार्यक्रममा कायम मुकायम प्रधान न्यायाधीश मल्लले एउटालाई खाने बाघले अर्कोलाई नोखाला भन्न सकिन्न भन्नुभयो। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले कानून दोषीका लागि भय र निर्देशकका लागि आशा, भरोसा र सहारा हुनुपर्ने बताउनु भएको छ। न्यायपालिका प्रति जनआस्था बढ़ाउन सुनिश्चितताका लागि कानून दिवसले सबैमा सकारात्मक सोच, हौसला र प्रेरणा प्रदान गर्नुपर्ने उहाँको भनाइरहेको छ। नेकपा एमाले संसदीय दलको बैठकले दलको सांगठनिक संरचनालाई पूर्णता दिँदै 21 सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। आज सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा सम्पन्न बैठकले संसदीय दललाई व्यवस्थित बनाउन र आगामी बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न संसदीय बोर्ड गठन गरेको हो। एमालेका प्रमुख सचेतक ऐन मोहरका अनुसार नवनिर्मित संसदीय बोर्डमा दलका नेता, उपनेता, राष्ट्रिय सभाका दलका नेता, प्रमुख सचेतक, सचेतक र राष्ट्रिय सभाका सचेतक गरी 6 जना पदाधिकारी रहनेछन्। बाँकी 15 सदस्यहरूमा प्रतिनिधि सभाका 10, राष्ट्रिय सभाका 4 र संयुक्त समितिका 2 गरी कुल 16 संसदीय समितिमा एमालेको तर्फबाट प्रतिनिधित्व गर्ने नेतृत्वकर्ताहरू संयोजक रहने गरी संरचना तयार गरिएको सांसद साजिता सिद्दिकीले जानकारी दिनुभयो।
6: अनि त्यसमा चाहिँ अब संसदीय दलका नेता, उपनेता, सचेतक, प्रमुख सचेतक लगायत सानसानो समितिहरू छ, त्यो समितिको प्रमुखहरूलाई पनि राखेको अवस्था चाहिँ छ। जम्मा 21 जना हुन्छ। सदनमा पनि प्रतिपक्ष छौँ, त्यस कारणले त सरकारलाई खबरदारी गर्ने काम पनि हामीले गर्नुपर्छ। सरकार चाहिँ गलत बाटोमा जाँदैछ कि अथवा गलत काम गर्दैछ कि भन्ने खबरदारी पनि गर्नुपर्छ। त्यो कामहरू पनि अहिले लगभग हामी प्रतिपक्ष त एकदमै काम गर्नको लागि बलियो आधार बेस हुन्छ नि हजुर, त्यो बेसमा काम गर्नको लागि पनि यो बोर्ड हो।
5: नेपाली कांग्रेसले 15 महाधिवेशनलाई लक्षित गर्दै देशभरका 6,743 ओडामा क्रियाशील सदस्यता डिजिटल प्रणाली मार्फत अध्यावधि गर्ने कार्य तीव्र भएको अघि बढ़ाएको छ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले एक विज्ञप्ति जारी गर्दै क्रियाशील सदस्यहरूलाई आफ्नो आधिकारिक मोबाइल नम्बर पार्टीको केन्द्रीय कार्यालयको आधिकारिक नम्बरमा सूचीकृत गराउन आग्रह गर्नुभएको हो। सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले अहिलेसम्म करिब 1,00,000 भन्दा बढ़ी सदस्यले अत्यावधिक गराइसकेको सीआईएनलाई बताउनुभयो।
7: अहिले यो अब हामी विस्तारै के गर्दैछौ भने अब जसको मोबाइलबाट पनि आफ्नो क्रियाशील सदस्यले आफ्नो मोबाइलबाट पनि गर्न सक्ने, क्षेत्रीय कार्य समिति र ओडाले पनि गर्न सक्ने, अलिक प्रायोरिटी ओडाले गर्न सक्ने गरी पनि विकास हुँदैछ। हाम्रो अहिले ओडा र क्षेत्रमा एकदम तदाधुका काम भइरहेछ।
5: पार्टीको निर्णय अनुसार सदस्यता अध्यावधि कार्य जारी राखे पनि पूर्व सभापति शेरबहादुर देउवा र नेता डाक्टर शेखर कोइराला समूह यो प्रक्रियामा सहभागी भएका छैनन्। सो समूहले 15 महाधिवेशनको लागि सदस्यता अध्यावधि भइरहेको जिकिर गर्दै गगन थापा नेतृत्वको कार्य समितिले गराएको अध्यावधि स्वीकार नगर्ने अडान लिइरहेको छ। अनियमितता कृत्रिममा मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्न सरकारले पर्सीदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा मूल्य पारदर्शिता साप्ताह चलाउन लागि हो। दैनिक उपभोग्य सामग्रीको अस्वाभाविक मूल्य वृद्धि रोक्न अभियान सञ्चालन गर्न लागि प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। सप्ताहव्यापी अभियानले बजारमा हुने गलत क्रियाकलाप रोक्न सहयोग पुग्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले सीआईएनसँग बताउनुभयो।
2: जानकारी लिन राम्रो हुने पछि भयो होइन, त्यो हुँदाखेरि पारदर्शिता भयो भने अब त्यसमा चलखेल हुँदैन, अनियमितता हुँदैन भन्ने विषय त हो नि। 28 गते सोमबारदेखि जेठ 3 गतेसम्म 1 हप्ता चल्ने, मलाई त के लाग्छ भने हिजो मात्र त्यसको जानकारी प्राप्त भयो। हामीले विभिन्न निकायहरू सम्बन्धित निकायलाई परिपत्र पनि गरिसक्यौं। अब यसमा हामी 3 वटा पक्ष हेरौं न, एउटा हामी नियामक निकाय, सरकारी निकायहरू जहाँ जहाँ जो जसले यो जिम्मेवारी लिनुभएको छ अनुगमन गर्ने जिम्मा लगायत होइन उहाँहरू, अर्को चाहिँ त्यो विभिन्न चीज वस्तुहरू सेवाहरू बिक्री गर्ने पक्ष, व्यवसाय पक्ष र त्यसपछि उपभोक्ताको पक्ष, यो 3 वटालाई चाहिँ अब जिम्मेवार रहन र जागरूक रहन यसले चाहिँ सहयोग गर्छ भन्ने लाग्छ।
5: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको छ। आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षाहरूलाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको शुरूआत गरिएको प्रधानमन्त्री त्रिको सचिवालयले जानकारी दिएको छ। यस पोर्टलका माध्यमबाट देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिक विषयविज्ञ र नीति निर्माणहरूले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्वपूर्ण राय सुझावहरू सिधै सरकार समक्ष पेश गर्न सकिने जानकारी दिएको छ। सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। सहकारी ऐन 2074 तथा प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिश सम्बन्धी मापदण्ड 2083 अनुसार इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको हो। सूचना जारी भएको 15 दिनभित्र ललितपुरको पुलचोक स्थित राष्ट्रिय सहकारी नियमन प्राधिकरणले कार्यालयमा दरखास्त दिन सकिने भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टले सीआईएनसँग बताउनुभयो।
3: सहकारी ऐन 2074 दफा 103(9) राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य सम्बन्धी पदमा नियुक्तिका लागि दरखास्त आह्वान भएको छ र त्यसका लागि यो आगामी जेठ 9 गते दरखास्त बुझाउने म्याद रहेको छ।
5: विश्वका विभिन्न मुलुकमा फैलिएको हन्टा भाइरस नेपाल आइपुग्ने जोखिम तत्कालका लागि नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हन्टा भाइरस संक्रमित व्यक्तिहरू धेरै लामो समयसम्म र अत्यन्त नजिकको सम्पर्कमा रहँदा मात्र सर्ने चिकित्सकहरूको भनाइरहेको छ। नेपालमा आउने जोखिम कम भए पनि सावधानी अपनाउन भने मातहतका निकायमा भनिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी भक्त बहादुर केसीले सीआईएनसँग बताउनुभयो।
8: हाम्रो चाहिँ इन्टरनलीमा चाहिँ हाम्रो टिम छ नि, हेल्थ डेस्कको टिमहरू, उहाँहरूलाई चाहिँ अब अलिअलि जानकारी चाहिँ गराइएको छ। त्योभन्दा बेग्लै चाहिँ अरू केही भएको छैन। अब जस्तो अब अहिलेको चाहिँ नेपालको केसमा कुरा गऱ्यो भने त्यति धेरै जोखिमको अवस्था चाहिँ होइन, होइन। अब तैपनि यो डब्ल्युएचओको सिआरओको जुन डब्ल्युएचओ सिआरओ अफिस छ दिल्लीले, अब त्यो दिल्ली अफिसले पनि चाहिँ यसको जोखिमको बारेमा चाहिँ केही न केही कुराहरू चाहिँ आउँछ होला, अहिलेसम्म गरिसकेको अवस्था छैन। त्यो आधारमा चाहिँ हाम्रो दक्षिण एसियाका देशहरू तयारी अवस्थामा बस्ने हुन्छ। तर अब अहिले चाहिँ हामीले हाम्रा हेल्थ डेस्कका साथीहरूलाई चाहिँ जस्तो यो हन्टा भाइरसको चाहिँ जुन लक्षणहरू छ, रुगा खोकी अथवा चाहिँ श्वास प्रश्वाससँग सम्बन्धित समस्याहरू आयो भने चाहिँ अलि बढी ध्यान दिएर हेर्नु, उहाँलाई सोध्नु कहाँबाट आएको भन्ने खालको कुरा चाहिँ गरिसकेको अवस्था छ। तर कारण जे छ, खास गरी यो मुसाहरूबाट सर्ने कुरा हो। अब यो चाहिँ अब यहाँको मुसामै पाइन्छ र मुसाहरूबाटै मुसाहरू अथवा त्यस्ता रोडेन्टहरूभन्दा टाढा बस्छ भनेर अब अहिले नै भन्ने अवस्था छैन, होइन। तर चाहिँ अब खास गरी जहाँ फैलिएको छ त्यो फैलिएको ठाउँहरूको मानिसहरू चाहिँ मुसा घरको यो लगायतबाट टाढा रहने, सरसफाइमा चाहिँ अलि बढी ध्यान दिने, होइन, फोहोरहरू यो खेतीपातीमा काम गर्दाहरू पनि अलि बढी चाहिँ ध्यान दिनुपर्छ भन्ने कुराहरू चाहिँ आम नागरिकहरूलाई जानकारी गराइन्छ त्यस्तो अवस्थामा।
5: साझा खबरमा अब विदेशका खबर। रूस र साउदी अरबका विदेश मन्त्रीहरूले हर्मुज जलसन्धि आसपासको पछिल्लो अवस्थाबारे कूटनीतिक छलफल अघि बढ़ाएका छन्। रूसका विदेश मन्त्री र साउदी अरबका विदेश मन्त्री बीच टेलिफोन वार्ता भएको रूसी विदेश मन्त्रालयले जनाएको छ। वार्ताका क्रममा दुवै पक्षले क्षेत्रीय तनाव पुनः बढ़न नदिन विशेष ध्यान दिनुपर्नेमा जोड़ दिएका थिए। साथै दीर्घकालीन र स्थायी समाधानका लागि निरन्तर कूटनीतिक संवाद र आपसी सम्पर्कलाई अघि बढ़ाउन आवश्यक रहेको विषयमा सहमति जनाएको छ। दुवै मन्त्रीले हर्मुज जलसन्धिमा पहिलेको अवस्था जस्तै स्वतन्त्र र सुरक्षित आवागमन सुनिश्चित गर्नु अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएको छ।
0: सर्लाही जिल्ला सहित तराई मधेसका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित। धान पछि सुर्ती र त्यसपछि उखु खेती गर्दै किसानहरू फेरि मकै खेतीमा फर्किए। रिपोर्ट सँगै नेपाल भाषाका गीत संगीतमा आकर्षण बढेपछि लगानी कम, विशेष संवाद सहितको शनिवार्य विशेष पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ।
10: सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवाँ वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
11: रामी यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि सासै फेर्न गाह्रो भयो।
12: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
13: रामी दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
11: छ्वाली, पराल र मकैको ढोटबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
14: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
12: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ
14: नि। यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
12: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
13: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब मौसम सम्बन्धी खबर। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भूभागमा सामान्यतया बादल लागेर केही स्थानमा हल्का पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही भागमा अहिले पनि पानी परिरहेको छ। त्यस्तै गरी थोरै स्थानहरूमा कोशी प्रदेशको तराईका भूभागमा एक दुई स्थानमा अहिले पनि मेघ गर्जन सहित चट्याङ र मध्यम खालको पानी परिरहेको छ र आज राति पनि पानी पर्नेछ। उच्च पहाड़ी हिमाली क्षेत्रमा भने हिउँ पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका प्रवक्ता वरिष्ठ मौसमविद विभूति पोखरेलले सीआईएनसँग बताउनुभयो।
16: बागमती र कोशी प्रदेशका केही जिल्लाहरूमा चाहिँ अहिले अब गर्दन चट्याङ सहित मध्यमसम्मको पानी परिरहेको छ होइन अहिलेलाई। अब बेलुकाको कुरा गर्दाखेरि चाहिँ बेलुकालाई अब बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत त्यसको हिमाली र पहाड़ी भूभागमा चाहिँ भूभागका थोरै स्थानहरूमा चाहिँ मध्यमसम्मको अब वर्षा हुन सक्ने सम्भावना रहन्छ होइन। त्यस्तै सुदूरपश्चिम प्रदेश लगायत त्यसको तराई भूभागको चाहिँ एक दुई स्थानहरूमा चाहिँ मेघगर्जन चट्याङ सहित हल्का वर्षाको चाहिँ सम्भावना रहेको छ। भोलिलाई पनि हजुर, अब कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागहरूमा भोलिलाई पनि सम्भावना छ होइन, र बाँकी प्रदेशको एक दुई स्थानमा चाहिँ हल्कासम्मको वर्षाको सम्भावना छ। प्री मनसुन भयो, अब यो सँगसँगै अब मेघगर्जन चट्याङ होइन त्यो सम्भावना चाहिँ रहन्छ।
0: तराई मधेसमा मकै खेती खासै प्राथमिकतामा पर्दैन, तर पछिल्लो समय सर्लाही जिल्लासहित तराईका विभिन्न जिल्लाहरूमा मकै खेतीतर्फ आकर्षण बढ़िरहेको छ। पहिले धान, त्यसपछि सुर्ती, त्यसपछि उखु खेती गर्दै किसानहरू फेरि मकै खेतीमा फर्किएका छन्। यो वर्ष बेमौसमी वर्षाले भने 30% उत्पादनमा क्षति पुर्याएको अनुमान छ।
17: सर्लाही जिल्लाका बर्थवा नगरपालिका र बागमती नगरपालिकालाई समेटेर मकै सुपर जोन घोषणा गरिएपछि यहाँका किसान मकै खेतीतर्फ आकर्षित भएका छन्। यहाँ करिब 9,248 हेक्टर जमीनमा मकै खेती हुँदै आएको छ, तर यस वर्ष बेमौसमी वर्षाले मकै बालीमा क्षति पुर्याएपछि किसानलाई लगानी उठाउने चिन्ता बढ़ेको छ। किसान स्टिक शेख:
18: त्योमा त पानी नै खराब हुने आयो, हावा उडाएर मकै झर्ने, मकै झरेपछि अब पानी परिरहन्छ, बेला बेलामा गएर मकैहरू सबै पानीले पुगेर अनि नोक्सान भयो।
17: मकै खेती सुपर जोन क्षेत्रमा मात्र होइन जिल्लाभरि फैलिएको छ। किसानहरूले नगदे बालीका रूपमा मकै रोजेका छन्, तर रोपाईको समयमा परेको वर्षाले ढिला भएको थियो भने अहिले भित्राउने बेला पनि पानीले समस्या थपेको किसान रोजादिन मनसुर बताउनुहुन्छ।
18: मकै रोप्ने बेला पानी पर्यो, अब मकै भाँच्ने बेलामा पानी परिरहेछ, कसरी छन्क्याउने भनेर चिन्तामा हामीहरू बसिरहेछ। फेरि मकै भाँच्नु मेलामा कसरी थन्क्याउने।
19: पछिल्लो समय दैनिक जस्तो परेको वर्षाले खेतमै पाकेर तयार भएको मकै बालीमा ठूलो क्षति पुगेको छ। किसानहरू लगानी जोगाउने चिन्तामा छन्। किसान श्याम भक्त मैनाली,
18: मकै झलेर साग छ, खेतहरूको जोताइ अति नै, किसानले कसरी उपाय के उपाय बाँच्ने, के क्षतिपूर्ति पाउनु त होला, कसले के दिन्छ यस्तो उपाय?
19: धान काटेपछि एकै समयमा मकै रोपिएको थियो, जसका कारण अहिले एकै पटक जस्तो मकै भित्राउने अवस्था आएको छ। तर भिजेको मकैलाई बजारमा राम्रो मूल्य नपाउँदा किसान थप मारमा परेको मकै उत्पादन गर्ने किसान सुभद्रा मैनालीको दुखेसो छ।
20: कसरी विवाद गर्नु, त्यही त हो, के गर्नु सकिँदैन, दिदी भने खप्नै पर्यो, विवाद गर्नै पर्यो। मकै झरिसकेपछि दोकानको कम दाम लाउँछ, वेट पनि घटी हुन्छ, पानी परेको परै छ गर्छ, कसरी टिप्नु सक्नुसक्यो।
19: नेपाल कृषि प्रधान मुलुक भए पनि मल खाद, गुणस्तरीय बिउ, सिंचाईको अभाव अझै समस्या बनेको छ। त्यसमा पनि बेमौसमी वर्षाले किसानलाई दोहोरो मारमा पारेको छ। सुपर जोन कार्यक्रमका प्रमुख डाक्टर सुरेन्द्र यादवका अनुसार यस वर्षाले करिब 30% क्षति पुर्याएको अनुमान गरिएको छ। किसानहरू सरकारको राहतको पर्खाइमा छन्। प्रकाश मैनाली, सीआईएन सामुदायिक रेडियो एकता, लालबन्दी, सर्लाही।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपाल भाषाका गीत संगीतमा आकर्षण बढे पनि लगानी कम।

0: शनिबार विशेष बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
1: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घर में एक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सब अस्त्र को शक्ति बोकी को 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9800100 4477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो सिचल्यो।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिबारीय विशेष। पछिल्लो समय नेपाल भाषाका विभिन्न गीत संगीतहरू बजारमा पाइएका छन्। भाषाभाषीका गीतमा नयाँ पुस्ताको उत्साह देखिए पनि पुराना सर्जकमा भने अझै निराशा देखिन्छ। गायिका बुनु श्रेष्ठ नयाँ पुस्ताको उत्साहसँगै समुदायले त्यस्ता गीत संगीतको अपनत्व गर्न सक्नुपर्ने बताउनुहुन्छ।

0: अचम्मै लाग्यो मलाई, यति धेरै बज्यो रेडियोहरूमा होइन, यति धेरै फरमाइस आउने गीतहरू, त्यो यता लोकगीत त्यो रातो माटो पनि धेरै नै बज्यो त्यो बेलामा, पपुलरै थियो। सँगसँगै फेरि यता आधुनिक ट्राई गरे, आधुनिकमा पनि त्यतिकै के राम्रो के धेरैले मन पराउनु भयो। त्यसपछि त लगभग मेरो आधुनिकमै बढी छ रेकर्ड अहिले।
1: अहिलेको पुस्तामा भाषा भाषीसँग जोडिएका गीत संगीतमा सुन्ने, त्यसमा लगानी गर्ने, आफ्नो भाषाको गीतको संरक्षण गर्ने विषय कस्तो पाउनु चाहिँ अहिले
0: कमै छ होइन, मान्छे कमै छ। अब मलाई थाहा भएन, अब सायद त्यसको प्रतिफल अब आर्थिक रूपमै हुँदैन भन्ने सोचेर हो या किन हो, तर मलाई चाहिँ इच्छा लाग्यो होइन, एउटा भए पनि, अब एउटै मात्रै त होइन, अरू पनि गर्दैछु होइन, अब आउँछ होला सायद चाँडै नै, तर गर्नुपर्छ एउटा जिम्मेवारी फिल भएर होइन, एउटा भाषाको उत्थानको लागि पनि केही सपोर्ट हुन्छ कि, एउटा इँटा भए पनि थपिन्छ कि, अब सबैले यसमा किन लगानी गर्ने त, रिटर्न नै छैन भने भनेर पछि हटेर त त्यो त लोप भएर जान्छ नि त, अनि त्यो हिसाबले पनि मैले चाहिँ गरे हो त्यो काम
1: चाहिँ।
0: जोरे जिता सुथसिया जो धसा

0: यसको नेपाली चाहिँ
1: यसको चाहिँ एउटा प्रेममा परेको एकजना युवतीले चाहिँ आफ्नो प्रेमीले उसलाई जे उपनाम दिए पनि हुन्छ, रातको जुन भने पनि हुन्छ, दिउँसोको घाम भने पनि हुन्छ, सरसर चल्ने बतास भने पनि हुन्छ, जे उपनाम दिएर बोला पनि हुन्छ भन्ने अर्थ छ। यो चाहिँ बजार व्यवस्थापन अलिकति साँगुरिएको हो कि साँगुरो भएको हो कि जस्तो पनि लाग्छ मलाई एक अर्थमा चाहिँ। अनि अब त्यही हो, अब प्रोग्रामहरू गर्दाखेरि सबैले नबुझिदिएको कारणले होला सायद अर्गनाइजरहरूले पनि बोलाउनुहुन्न। जसरी आम नेपाली गीतहरू गाउनको लागि मेला महोत्सवहरू हुन्छ, जसरी हामी जान्छौँ त्यहाँ गीत गाउन, त्यसरी चाहिँ हाम्रो भाषाभाषीको गीतहरूको महोत्सवहरू पनि हुँदैन। यो चाहिँ अलिकति कम्युनिटीले पनि, हाम्रो नेवार कम्युनिटीले पनि ठाउँ ठाउँमा त्यस्तो गरेर अलिकति हुन त हुन्छ तर कमै हुन्छ कि। अब अहिले पछिल्लो समय हाम्रो भाइ हुनुहुन्छ कुमार, उहाँले जब नेवारी गीत गाउनुभयो, अहिले बच्चा बच्चाले त्यो नेवार मात्रै होइन कि अरू कम्युनिटीको मान्छेले पनि सुनिरहेको छ, हिट भइरहेको छ नि, यसले पनि धेरै टेवा दिइरहेको छ। यसरी नै हामी हरेक कलाकारले चाहिँ आफ्नो जिम्मेवारी बोध गरेर चाहिँ एटलिस्ट अब अरू गीतहरूलाई चाहिँ दसवटा रेकर्डिङ गर्यो भने एउटा चाहिँ आफ्नो भाषालाई पनि सपोर्ट हुन्छ, एउटा इटा भए पनि थपौँ भन्ने हिसाबले पनि गर्नुपर्छ, त्यसको रिटर्न आओस् नआओस् तर पनि गर्नुपर्छ भन्छु म चाहिँ।
0: यसमा नयाँ पुस्ताको लगाव कस्तो देख्नुहुन्छ? कुरा गरिरहेको नेपाल भाषाका गीतहरूका लागि नयाँ पुस्ताको अहिलेको चासो कस्तो देख्नुहुन्छ? अहिले छ,
1: धेरै छ, धेरै छ, मेरो बच्चा पनि होइन मेरो छोरा छ,
0: अहिले चाहिँ नेपाल भाषाका गीत संगीत सुन्ने श्रोता दर्शकहरू बढिरहनु भएको
1: छ। सृजना त कमै छैनै चाहिँ
0: नभनौँ,
1: सीमित छ होइन, अलिक बढाउन पर्यो आफ्नो जीवनकालमा, यसो कति सम्भव हुन्छ त्योहरू गर्नुहोस्, रेकर्डिङ गर्नुहोस्, आफ्नो भाषाको लागि पनि केही छोडेर जानुहोस् भन्न चाहन्छु।
0: दर्शक श्रोताहरूको प्रतिक्रिया चाहिँ कस्तो पाउनुहुन्छ? समुदायले चाहिँ कसरी लिन्छ यसरी भाषाभाषीका गीतहरू ल्याउँदा चाहिँ?
1: अब मेरो अनुभवमा चाहिँ खासै मैले सपोर्ट पाइनँ कि, अब त्यो त्यसरी भन्नु त मन थिएन तर पनि भन्छु आज होइन, धेरै मेहनत गरेको हुन्छ कि एउटा क्रिएसन निकाल्नको लागि, भनेपछि आफ्नै परिवारभित्रकै मान्छेहरूले पनि सेयर नगरिदिने हुन्छ नि, एउटा सपोर्ट नगरिदिने होइन, त्यो हुँदा चाहिँ दुःख लाग्छ। अनि हामीलाई अर्को क्रिएसन गर्नलाई एउटा हौसला मिल्छ नि, म त एकदमै निराश भएँ त्यो गीतबाट होइन।
0: एकदमै धेरै मन छुने आफ्ना कुनै गीतहरू मध्येको कुनै गीत त्यस्तो छ, या अरू सर्जकका गीतहरू जुन गीतमा धेरै कुराहरू बुझ्न पाइन्छ भन्ने सुनौ न?
1: अरुणा लामा दिजुको चौतारीमा बसेर रुन पाऊ भन्ने गीतले चाहिँ एकदमै मन छुन्छ, कहिले काहीँ त गाउँदा गाउँदै आफै पनि रुन्छु होइन, यति छुन्छ क्या त्यो गीतले।

कायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दुई तिहाईको सरकार र महाअभियोगको डर मुक्त भएर न्यायाधीशहरूलाई काम गर्न आह्वान गर्नुभएको छ। एमाले संसदीय दलको बैठकले सांगठनिक संरचनालाई पूर्णता दिँदै 21 सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। अनियमितता नियन्त्रण गर्नको लागि सरकारले पर्सीदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ। सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ र रूस र साउदी अरबका विदेश मन्त्रीहरूले हर्मुज जलसन्धिको कूटनीतिक छलफल अगाडि बढ़ाएका छन्। अवस्थ आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि वैशाख 27 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान। रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
1: रेडियो शङ्खुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज
1: राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम सम्बन्धी स्वास्थ्य कार्यालय संखुवा सभाको अनुरोध नेपाल सरकारले घोषणा गरेको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम अन्तर्गत यही 2083 वैशाख 15-देखि 30 गतेसम्म संखुवा सभा जिल्लाका सबै स्थानीय तहहरूले निर्धारण गरेको गाउँ टोलहरूमा 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरूको दक्ष स्वास्थ्य कर्मीहरूबाट पाखुराको नाप उमेर अनुसार लम्बाई र उचाई साथै तौल समेत लिई पोषण लेखाजोखा गरी आवश्यक व्यवस्थापनको लागि परामर्श गरिने हुँदा नजिकको पायक पर्ने केन्द्रमा

0: महेन्द्र बोलेरो पिकअप हो तपाईँ जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 029575147147।
2: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
3: किन आँखा मिचेको मिचे गरेको?
4: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
3: धेरै समय मोबाइल चलाइसिक्या
4: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
3: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
4: ए, त्यसो भए जोगिन के गर्ने त?
3: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति। बुझिस?
4: बुझेँ।
3: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
5: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाउ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
8: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423189।

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले।
1: सम्पर्क 98433472।

0: छठी
1: अन्ठानब्बे दस पचपन्न पचपन्न पचासी
0: र वाट्सएप नम्बर अन्ठानब्बे पाँच बिस अठाइस छ सय छयालिस।
2: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

kira anlarsa?

0: सरप्राइज जेनी, यो गहना कस्तो छ?
1: क्या यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
1: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
1: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा,
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842 59 801,
3: जनक पौडेली, 9852 58 344 र 029562 248।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खाँदबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी एक शङ्ख सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438640084।
5: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू:
6: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520165080 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर, खाँदबारी एक, सङ्खुवा सभा।
7: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।

0: आधारित सिकाई आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम सहज वातावरण र उचित शुल्क हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स डिप्लोमा कम्प्युटर कोर्स ग्राफिक्स डिजाइन कोर्स कम्प्युटर अपरेटर कोर्स एकाउन्ट कोर्स एक्स्ट्रा कोर्सेसहरू क्यू बेसिक बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज सरकारी निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी विद्यार्थी शिक्षक कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त आजै भर्ना लिनुहोस् आफ्नो भविष्य डिजिटल बनाउनुहोस् सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com सधैँ तपाईँहरूकै सेवामा तत्पर आउनुहोस् सेवाको अवसर दिनुहोस्।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
1: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्न,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक खाँदरे नगरपालिका एक प्रहरी गेट सेउ सङ्खुवा सभा हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 029590667 र 9842226।
3: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
1: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी एक खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
2: नमस्कार है वडा अध्यक्षज्यू।
3: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
2: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
3: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
2: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
3: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खाँदबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
2: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
4: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
5: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
6: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
7: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
8: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
0: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842082776।
9: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाँदबारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
0: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
5: किन र काका?
0: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
5: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
0: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
5: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
0: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
5: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
0: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
5: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
0: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
5: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
0: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
5: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
0: सम्पर्क 029140084 र 9804045827।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो लु नमस्कार है सर।
2: ओहो लु नमस्कार है सर। नमस्कार।
1: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
2: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसारसभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
3: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
3: छटाल टेलरिङ सेन्टर, खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल 98615 39444
3: र 0295901555।
2: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
4: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.

0: ओइ
1: अयो
2: के गर्दै बसिरहेछ
1: सुन्द अ
2: भन्न
1: तिमी सारे आमसालाई हेर्नु भएको छ के भन्छ यार
2: अखेन
1: अखेन
2: सारे खेले म के भयो
1: तुम के भयो
2: सुन यसो दामी मेलोडी बनाउ न
1: त्यस्तो
2: होइन कि अलिकति फिल्ममा क्या दामी मेलोडी फिल्ममा
1: फिल्ममा कसरी
3: किन सारे किने नुमा के बारो

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: Radio NRN 99.1

0: आज विक्रम सम्बत 2083 साल वैशाख 27 गते आइतबार जेठ कृष्ण अष्टमी 10 मई सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री रिदम सिंहसँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: प्रधान न्यायाधीश सिफारिशपछि सर्वोच्चमा न्यायाधीशहरूबीच खटपट। कंग्रेसमा समानान्तर महाधिवेशनको तयारी एकता प्रयास निष्कर्षविहीन। देउबा दम्पति विरूद्ध रेड नोटिस जारीको अनुरोध गर्दै फेरि इन्टरपोललाई पत्राचार। राष्ट्रिय सरोकारमा राष्ट्रपाको नीति बहस। मनसून अवधिमा खडेरीको जोखिम लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्रमा छापिएको कुलो पक्की बनेपछि किसान उत्साहमा शीर्षकको शुभ समाचार।
0: बागमती प्रदेश सरकारले सरकारको सहयोगमा सिन्धुली जिल्लाका विभिन्न भागमा रहेका परम्परागत तथा जीर्ण सिंचाई कुलो मरमत पुनर्निर्माण र स्तरोन्नति गरी पक्की बनाइएपछि स्थानीय किसान उत्साहित भएका छन्। वर्षौंदेखि बिग्रिएका कुलो सुधार भएसँगै खेतबारीमा बाह्रै महिना सिंचाई सुविधा पुग्न थालेपछि किसानमा खुशियाली छाएको हो। कृषि उत्पादन बढ़ाउने उद्देश्यले प्रदेश सरकारले चालू आर्थिक वर्षमा जिल्लाभर साना तथा मध्यम स्तरका सिंचाई योजना सञ्चालन गरिरहेको छ। परम्परागत कुलोहरूलाई ढलान गरी व्यवस्थित बनाइदा पानी चुहावट कम हुनुका साथै खेतसम्म नियमित पानी पुग्न थालेको स्थानीय किसान बताउँछन्। हरिहरपुर गढ़ी गाउँपालिका दुईमा बागमती प्रदेश सरकारको 9 लाख रूपियाँ सहयोगमा रतनपुर सिंचाई कुलोको मरमत तथा पुनर्निर्माण भर्खरै सम्पन्न भएको छ। भत्किएर जीर्ण बनेको उक्त कुलोलाई पक्की ढलान गरी निर्माण गरिएको स्थानीय किसान तथा निर्माण उपभोक्ता समितिका सचिव हेमकुमार राईले जानकारी दिनुभयो। उहाँका अनुसार उक्त बजेटबाट 135 मीटर लामो कुलो ढलान गरी निर्माण गरिएको छ। कुलो निर्माणपछि करिब 150 बिघा खेतमा सिंचाई सुविधा पुगेको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबेल ब्याङ्कमा खाता छ कि छैन त?

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: नयाँ वर्षको अवसरमा सिजीका स्मार्ट डोमेस्टिक अप्लायन्सेसको खरिदमा हरेक 15 दिनमा 8 of 5 प्रोडक्ट जित्ने अवसर र बम्पर उपहारमा मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। QR कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजीसँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। शर्मा प्रधान न्यायाधीश सिफारिश भएपछि सर्वोच्चमा न्यायाधीशहरूबीच खटपट शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ। सर्वोच्चका न्यायाधीश डाक्टर मनोज शर्मालाई प्रधान न्यायाधीश सिफारिश गरिएसँगै सर्वोच्च अदालतमा न्यायाधीशहरूबीचको वातावरण असहज बनेको छ। बिहिबार संवैधानिक परिषदले बहुमतबाट वरिष्ठताक्रम मेच्दै चौथो वरियताका न्यायाधीश डाक्टर शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेपछि उनको संसदीय सुनवाई प्रक्रिया अघि बढ़ेका बेला न्यायाधीशहरूबीचको खटपट शुरू भएको छ। प्रधान न्यायाधीश प्रकरणले शुक्रबार मुद्दाको सुनवाईमै प्रभाव परेको थियो। शुक्रबार गोला तान्ने बेलामा प्रधान न्यायाधीशमा सिफारिश शर्माले नेतृत्व गर्ने अग्रसरता देखाएपछि अरू न्यायाधीशहरूले आपत्ति जनाएका थिए। 10 बजे नै सर्वोच्च अदालतको वेबसाइटमा आइसक्ने मुद्दाको पेशी विवरण 11:30 बजेसम्म पनि आएको थिएन। करिब 10 बजेतिर इजलास बस्न शुरू भइसक्नु पर्नेमा अबेर गरी मुद्दाको पेशी आउनुपर्ने कारण सर्वोच्चमा न्यायाधीशहरूबीचको खटपट परेको स्रोतले बताएको छ। इजलास तय गर्नु पहिले असमझदारी देखिएपछि कामु प्रधान न्यायाधीश सपना प्रधान मल्ल र प्रधान न्यायाधीशमा सिफारिश भएका डाक्टर मनोज कुमार शर्मा इजलासमा बसेका थिएनन्। उनीहरूले गोला नै तानेनन्। अर्का न्यायाधीश तिलप्रसाद श्रेष्ठ पनि शुक्रबार इजलासमा बसेनन्। उनी पनि प्रधान न्यायाधीशका लागि 6 न्यायाधीशको सूचीमा रहेका थिए। यस्तै कायमुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले सिफारिश भएका प्रधान न्यायाधीश शर्मालाई प्रश्न गरिन्। आज्ञाकारी न्यायपालिका बनाउने प्रयास त भइरहेको छैन, यस्तै न्यायपालिकालाई कार्यपालिकाको छाया पर्ने मनसाय देखियो। बार एसोसिएशनले भनेको छ प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध संसदीय सुनवाई समितिद्वारा उजुरीको आह्वान पनि गरिएको छ। च्याट जीपीटीको स्क्रीनशट राख्दै उपसभामुखले लेखिन् प्रधान न्यायाधीश सिफारिश कार्यक्षमताका आधारमा शीर्षकमा विभिन्न उपशीर्षकमा आजको हिमालय टाइम्समा शर्मा प्रधान न्यायाधीशमा सिफारिश भएपछि सर्वोच्चका न्यायाधीशबीच खटपट शीर्षकमा खबर छापिएको छ।
3: निजी लगानीमा उतार चढ़ाव दबावमा सार्वजनिक ऋण र राजस्व शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। 100 अर्ब अमेरिकी डलरको अर्थतन्त्र निर्माणको आधार वर्षका रूपमा हेरिएको 2083-84 को नीति तथा कार्यक्रम निर्माणमा जुटेको सरकारका लागि निजी क्षेत्रको मनोबल उकास्ने र लगानी विस्तारको वातावरण तयार गर्ने चुनौती देखिएको छ। अर्थतन्त्रको 25% लगानी गर्ने निजी क्षेत्र गत वर्ष 19% सीमित हुँदा राजस्व संकलनमा भारी गिरावट आएर सरकार दैनिक कार्य संचालनका लागि पनि सार्वजनिक ऋण लिनुपर्ने बाध्यतामा छ। कोविड-19 महामारी त्यसपछि सरकारले अपनाएको माग नियन्त्रण गर्ने नीतिको मारमा परेको निजी क्षेत्रले जेनजी आन्दोलनका क्रममा समेत 30 अर्ब रूपियाँ भन्दा बढ़ी क्षति बेहोरेको थियो। गत 21 फागुनको निर्वाचनपछि गठन भएको झण्डै 2/3 बहुमतको शक्तिशाली सरकारसँग निजी क्षेत्र आशावादी देखिए पनि सरकारको नीति तथा कार्यक्रम र बजेटको प्रतीक्षामा छन्। कोविड महामारीपछि तीव्र सुधारको संकेत देखिएको अर्थतन्त्रमा मूलत माग नियन्त्रण गर्ने सरकारी नीतिले निजी लगानी प्रभावित भएको थियो। चालू आर्थिक वर्षमा लगानीमा सुधार हुने केन्द्रीय तथ्याङ्क कार्यालयको प्रक्षेपण भए पनि सत्तारूढ़ रासोपाको चुनावी वाचापत्र अनुरूप 7% आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रलाई थप प्रोत्साहन गर्नुपर्ने अवस्था छ।
2: आन्तरिक विवाद समाधान गरेर पार्टीलाई एकताबद्ध बनाउने प्रयास सफल हुन नसकेपछि नेपाली कंग्रेसमा समानान्तर महाधिवेशनको सम्भावना बढ्दै गएको छ। संस्थापन पक्ष 15 महाधिवेशनको तयारीमा जुटिरहँदा कंग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष भने सम्मानजनक उपस्थिति बिना महाधिवेशन प्रक्रियामा सहभागी नहुने अडानमा छ। निवर्तमान सभापति देउवा समूहको नेतृत्व हाल निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरिरहेका छन्। खड्का पक्ष मा कतिपय नेताहरूले भने समानान्तर महाधिवेशनको तयारी समेत थालेका छन्। 11 चैत्र 2082 बसेको केन्द्रीय कार्य समितिको बैठकले आगामी 16-19 असोजमा 15 महाधिवेशन गर्ने निर्णय गरेको थियो। त्यसकै आधारमा 3 साता अघि क्रियाशील सदस्यताको अध्यावधिक अभियान समेत शुरू भइसकेको छ। जरा अभियान नाम दिइएको यो अभियान महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा देशभर चलिरहेको छ। पुराना क्रियाशील सदस्यहरूलाई डिजिटल प्रणाली मार्फत अध्यावधिक गर्ने काम जिल्ला जिल्लामा भइरहेको छ। विशेष महाधिवेशनको विपक्षमा उभिएका खण्डका र डाक्टर शेखर कोइराला पक्ष भने यो अभियानमा सहभागी छैनन्। 21 फागुनको निर्वाचन अघि सिंगापुर गएका निवर्तमान सभापति शेरबहादुर देउवा र पत्नी डाक्टर आरजू राणा देउवा अझै स्वदेश फर्किएका छैनन्। अदालतको फैसलापछि पनि उत्तर पक्षका केही शीर्ष नेता 27-30 पुष 2082 भेलकुटी मण्डपमा भएको विशेष महाधिवेशन र त्यसबाट निर्वाचित गगन थापा नेतृत्वको कार्य समितिलाई अझै स्वीकार्न तयार छैनन्। 4 वैशाख 2083 सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कार्य समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको थियो। तर पार्टी आधिकारिकता टुंगो लागे पनि कंग्रेसमा राजनीतिक विवाद भने झन चर्कदै गएको छ। संस्थापनेतर समूहका नेता विमलेन्द्र निधिले अहिलेसम्मको अवस्थामा थापा नेतृत्वको कार्य समितिलाई स्वीकारेर एकतामा जान नसकिने अडान राख्दै आउनु भएको छ। एकता प्रयास निष्कर्षविहीन कंग्रेसमा समानान्तर महाधिवेशनको तयारी शीर्षकमा हिमालय टाइम्समा खबर छ।
3: देउवा दम्पत्ति विरूद्ध रेड नोटिस जारीको अनुरोध गर्दै फेरि पत्राचार शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवा विरूद्ध रेड नोटिस जारीका लागि अनुरोध गर्दै नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोललाई फेरि पत्राचार गरेको छ। इन्टरपोलको काठमाडौँ स्थित नेशनल सेन्ट्रल ब्यूरो एनसीबी मार्फत देउवा दम्पत्ति विरूद्ध नोटिस जारी गर्न यसअघि अनुरोध गरिएकामा इन्टरपोल सचिवालयले थप विवरण माग्दै यथास्थितिमा रेड नोटिस जारी गर्न नसकिने सन्देश दिएको थियो। इन्टरपोलले सोधेका प्रश्नहरूको जवाब सहितको विवरण बिहिबार महासचिवहरूलाई पठाइएको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिए। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका अनुसार देउवा दम्पत्ति विरूद्ध एकै पटक सम्पत्ति शुद्धिकरणमा अनुसन्धान अघि बढ़ाइएको देखिएको उल्लेख गर्दै अरू सम्बद्ध कसुर भए नभएको विषयमा इन्टरपोलले सोधेको थियो। कतिपय अदालतका कागजात समेत इन्टरपोलले माग गरेको थियो। विभागले भने देउवा दम्पत्तिको घरमा जलेको अवस्थामा भेटिएका विदेशी नोटहरू सहितका विषयमा अनुसन्धान भइरहेको भन्दै विवरण पठाएको छ। अरू केही कागजात समेत पठाइएको विभागका अधिकृतहरूले जानकारी दिएका छन्।
2: राष्ट्रिय सरकारमा राष्ट्रपाको नीति बहस शीर्षकमा आजको गोर्खापत्रमा खबर छ। प्रतिनिधि सभाको प्रमुख तथा सरकारको एकल नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले राष्ट्रिय सरकारका विषयमा केन्द्रित भई गहन बहस विमर्श शुरू गरेको छ। मुलुकमा सुशासन कायम गरी समृद्धिको यात्रा तय गर्ने उद्देश्यले राष्ट्रपाले पार्टी संसद तथा सरकारका गतिविधिलाई प्रभावकारी रूपमा संचालन गर्ने गरी राष्ट्रिय बहस तथा प्रशिक्षण शुरू गरेको छ। यसै सन्दर्भमा सो पार्टीले शनिबारदेखि संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण शुरू गरेको छ। ललितपुरको जावलाखेल स्थित स्टाफ कलेजमा शुरू भएको राष्ट्रपा संसदीय दलको मन्त्री सांसद पूर्व बजेट अन्तर्क्रियाको तेस्रो श्रृंखलामा शिक्षा मन्त्री सस्मित पोखरेल र कानून मन्त्री सविता गौतमसँग सांसदहरूको अन्तर्क्रिया भएको हो। सो अन्तर्क्रियामा मन्त्रालयका काम क्षेत्रगत बजेट प्रक्रिया तथा पूर्व बजेटका विषयमा छलफल भएको जनाइएको छ।
3: खर्ब डलर अर्थतन्त्रका लागि व्यापक सुधार आवश्यक शीर्षकमा अभियान दैनिकमा खबर छ। मुलुकको अर्थतन्त्रको आकार 100 अर्ब 1 खर्ब डलर पुर्याउने सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको लक्ष्य हासिल गर्न आर्थिक नीतिहरूमा आमूल सुधार गर्नुपर्ने विज्ञहरूले बताएका छन्। एज लिमिटेडद्वारा शुक्रबार आयोजित दशौं न्यू बिज कन्क्लेभ एण्ड बिजनेस एक्सलेन्स अवार्ड्स 2026 अन्तर्गतको प्यानल छलफलमा सहभागी विज्ञहरूले विगत तीन वर्ष यता 4% भन्दा कमको वृद्धि दरबाट अघि बढ़ेको अर्थतन्त्रको आकार 100 अर्ब पुग्न सामान्य वृद्धि दर अपर्याप्त हुने बताए। प्यानल छलफलको विषय रिसेट रिफर्म राइज चार्टिङ नेपाल्स ग्रोथ पाथ थियो।
2: तेहरानको आकाशमा मिसाइल चम्किदा काठमाण्डौको भान्सा महँगिन्छ, मस्को नजिक तोप पड्किँदा अफ्रिकी बन्दरगाहमा गहुँको अभाव देखिन्छ र लाल सागरमा एउटा जहाज ठोकिँदा विश्व बजारमा स्मार्टफोनदेखि मलसम्मको मूल्य उकालो लाग्छ। 21औं शताब्दीको तेस्रो दशकमा अब युद्ध कुनै सीमित भूगोलको घटना रहेन, यसको धुवाले सिंगो पृथ्वीको अर्थतन्त्र, खाद्य सुरक्षा र मानवीय जीवनलाई प्रभावित गरेको छ। रूस युक्रेन युद्ध शुरू होस् वा इरान इजरायल अमेरिका तनाव, यसले विश्व अर्थतन्त्रको मेरुदण्ड मानिने ऊर्जा व्यापार र क्षतिमा ठूलो हिस्सा ओगटेको छ। यस्तै मध्यपूर्व विश्व